0: 1800 7778।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू: माध्यमिक शिक्षा परीक्षा सी 2082 गण्डकी प्रदेशका 72.75% विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा सहभागी कुल 36,493 विद्यार्थी मध्ये 26,550 विद्यार्थी ग्रेडेड भएका हुन्। क्षेत्रीय शिक्षा निर्देशनालयका अधिकृत 8 खेमराज पौडेलका अनुसार गण्डकीमा साधारणतर्फ 3.6 चार जीपीए ल्याउने 3,999 जना छन्। 3.2-3.6 जीपीए ल्याउने 7,339 जना छन्। यस्तै 2.8-3.2 जीपीए ल्याउने 9,445 जना रहेको उहाँले जानकारी दिनुभयो। 2.4-2.8 जीपीए ल्याउने 5,354 र 2.2-2.4 जीपीए ल्याउने 413 विद्यार्थी रहेका छन्। अन्तर्राष्ट्रिय समाचार: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। राष्ट्रपति ट्रम्पलाई चिनिया उपराष्ट्रपति हान झेङले विमानस्थल पुगेरै स्वागत गर्नुभएको छ। चीनका शीर्ष नेतामध्ये एक मानिने हान झेङलाई स्वागतका लागि पठाउनुलाई बेजिङले राष्ट्रपति ट्रम्प प्रति सम्मान देखाएको रूपमा विश्लेषण गरिएको छ। यसअघि सन् 2017 ट्रम्प चीन भ्रमणमा जाँदा चीनले तल्लो तहका नेता याङ जेछीलाई स्वागतका लागि पठाएको थियो। हान झेङले गत वर्ष ट्रम्पको शपथ ग्रहण समारोहमा पनि सहभागिता जनाउनु भएको थियो। स्थानीय समयअनुसार बुधबार साँझ ट्रम्प चीन पुगेपछि बेजिङले भव्य स्वागत गरेको हो। खेल समाचार: पाकिस्तानमाथि ऐतिहासिक टेस्ट जितेपछि बंगलादेशका खेलाड़ीहरूको आईसीसी वरियतामा सुधार भएको छ। घरेलु मैदान मिरपुरमा भएको पहिलो टेस्टमा पाकिस्तानलाई 104 रनले हराएपछि बंगलादेशका खेलाड़ीहरूको वरियतामा सुधार भएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो टेस्ट ब्याटिङ वरियतामा बंगलादेशका कप्तान नजमुल हुसेन सान्तो एकैपटक 16 स्थान सुधार गरेर 24 मोमिनुल हक 12 स्थान सुधार गर्दै 35 स्थानमा पुगेका छन्। यस्तै टेस्ट बोलिङ वरियतामा नहिद राणा 5 स्थान सुधार गर्दै 64, तैजुल इस्लाममा 3 स्थान सुधार गर्दै 13 स्थानमा आइपुगेका छन्। मिरपुर टेस्टमा बंगलादेशका कप्तान सान्तोले पहिलो पारीमा 101 र दोस्रो पारीमा 87 रन बनाएका थिए। मोमिनुल हकले पहिलो पारीमा 91 र दोस्रो पारीमा 56 रन बनाएका थिए। यसै गरी नहिद राणाले पहिलो पारीमा 1 र दोस्रो पारीमा 5 विकेट तथा तैजुल इस्लामले पहिलो र दोस्रो पारीमा 2-2 विकेट लिएका थिए। अहिले चलिरहेको विश्व टेस्ट च्याम्पियनशीपमा चक्रमा बंगलादेशको यो पहिलो जीत हो। दुई खेलको टेस्ट श्रृंखलाको अन्तिम खेल आउँदो शनिबारदेखि सिलहटमा शुरू हुनेछ। यही खबरसँग हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा चौथ्यौं प्रमुख समाचारका शीर्षक पुनः पटक: विपक्षीहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, सरकारको नीति तथा कार्यक्रममाथि संसद राष्ट्रिय सभामा चर्को आलोचना, सहकारी पीड़ितको बचत र गम्भीरता गर्ने चक्रे कोषमा बिउ पूँजी व्यवस्थापन, र सभाको पहिलो राष्ट्रिय महाधिवेशन 7-9 गतेसम्म चितवनमा हुने, प्यारा ग्लाइडिङ दुर्घटनामा चिनिया नागरिक घाइते, गोर्खामा ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, फेवा तालको सर्फिङ बोटमा पर्यटकको आकर्षण, अमेरिकी राष्ट्रपति बेजिङमा र पाकिस्तानलाई हराएपछि बंगलादेशका खेलाड़ीको आईसीसी टेस्ट वरियता सुधार।

0: अवस्थामा लातिन्जेलसम्म सुनाइ साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनु नै छ। लातिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.10 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल neweshsukelagandaki@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
3: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
12: पोखरा जाने बाटोतिर।
14: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
12: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-68827 र 98644-35031।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम।
16: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलंग, डाइनिंग टेबल, वोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर शोरूम दिलीगौड़ा त नहुँ,
17: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765 70 900, मोबाइल नम्बर 98460 61268,
16: 98560 60268।
12: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
12: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
19: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
12: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौड़ा। फोन 0965414484, मोबाइल 98560 33384 र 98560 67988।
12: हाम्रो मोबाइल पसल दुलेगौड़ामा
21: ₹100 को टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
22: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
12: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560 56996।
23: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
24: तर महँगो होला नि?
23: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0365414411, मोबाइल 98560 22938 र 98028 22938।
26: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
27: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
26: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
27: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
26: पुराना गरगहना सँग नयाँ साथ फेर,
27: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
26: चन्द्रिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 6 बज्यो।
4: आवश्यक कागजातहरू रितपूर्वक निवेदन दिवस।
5: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै दुई देश बीचको व्यापार, युरान युद्ध र ताइवान सुरक्षा मुख्य एजेण्डा
6: र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थान।

0: सूचना
1: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
0: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
1: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: काया कैरनमा अब खबरको सिलसिला। सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीति सहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना हिजो दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा राष्ट्रपतिले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाइँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाई छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वत निष्क्रिय हुने व्यवस्था रहेको खबर कान्तिपुरले छापेको छ। यसैबीच विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै अवरोध गरेपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित बनेको छ। नीति तथा कार्यक्रममाथिको छलफल र जवाबका लागि हिजो बिहान 11:30 बजेदेखि शुरू भएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै विपक्षीको अडान सहितको अवरोधका कारण प्रभावित भएको हो। अर्को बैठक आज बिहान 11 बजे बोलाइएको छ। सभामुखले आजको लागि नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाफ तोक्नु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: सरकारले आफ्नो चुनावी वाचा अनुसार नै मन्त्री परिषद संख्या घटाएको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउन भन्दै सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 कायम गरेको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यालय हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृति का मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यालय अब भने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। यस्तै सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकाल्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था

0: रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा र राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।
1: अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष 2083-84 बजेटको तयारी गरिरहेको समयमा यसपटक नयाँ अभ्यास देखिएको छ। मन्त्रालयले करका दर सार्वजनिक नगरी अर्थ सम्बन्धी विभिन्न ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। विशेष गरी राजस्व अनुसन्धान विभाग खारेजीका लागि त्यसको अधिकार क्षेत्रको बाँडफाँड टुंगो लगाउने मस्यौदा ल्याएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले सूचना निकालेर अर्थ सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि 7 दिनभित्र सुझाव सर्वसाधारण, निजी क्षेत्र र सरकारवालासँग मागेको हो। अर्थमन्त्री स्तरीय निर्णय तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आएको प्रतिवेदनले सार्वजनिक कार्यमा समय र लागत बढ़ाउने, प्रशासनिक दोहोरोपन सृजना गर्ने तथा संरचनागत जटिलता ल्याउने कानून संशोधन वा खारेज गर्न सुझाव दिएको आधारमा विधेयक तयार गरेको मन्त्रालयले उल्लेख गरेको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच अर्थमन्त्री सोडिम वाग्लेले आउँदो बजेटमा सुशासनदेखि कि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइरहेको खबर कान्तिपुरले लेखेको छ। कायाकैरनमा सरकारको नीति तथा कार्यक्रम र आउँदो बजेटबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
0: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ।
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
5: हजुर हजुर, सेरिङ्गाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्,
0: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
7: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलद्वारा 8 वटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, सत्तापक्षी दबावमा प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गलफत्ती, आजलाई टोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाब, संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम, राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी, बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी प्रसंग, नीति तथा कार्यक्रममा सरकारले डिजिटल रूपान्तरण, सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाएको छ। देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने सरकारको योजना छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेटबारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद डाक्टर डिल्लीराज खनालसँग कुरा गर्नु भएको छ।
9: कतिपय क्षेत्रमा चाहिँ के नयाँपन, नयाँ ढंगले अझ उहाँहरूले भन्ने गरेको रूपान्तरणको हिसाबले केही प्रयासहरू, पहलहरू भएका छन्। त्यसभित्र पनि खास गरिहेर्दाखेरि आर्थिक क्षेत्रमा नयाँ चरणको आर्थिक सुधारको श्रृंखला नै भन्नुभएको छ उहाँले, श्रृंखला। त्यसभित्र पनि कतिपय कानूनका कुराहरू, संस्थागत व्यवस्थाहरूमा गर्नुपर्ने सुधारहरू र त्यससँग जोडेर खास गरी यो उद्योग र व्यवसायको क्षेत्रमा जो लागत छ, प्रतिस्पर्धा छैन, होइन, त्यस्तै आएर व्यापारमा तपाईँले निर्यात हेर्नुभयो भने पनि भर पर्दो छैन, केही ठाउँहरूमा एकीकृत छ। र अझ सबभन्दा महत्वपूर्ण कुरा के, तपाईँले प्रतिबद्धता गर्नुहुन्छ त्यो डेलिभर हुँदैन, त्यो जवाबदेही भन्ने परिपाटी नै छैन, थुप्रै व्यतिथिहरू, विसङ्गतिहरू, चुस्त दुरुस्त ढंगले सेवा प्रवाह नहुने र आम रूपमा जुन सुशासनमा जुन किसिमका चुनौतीहरू, समस्याहरू छन्, त्यसले नै हाम्रो चाहिँ योजना बजेट सिङ्गो हाम्रो आर्थिक परिपाटीमै ठूलो समस्या र चुनौती थपेको छ। त्यसलाई समेत हृदयङ्गम गरेर आर्थिक सुधारका कुराहरू, त्यसभित्र अब डिजिटल सिस्टममा जाने कुरा, त्यसपछि अनलाइन सेवा सुविधाहरू उपलब्ध गराउने कुरा, एपबाट 100 सेवाहरू, होइन, एकीकृत ढंगले उपलब्ध गराउने, यसरी केही नयाँ ढंगले अगाडि बढ्ने जमरको रचनी साहस गरिएको छ भन्ने मलाई लाग्छ।
10: अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढी ध्यान दिनुपर्छ?
9: यो वर्ष काम लाग्ने यी कोष समितिहरू खारेज गर्नुहुन्छ गर्नुहुन्न। चालु खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर खर्चको आधार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने चालु खर्चभित्र, अनि तपाईँले पुँजीगत खर्च कमसेकम 500 अरब बनाउने, 400 अरबको त यो वर्ष ल्याथ्यो, यद्यपि 40-45% चाहिने बीचमा अर्धवार्षिक समीक्षामा चाहिने कटौती गरियो तर ल्याउनु त ल्याइएको थियो नि। त्यसो भएको हुनाले त्यही सिलिङभित्र 500 अरबको पुँजीगत खर्च पुर्याउने, त्यसभित्र अहिले काम नलाग्ने 40% परियोजनाहरू पुँजीगत खर्चभित्रका छन् सबै खारेज गर्ने, अहिले भएका जुन रणनीतिक महत्वका रूपान्तरकारी भनेर आज निधि कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने, जस्तो आईटी सेक्टरलाई अगाडि बढाउने कुरा, तपाईँले पूर्वाधार विकास गर्नु पर्यो, त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो, तपाईँले बाहिर त्यही ढंगले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो, व्यापक लगानी गर्नुपर्ने खाँचो र आवश्यकता छ। कृषिमा तपाईँले नयाँ गरी जाने भन्नुभएको छ, ऊर्जामा भन्नुभएको छ, उद्योगमा भन्नुभएको छ, अनि उद्योग व्यवसायलाई उत्प्रेरणा गर्ने कुरा चाहिँ गर्नुभएको छ, शिक्षा स्वास्थ्य कुरा, त्यसैले आम रूपमा के हो भन्नुहुन्छ भने केही कंक्रिट चाहिने राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउनु पर्यो।
7: वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
10: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम महाधिवेशन आउँदो 7-9 असारसम्म गर्ने निर्णय गरेको छ। हिजो बसेको केन्द्रीय समिति बैठकले असार 7-9 गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनुभयो। बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो जसलाई बैठकले अनुमोदन गरेको हो। महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ। केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो।
8: स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेकअप बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अस्ति बेलुकी पाण्डेलाई पक्राउ गरेर हिजो सार्वजनिक गरेको हो। पाण्डे पक्राउ परेपछि धारणा तय गर्न वाणिज्य बैंकका सीईओहरूको छाता संस्था नेपाल बैंकर्स संघको बैठक बोलाइएको छ। आज बिहानका लागि बोलाएको बैठकमा संघले कस्तो भूमिका खेल्ने भन्ने बारेमा रणनीति बनाउने तयारी छ। ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असोल्दा बैंकर पाण्डे अनुसन्धानको दायरामा आउनु भएको हो। सीआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेको छ। पाण्डे पक्राउ परेसँगै कोइरालाले सीआईबी र राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर धितो लिलाम गरेकै आधारमा पक्राउ गर्नु अनुचित भएको बताइसक्नु भएको खबर आजको कारोबार दैनिकमा छ।
7: काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा बिहान पख पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा लगायतका ठाउँमा पानी परेको छ। यस्तै पश्चिममा पर्वत, म्याग्दी, कास्की, पाल्पा, स्याङ्जा र पूर्वमा ताप्लेजुङ र संखुवा सभामा पनि हल्का पानी परेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली धेरैजसो ठाउँमा पानी परेको हो। पछिल्लो 6 घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै 47.2 मिलिमिटर पानी परेको महाशाखाको मौसमी बुलेटिन अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। भोलिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी।
12: भाउजू, हैन भाउजू, किन निराश भएर बस्नु भएको?
13: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
12: ल भाउजू, पनि हाम्रै दुलेगौंडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल, ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल, ल्यापटप मर्मतमा 20% प्रतिशत छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
13: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
12: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी चार, धुलेगौड़ा, सोनुप सी सप्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको, प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, सम्पर्क 0635907707, मोबाइल 98171 45234, 98560007008।
14: क्रियाकल्प सेवा,
15: पूर्व कर्म, पञ्चकर्म सेवा,
14: छार सूत्र सेवा,
15: जलौका सेवा,
14: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
15: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
14: विस्तृत जानकारीका लागि
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98514-2463।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। हिउँको सेतो कफनभित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसीका आँखा यही शिखरमा ठोकिन्छन्। हिजो बिहान 10:25 डोरी टाङ्ने रोप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुलेको छ। यो खबरले संसारभरबाट सगरमाथाको फेदीमा टेन्टभित्र बसेका उत्साही आरोहीहरू रोमाञ्चित बनेका छन्। यससँगै आधार शिविरदेखि माथिल्लो क्याम्पहरूमा प्रतीक्षारत सयौं आरोहीका लागि विश्वको सर्वोच्च शिखर चुम्ने औपचारिक ढोका उग्रिएको हो। सगरमाथामाथिको विजय यात्राको प्रतीक्षा उनीहरूका लागि अब समाप्त भएको छ। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 गते बुधबार बिहान दक्ष शेर्पाहरूको टोलीले शिखरमा डोरी फिक्सिङ सम्पन्न गरेपछि अबको केही दिन हिमालमा मानवीय साहसको लर्को देखिने निश्चित छ। यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि बाटो बनाउने चुनौतीपूर्ण जिम्मेवारी पाएको रोप फिक्सिङ टोलीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेको हो। पर्यटन विभागका अनुसार 2083 वैशाख 30 गते बिहान 11 जना साहसी दक्ष पथ प्रदर्शकहरूले यो सिजनको पहिलो आरोहणको कीर्तिमानी आफ्नो नाममा राखेका छन्। नेपालका लागि सगरमाथा केवल गौरव मात्र होइन, यो अर्थतन्त्रको बलियो खम्बा पनि हो। सरकारले सन् 2025 रोयल्टी शुल्क $15,000 पुर्याएको छ। हवाई भाडा बढ़े पनि आरोहीहरूको तिर्खा भने मेटिएको छैन। $45,000 महँगो प्याकेज भए पनि यस वर्ष 492 विदेशी आरोहीहरूले अनुमति लिएका खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
7: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ताको तयारी शुरू भएको छ। चीनिया राष्ट्रपति शी जिनपिङसँग हुने दुई दिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता एआई, मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ। यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलन मस्क, जेनसिङ हाङ, टिम कुक लगायतका शीर्ष व्यवसायी पनि सहभागी छन्। अमेरिका चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई देश बीचको व्यापार सन् 2022 $690 अर्ब पुगेकोमा गएको वर्ष घटेर झण्डै $415 अर्ब सीमित भएको छ।
8: अब खेल खबर. इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले कोलकाता नाइट राइडर्सलाई हराएको छ. आरसीबी 6 विकेटले विजय भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ. रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 4 विकेट गुमाएर 192 रन बनायो. कोलकाताले दिएको 193 रनको लक्ष्य पछाएको आरसीबीले 19 ओभर एक बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो. आरसीबीको जितमा कप्तान विराट कोहलीले अभिजित रहँदै 60 बलमा 105 रनको शतकीय पारी खेले. यस्तै देवदत्त पडिक्कलले 39 रन जोड़े. आईपीएलको अंक तालिकामा आरसीबी 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा 9 अंकका साथ तालिकाको 8 स्थानमा छ. आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 बजे धर्मशालामा पंजाब किंग्स र मुम्बई इण्डियन्सले खेल्दैछन्.
7: काया कैरनमा अब केही खबर संक्षेपमा. झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 बहालवाला उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ. सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो.
8: बर्खेधान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकै गर्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ. मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउने प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको खबर आजको गोर्खा पत्रमा छ.
7: सार्वजनिक निर्माण कार्यको ठेक्कामा खरिद ऐनले गरेको मूल्य समायोजनको व्यवस्था कार्यान्वयन गर्न सरकारले ढिलाइ गर्दा देशभर निर्माणाधीन पूर्वाधार आयोजनाको काम ठप्प हुने क्रम बढ़दै गएको छ. मध्य पूर्वमा चलिरहेको युद्धका कारण इन्धन निर्माण सामग्री ढुवानी तथा श्रमिकको लागतमा अत्यधिक र अप्रत्याशित मूल्य वृद्धि भएको छ. तर कानूनी व्यवस्था अनुसार सरकारले लामो समयदेखि मूल्य समायोजन नगरेको नेपाल निर्माण व्यवसाय महासंघले आरोप लगाएको खबर कारोबार दैनिकले लेखेको छ.
8: व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखल गर्ने एउटा समूह फरार छ. सरकारी अधिकारीहरूदेखि उच्च पदस्थ व्यक्तिहरू समेत शेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको खबर आजको नागरिक दैनिकमा छ.
7: नेपालको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले अहिलेसम्म नेपालमा हान्टा भाइरसको जोखिम नभएको सूचना निकालेको छ. अहिलेसम्म नेपालमा यो भाइरसको संक्रमण पुष्टि नभएको भन्दै तत्काल हान्टा भाइरसको जोखिम नरहेको मन्त्रालयको भनाई छ. जोखिम अति न्यून रहेको मन्त्रालयको सूचनामा उल्लेख छ. 2 हप्ता अघि अर्थात मे 4 आन्ध्र महासागर क्षेत्रमा सञ्चालित क्रूज जहाजमा यात्रा गरेकाहरूमा हान्टा भाइरस पुष्टि भइकेको ज्यान गइसकेको छ. जहाजमा विभिन्न देशका 150 यात्रु सवार थिए. जहाजमा देखा परेको संक्रमणपछि विश्वभर त्रास उत्पन्न भएको छ.
8: नवलपरासीको सुस्ता गाउँपालिका 5 बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ. नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोको फाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिएको खबर आजको गोर्खा पत्रमा छ.
7: नेपालमा सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित भए पनि कतिपय अवस्थामा गर्भपतनलाई अपराध संहितामा राखिएकाले जटिलता कायम रहेको सरकारवालाले औंल्याएका छन्। हिजो काठमाण्डुमा महिला विकास तथा कानून मंचद्वारा तथा सेन्टर फर रिप्रोडक्टिभ राइटद्वारा आयोजित छलफलमा उनीहरूले यस्तो बताएका हुन्।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ. सरकारको लक्ष्य आगामी 5 वर्षभित्र 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ.
7: र सिन्धुपाल्चोको 5 पोखरी थाङपाल गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणलाई लक्षित गर्दै 5 पोखरी कोसेली घर सञ्चालनमा आएको छ. काया कैरनमा अब पालो उखानको
8: माल पाएर चाल पाएको हुन्छ.
7: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबर फेरि एकपटक.
8: विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता. सत्तापक्ष दबावमा प्रधानमन्त्री खोज्दै संसदमा हिजो दिनभर गल्फती. आजलाई तोकियो नीति कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीको जवाफ.
7: संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम. राजनीति गरे कर्मचारीको जागिर जाने सरकारको चेतावनी.
8: बजेट अगावै करका दर बाहेक आर्थिक ऐन संशोधनको मस्यौदा सार्वजनिक. बजेटमा चालू खर्चमा कटौती र पुँजीगत तर्फ बढ़ाउन विज्ञको सुझाव.
7: अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै दुई देश बीचको व्यापार इरान युद्ध र ताइवान सुरक्षा मुख्य एजेण्डा.
8: र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा.
7: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको पहिलेको र अहिलेको अवस्था देखाइएको छ। पहिले प्रधानमन्त्री जस्तै देखिने मान्छे हातमा माइक बोकेर फलाग्दैछन्, मलाई बोल्न दे सरकार, अनि पछिल्लोतिर रहेका जनता होमा हो मिलाएर उफ्रिरहेका छन्। अनि अहिले भनेर लेखिएको ठाउँमा प्रधानमन्त्री जस्तै देखिने मान्छेले मुखमा टेप लगाएर बसेका छन्, अनि पछिल्लोतिर रहेका त्यही जनता हात जोडेर भन्दैछ, बोल्देऊ न सरकार। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क काली,
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
2: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0064141184, 98562210 र 98562345।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
0: दीर्घायु फर्निचर शोरूम।
10: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा त नहुँ,
0: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709604, मोबाइल नम्बर 98460261268,
10: 98560260268।
12: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकजुटी।
13: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिभा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
12: ए हो र, जाउन त त्यसो भए।
13: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौडा तनहुँ।
13: मोबाइल 98141 19634 र 98058230058।
15: हाम्रो मोबाइल पसल दुलेगौडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
13: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560056996।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
17: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
18: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
19: तर महँगो होला नि?
18: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
19: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
20: 12 अल्मुनियम अब यूपीवीसीको साथमा।
19: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
20: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562298938 र 98028292338।
21: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
22: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
21: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि।
22: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
21: पुराना गरगहनासँग नयाँ साथफेर,
22: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
21: चण्डिकालीका सुनसादी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562062099।
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको। यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
4: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328811।
24: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
25: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
24: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
27: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856602630।
26: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
28: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
28: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन नम्बर 0654142033, मोबाइल 9868168887।
29: शुक्ला गण्डकी एफएम 97.6।
30: सभामुख जीको पनि तपाईँको मान मर्दनमाथि घटाउनु होइन त
0: त्यसले गर्दाखेरि ती कुराहरू गाउनु पर्यो।
2: दुश्मनी चाहिँ उहाँ चाहिँ प्रधानमन्त्री कार्यालयमा हुनुहुन्थ्यो अरे हिजो पनि होइन, सिंहदरबारमा त्यहाँ नजिकै हुनुहुन्थ्यो, तर एकदम नजिकको दूरी छ त्यो। तर उहाँले चाहिँ संसदलाई टाढा बनाउन खोज्नुभयो भन्नेको मतलब कतिपयले यसलाई चाहिँ आलोचनात्मक टिप्पणी पनि गरेका छन्, संसदमा फेस गर्न सक्नुहुन्न प्रधानमन्त्रीज्यूले भनेर कतिपयले भनेका छन्। उहाँले आफ्नो ब्रान्ड भ्याल्यू बढाउन खोजिरहनु भएको छ। प्रतिपक्षीले पनि किन चाहिँ त्यसमा को हलो गरिरहनु, संसद चल्दै गर्छ, अगाडि आफ्नो विचारहरू राख्दै जानु, संसदलाई सौहार्दपूर्ण ढंगले चलाउनु, जेठ 15 गते बजेट ल्याउनु पर्नेछ होइन, त्योभित्र बजेट ल्याउन सक्नुपर्नेछ, निजता कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाबदेखि लिएर त्यसमा घनीकृत छलफल गर्नुपर्ला। अबको प्रस्तुति के हुन्छ तपाईँहरूको संसदमा?
0: होइन, हामी तपाईँको संसदलाई सधैँ बन्द गर्ने राख्न राख्दैनौ। हामी जिम्मेवार पनि छौँ, हामी अघि पनि बताउने, हामी जिम्मेवार पनि जिम्मेवार ढङ्गबाट नै हामी प्रस्तुत हुनुपर्छ होइन। त्यसले गर्दाखेरि यसलाई हामी सधैँ तपाईँको सम्बन्धक बनाइ राख्नु सम्बन्ध बनाइराख्दैनौ। विभिन्न कार्यक्रममा हाम्रो छलफल पनि हुन्छ, हामी छलफलमा पनि सहभागी हुन्छौँ, त्यसमा विमत छैन। तर के मात्रै हो भन्दा के मात्रै हामी केमा मात्रै हाम्रो कन्सर्न हो भन्दाखेरि यो ढङ्गबाट तपाईँको सरकारले तपाईँको कार्यपालिकाले तपाईँको व्यवस्थापिकामाथि तपाईँको उपेक्षा गर्ने व्यवस्था गर्ने हो भने हाम्रो लोकतन्त्रको मर्म कहाँ पुग्न सक्छ, हाम्रो संविधानको मर्म कहाँ जान्छ? हामीले यो खालको यो चरित्रबाट अथवा यो मनसायबाट तपाईँको कार्यपालिका तपाईँको व्यवस्थापिका चलोस् भन्ने हाम्रो मनसाय नै होइन।
2: अब तपाईँहरूको माग के हुन्छ? अब सदनमा गइसके पछाडि चाहिँ
0: सदनमा गइसकेपछि कम्तीमा हामीले के भन्दाखेरि प्रधानमन्त्रीज्यू जवाफ दिने बेला सम्भव कम्तीमा सदनमा उपस्थित हुनुपर्छ भन्ने हो।
2: जवाफ दिने बेला संसदमा उपस्थित हुनैपर्छ भन्ने बाध्यकारी त रहेनछ नि त फेरि होइन?
0: मैले भने बाध्यकारी हामी यसमा बाध्यकारी छैन। मैले अघि नै भने नीति तथा कार्यक्रम सम्बन्धी कार्यविधिको कार्यविधिमा तपाईँको के अरे यो नियम 38 तपाईँले भन्नुभयो, 38 कुरा राख्नुभयो, 38 राखेको उपनियमलाई मात्रै टेकेर सधैँ तपाईँको संसदलाई उपेक्षा गर्न मिल्दैन। नियम 38 बन्दै गर्दाखेरि त्यतिखेर नियमावली बन्दै गर्दा त्यतिखेर विद्वान साथीहरूले भन्नु भएको छ नियम 38 बन्दै गर्दाखेरि त्यसको इन्टेन्सन के थियो भन्ने कुरा पनि जानुपर्छ भन्ने कुरा हो। मैले अघि पनि भने यहाँ त तपाईँको नियम भन्दा नियतको कुरामा पनि प्रश्न आएको छ। नियमावली मात्रै हेर्नु भएन, हाम्रो वरिष्ठ तपाईँको त्यहाँ अधिवक्ता साथीहरू हुनुहुन्छ, त्यहाँनिर नियमावली मात्रै हेर्नु भएन, नेपालको संविधानको धारा 76 उपधारा 10 पनि एकचोटि हेर्थेन। म अनुरोध गर्न चाहन्छु, नियमावली संविधान भन्दा माथि हुन सक्छ त?
2: हिजोको संसद हेर्दाखेरि त 64 झल्को पो आयो त निष्कलजी।
0: होइन, यस्तो छ, 64 झल्को तपाईँले योजना गर्नुहोस्ला, हामीलाई के
2: आरोप प्रत्यारोप पनि आयो होइन, त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले बाल के अरे बाहुला स्वर गर्दै गरेको दृश्य पनि देखियो होइन, तपाईँहरूले पनि आवरोध गर्नुभयो।
0: त्यो उहाँको कुरो हो, त्यो उहाँहरू तपाईँको कुन ढङ्गबाट आउनुभएको छ, उहाँहरूको चरित्र के छ भन्ने कुरा उहाँहरूको कुरो भयो। हामी त त्यहाँ एउटा जिम्मेवार प्रतिपक्ष भएर हामी उठेर हामी त्यहाँनिर हामीले आफ्नो विरोधका तपाईँको आवाज त्यहाँनिर देखाउन संकेत गर्न खोजेको थियौँ। हामीले त्यहाँनिर हाम्रो त्योभन्दा अरू थिएन, संसद मर्यादित हुनुपर्छ भन्ने कुरामा हाम्रो चासो छ, संसद मर्यादित भएर जानुपर्छ भन्ने कुरामा हाम्रो चिन्ता पनि छ।
2: अबको स्थितिमा जाँदा जाँदा एउटा कुरा के बताउनुहोस् भने सरकारले चालेका कतिपय कदमहरू, सरकारले सुशासनका क्षेत्रमा गर्न खोजेका कामहरू होइन, सरकारले जनतालाई दिने डेलिभरीका कुराहरू, बेरोजगारीका विषयहरू, कालोबजारी अन्त्यका कुराहरूमा चाहिँ सरकार कुन ढंगले अगाडि बढ़िरहेछ?
0: हजुर, यो सुशासनको जगबाट भनेको सरकारको आजसम्मको गतिविधि हेर्दै गर्दाखेरि जुन अपेक्षित हिसाबमा तपाईँको गर्छ भन्ने थियो जनताले, मलाई त त्यो त अब म देख्दिनँ होइन, किनभने अब निर्देशित कार्यक्रममा पनि त्यो उपेक्षित खालको तपाईँको आउँछ भन्ने जस्तो थियो, त्यो पनि त्यस्तो धेरै आएको छैन। अब अहिले गरिरहेका तपाईँको गतिविधि जति पनि छन् यसले सुशासन कायम गर्नतिर सरकार उद्यत छ जस्तो लाग्दैन, किनभने प्रत्येक पल्ट सरकार तपाईँको विषयान्तर गर्न एकदम तपाईँको माहिर छन्। सुरुमा तपाईँको मन्त्रीज्यूहरूको तपाईँको त्यहाँ सम्पत्ति विवरणमा मान्छेको आवाज उठाउन थाले, नागरिकले आवाज उठाउन थाले, र आवाज उठ्दै उठ्दै उठ्दै गर्दाखेरि फेरि एउटा विपन्न तपाईँको नागरिक, भूमिहीन नागरिकमाथि तपाईँको सरकारले डोजर चलायो, त्यो पनि बिना तयारी, त्यता डाइभर्ट भयो, त्यता डाइभर्ट भइसकेपछि फेरि तपाईँको अहिले फेरि त्यहाँ आवाज उठ्दै गर्दाखेरि फेरि संसदमा तपाईँको सार्वजनिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दाखेरि सामान्य राष्ट्रिय प्रतिनिधिले मन्त्री परिषदकै सिफारिसमा सरकारले नै बनाएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्नु हुँदाखेरि तपाईँको अवज्ञा गरेर त्यस्तै देखियो, त्यहाँनिर बिचबाट उठेर गइदिनु भयो, फेरि मान्छेको तपाईँको इन्टरभ्यू मान्छेको तपाईँको कन्सर्न त्यतातिर डाइभर्ट हुने। सो म त हेर्नुहोस् अब यो सरकारको उसले गरिरहेका
2: सरकार कतै अधिनायकताको बाटोतर्फ उन्मुक्त हुन खोजिरहेको छैन, संसदलाई छलेर अध्यादेश ल्याएर सरकार चलाउने
0: हामी त्यही देख्छौँ प्रतिनिधि सभा तपाईँको
2: तपाईँहरू त कमजोर हुनुभयो नि त होइन विपक्ष पनि त कमजोर छ नि त अहिले संसदमा सरकार
0: हामीले आभार हामी संख्यामा कमजोर छौँ तर हाम्रो आभार त उठिरहेछौँ हामी हजुरको तपाईँको संसदलाई तपाईँको फेरि त्यहाँ संसदमा हामी तपाईँको त्यो कुर्सी बाँच्नुपर्ने माइक बाँच्नुपर्ने त्यसरी तपाईँको बलियो भइरहेन हामी त आवाजबाट बलियो हुने हो हामी लोकतान्त्रिक संसदीय अभ्यासलाई तपाईँको हामी टेकेर तपाईँको बलियो हुने हो मुद्दाबाट बलियो हुने हो नि हामी त त्यसो त हामीले मुद्दा त तपाईँको त्यहाँनिर हेर्नुहोस् त हामीले मुद्दा उठाइरहेका छौँ सरकारलाई हामी तपाईँको बारम्बार तपाईँको भनिरहेका छौँ
2: हस् यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद निष्कलजी नमस्कार
0: थ्याङ्क यू भेरी मच
2: वाउ नेपाली कंग्रेसका सचेतक निष्कल राई आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनीले
6: टाढै बसौं आफू बाँचौं र अरूलाई पनि बचाऊ
7: धुम्रपान भनेको के हो
6: धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो
7: धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने असरहरू
7: मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ
6: दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्कघात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ
7: धुम्रपानको धुवाले वर्षेनी धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय
7: साथीभाइको लहलहैमा नपरौ
6: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ
7: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ
6: सार्वजनिक स्थलमा धुम्रपान नगरौं
7: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौं नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँ
8: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्भवको छ शेयर गर्दिन कि क्या हो
9: पक्नुस् नानी जी पाए त्यही कुरा सकिँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
8: अनुरोध हो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
28: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 को लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स म्यानेजमेन्ट एजुकेशन कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ मिति 2083 जेठ 1 फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहु थप जानकारीको लागि सम्पर्क 064-414-184 98-560-62-210 र 98-560-62-345
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
12: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
11: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
14: धुम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ
16: नेपाल सरकार विज्ञापन बोर्ड
30: विपक्षले पनि विरोध गर्ने स्वाभाविक छ सत्ता पक्षले पनि आफ्नो बचाउ गर्नु स्वाभाविक छ तर अब मिलन बिन्दु के हो भन्दाखेरि सरकारको नीति र कार्यक्रम त अगाडि बढाउँछ दुईटा एमएलएको सरकार त पास त हुन्छ तर अब सभामुख को पनि भूमिका एकदम प्रशंसनीय छ। हिजो स्वामीले पनि सकेसम्म मिलाउने खोज्नु भएको छ होइन, सत्तापक्ष र प्रतिपक्षको बिचमा हाम्रो समझदारीको लागि तीन पटकसँग संसद स्थगन गर्नुभयो, राम्रो पक्ष हो। किन भन्दाखेरि त्यहाँ द्वन्द विवाद नहोस् भन्ने सभामुखको पनि चाहना छ, प्रतिपक्षले बहिष्कार नगरोस् भन्ने पनि सभामुखको चाहना छ, सत्तापक्ष पनि अब अहिले प्रतिपक्षसँगै सहकार गरेर जानुपर्छ। हामीसँग दुईटै मतको सरकार भए पनि प्रतिपक्ष बिनाको संसद तपाईँलाई थाहा छ त्यसको कुनै पनि फेरि महत्व र प्रभाव हुँदैन क्या। संसारमा संसद भनेको प्रतिपक्षको होइन, लोकतन्त्रमा संसदीय व्यवस्थामा संसद भनेको प्रतिपक्षको, प्रतिपक्षको आवाज पनि सत्तापक्षले सुन्नुको लागि चाहिँ पहल गरेको छ। यो राम्रो बाटोमा बन्दैछ। अब हिजोको एउटा घटनालाई लिएर होइन, संसद अवरोध हुने बित्तिकै अब यहाँ ठुलो समस्या आउँछ, 64 सालको अवस्था आउँछ, 65 सालको अवस्था आउँछ, अथवा 2051 सालको अथवा 2048 सालको गिर्जा प्रसाद कोइराला प्रधानमन्त्री हुँदाखेरि एमाले संसद अवरोध गरेको अवस्था आउँछ भनेर चाहिँ म भन्न सक्दिनँ। त्यतिर मुलुक जाँदैन होइन, दलहरूको बिचमा एउटा सहमति हुनैपर्छ, हुन्छ, हुनुको विकल्प छैन।
2: अब अहिलेको अवस्थामा चाहिँ सिंहदरबारमा दिउँसोले भन्नुहुन्थ्यो प्रधानमन्त्रीज्यू, तर चाहिँ अस्ति राष्ट्रपतिले नेता कार्यक्रम प्रस्तुत गर्दाखेरि पनि त उहाँको व्यवहारप्रति निकै आलोचना आयो होइन, तर उहाँले चाहिँ उठेर जानुभयो, 45 मिनटपछि फेरि कता पुगेर निस्कनुभयो, फेरि आउनुभयो। भन्दाखेरि चाहिँ यो लोकतन्त्रलाई अलिकति समस्या पार्ने खालका गतिविधिहरूमा संलग्न हुनुहुन्छ उहाँहरू भनेर व्यापक रूपमा आलोचना भइरहेको छ। तपाईँले लामो समयदेखि नेपालको पत्रकारिता, नेपालको राजनीतिलाई बुझ्नु भएको छ नजिकबाट, कतै कतै त्यस्ता खालका बातचिताहरू आउन थाल्या हुन्?
30: होइन, लोकतन्त्रको विकल्प छैन हेर्नुहोस्, होइन, लोकतान्त्रिक मूल्य र मान्यतामा सबै अघि बढ्नुपर्छ, संविधानलाई नै मूल एजेन्डा, मूल एउटा कानून मानेर जानुपर्छ होइन। संविधान आज हामी सबैको लागि सर्वस्वीकार्य नहोला, संविधानमा केही कुराहरू अब संशोधन गर्नुपर्ने आवश्यकता छ, तर पनि 2072 साल असो 3 गते जारी भएको संविधानलाई सबैले मानेका छन्, त्यो संविधानको मर्मरा भावना अनुसार सबै अगाडि बढ्नुपर्छ। र आज लोकतन्त्रको विकल्प छैन, विधिको शासनको विकल्प छैन, लोकतन्त्र विधिको शासन र कानून राज्यको प्रत्यापति राज्यमा बस्नेले पनि दिनुपर्छ, प्रतिपक्षले पनि दिनुपर्छ, र एन कानून र संविधानलाई मानेर सबै अगाडि बढ्नुपर्छ। अब प्रधानमन्त्री बालेन्द्र शाहको बारेमा जुन किसिमको चर्चा परिचर्चा र बहस भएको छ, टिका टिप्पणी भएको छ, मलाई के लाग्छ भने प्रधानमन्त्रीले पनि अब अहिलेको अवस्थालाई राम्रोसँग बुझ्नु भएको छ होइन, प्रधानमन्त्रीले पनि अब लोकतन्त्रको विकल्प खोज्नु भएको छ जस्तो मलाई लाग्दैन, लोकतान्त्रिक मूल्य र मान्यता अगाडि हुनु हुँदैन भनेर म भन्न सक्दिनँ होइन। लोकतन्त्रलाई आज
2: सुकुम्बासीको बिल्लीबाट पारेका विषयहरू, सुकुम्बासीहरू चाहिँ जस्ताका मुनि चाहिँ होइन ओत लागेर बस्नुपर्ने स्थितिहरू, होल्डिङ सेन्टरमा पनि राम्रोसँग मान्छेलाई जान नदिएको, पत्रकारहरू पनि त्यहाँ जान नपाएको, रुवावासी चलेको, देशभरका सुकुम्बासीहरू फेरि त्रासमा त्राइमा बसेको, यी यावत कुराले गर्दाखेरि सरकारको आलोचना हुँदैछ क्या अहिले?
30: होइन, सरकारको आलोचना हुन्छ, लोकतन्त्रमा सरकारको आलोचना भएन भने त त्यसको के औचित्य रहन्छ र? होइन, सरकारले राम्रो काम गर्दाखेरि प्रशंसा गर्नुपर्छ, सरकारले केही गरेका कामहरू राम्रा पनि छन् होइन, सरकारले गलत काम गर्न थाल्यो भने जनताले पनि प्रश्न उठाउँछन्, सत्तापक्षले पनि त्यसको बारेमा चाहिँ बोल्नुपर्छ, राष्ट्रिय पार्टीका नेताहरूले पनि बोल्छन् र प्रतिपक्षले पनि यसरी बोलिराखेका छन्। मेरो प्रश्न कहाँनिर भन्दाखेरि, अब अहिले नै हामीले लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत यो सरकार गयो भन्ने पक्षमा छैन पहिलो कुरो। दोस्रो कुरो भ्रष्टाचारको छ नि मुद्दामा, यो सरकारले चालेका कदमहरू लाई अब जनताले पनि साथ दिएका छन्, प्रतिपक्षले पनि साथ दिएको छ, यो राम्रो पक्ष छ, किनभने भ्रष्टाचार अन्त्य र सुशासन सबैको चाहना छ, डेलिभरी आजको आवश्यकता हो होइन। त्यस्तो कुरा अब दोजरको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरिदेखि नै उहाँले काठमाडौँको नदी किनारामा अवश्य जुन बसोबास गर्नेहरू जस्तै जग्गा जमिन सरकारी जग्गा जमिन अधिग्रहण गरेर ठुल्ठुला भवनहरू बनाएर बसे उनीहरूलाई हटाउनुपर्छ, डोजर लगाउनुपर्छ भनेर उहाँले नगर प्रमुख हुँदाखेरि नै चालेको कदम, अहिले प्रधानमन्त्री हुँदाखेरि उहाँले त्यसलाई अगाडि बढाउनु भयो होइन। तर सुकमा समस्या सन्धान गर्नको लागि चाहिँ सरकारले डोजर चलाएर समस्या सन्धान हुँदैन। म रौतहटमा पुगेँ, म मध्य प्रदेश पनि पुगेँ, त्यहाँ पनि जनताहरू सन्तरासमा छन्, समस्यामा छन्। अस्ति पनि गएँ, म 3-4 दिन मधेसमा बसेर आएँ, मधेसका जनताहरूको भनाइ के छ भने सुकमा समस्यालाई अब दीर्घकालीन रूपमा समाधान गर्नुपर्छ, पहिला हामीलाई घर बनाइदिनु पर्यो, सरकारले जमिन दिनु पर्यो, लाल पूर्जा दिनु पर्यो, हामीलाई व्यवस्थित बसोबास गराएर मात्रै सुकुम्बासी बस्तीमा डोजर चलाउनु पर्यो। त्यहाँ म सरकारलाई के भन्छु भन्दाखेरि अब
2: प्रधानमन्त्री
30: धेरै तर्सित छन् नि, त्यहाँका जनताहरू ठूलो समस्यामा छन्, त्यहाँको जनताहरूले एउटा मात्रै समस्या भोगिराखेका छैन, स्वास्थ्यमा समस्या छ, त्यहाँ स्वास्थ्य क्षेत्रको सुधारको आवश्यकता छ, शिक्षामा हेर्नु कति सुधार गर्नुपर्ने छ, निशुल्क शिक्षा र स्वास्थ्य आजको आवश्यकता हो, त्यहाँको जनताहरू ठूलो समस्यामा छन्, मधेसका जनताहरूले आज रोजगारी पाएका छैनन्, उद्योग धन्दा छैन, किसानहरूले मल पाएका

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056-60555।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। पुण्य प्रसाद सिटौला सरोज नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ। पोखरामा सम्पन्न 7 औं राष्ट्रिय महाधिवेशनमा उहाँले भारी मतका साथ जित हासिल गर्नुभयो। बुधबार भएको निर्वाचनमा सिटौलाले 1030 मत प्राप्त गर्नुभयो। उहाँका एकमात्र प्रतिस्पर्धी हरिशरण केसीले 464 मत पाउनुभयो। यो जितसँगै करिब 4 लाख सार्वजनिक यातायात व्यवसायको छात्र संस्था हाँक्ने जिम्मेवारी सिटौलाको काँधमा आएको छ। सिटौलाको नेतृत्वमा पोखराका 3 जना व्यवसायी पनि

उत्रेका थिए। सानुकाजी प्रजापतिले सबभन्दा धेरै 826 मत ल्याएर पहिलो नम्बरको वरिष्ठ उपाध्यक्ष बन्नुभयो। अन्य उम्मेद्वार राजेन्द्र रिजाल, सुनिल कुँवर र गोकर्ण प्रसाद पराजुली भने पराजित हुनुभयो। महासंघमा 7 जना उपाध्यक्ष रहने व्यवस्था छ। यसका लागि 13 जना बीच प्रतिस्पर्धा भएको थियो, जसमा चन्द्र ओझा, डम्मराज पन्त, आत्माराम थापा, कान्छाराम थिङ, कान्छाराम बल, जितबहादुर भारती, रामप्रसाद सुवेदी विजय हुनुभयो। मालबाग तर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ 76 मतका साथ चुनिनु भएको छ। महासचिव पदमा डेकनाथ गौतम 698 मत ल्याएर निर्वाचित हुनुभयो। उहाँले आफ्ना प्रतिस्पर्धी ज्ञानेन्द्र श्रेष्ठ र शम्भू प्रसाद रिजाललाई पछि पार्नुभयो। कार्य समितिमा 3 उपमहासचिवका लागि 5 जना भिडिएका थिए, जसमा देविन श्रेष्ठ, भानुभक्त बराल, पुरूषोत्तम सिंह खडा विजय हुनुभयो। सचिव पदमा उमेश केसी, चेत प्रसाद गौतम अर्जुन र टंक प्रसाद बराल चुनिनुभयो। यस्तै कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहकोषाध्यक्षमा शोभाकर पौडेल निर्वाचित हुनुभयो। खुल्ला सदस्यतर्फ समीक्षा गुरूङ, अर्जुन श्रेष्ठ र गोपाल कार्की लगायत 14 जना विजयी हुनुभएको छ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको बुधबारको नियमित बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरूद्ध गरेका थिए। सदनको हिजो आजको सम्भावित कार्यसूचीमा छलफल मोटेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची उल्लेख छ। नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 83-84 बजेट समेत प्रस्तुत हुनेछ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि 11-15 बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्धन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालय कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। जनसञ्चार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय, भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबीको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा गाभिएको छ। अर्थमन्त्री सोनिम वागलीले आगामी बजेटमा सुशासनदेखि मध्यमवर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटलाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्ने उहाँको भनाइ छ। कान्तिपुर मीडिया ग्रुपले बुधबार आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट 2026 सम्बोधन गर्दै वाग्लीले सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यमवर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता 5 सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने उहाँले बताउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वास साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लीले बताउनुभयो। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असल शासन मार्फत सरकारले राजनैतिक र आर्थिक पाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लीले जनाउनुभयो। अर्थ राजनैतिक पाटो सफा गर्छौं भनेका छौं, यस्तो निर्णय राष्ट्रपतिले निर्वाचन अघि नै गरेको थियो। हाम्रो वाचापत्रमा पनि यो विषय छ, उहाँले भन्नुभयो। यस वर्ष सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजामा तनहुँ जिल्लाका 3 विद्यालयको नतिजा शून्य आएको छ। शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख कृष्ण प्रसाद श्रेष्ठका अनुसार जिल्लाका 2 सामुदायिक र 1 संस्थागत विद्यालयबाट परीक्षामा सामेल भएका

0: कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन्। बन्दीपुर गाउँपालिकाका दुईवटा विद्यालयको नतिजा शून्य छ। सामुदायिक तर्फको अरूण माध्यम विद्यालयबाट परीक्षा दिएका तीनजना र संस्थागत तर्फको दीपशिखा माध्यम विद्यालयबाट परीक्षा दिएका पाँचजना विद्यार्थी मध्ये सबै अनुत्तीर्ण भएका छन्। यसैगरी रिसिङ गाउँपालिकाको एक विद्यालयको नतिजा शून्य छ। वडा पाँच स्थित जय दुर्गा माध्यम विद्यालयबाट परीक्षामा सहभागी भएका चारजना विद्यार्थी मध्ये कोही पनि उत्तीर्ण हुन सकेनन्। जिल्लाभरको समग्र नतिजा हेर्दा तनहुँमा यस वर्ष 65.75% विद्यार्थी ग्रेडेड भएका छन्। शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाबाट परीक्षामा सहभागी भएका कुल 4,940 विद्यार्थी मध्ये 3,248 विद्यार्थीले सफलता प्राप्त गरेका छन्। अघिल्लो वर्ष जिल्लाका 13 सामुदायिक विद्यालयको नतिजा शून्य आएको तुलनामा यस वर्ष शून्य नतिजा आउने विद्यालयको संख्याले भने उल्लेख्य रूपमा कमी देखिएको इकाईले जनाएको छ। कास्कीको पोखरा महानगरपालिका 18 खपौदीमा हिजो भएको प्याराग्लाइडिङ दुर्घटनामा एक चिनीय नागरिक घाइते हुनुभएको छ। दिउँसो 1:15 अवतारणका क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा 64 वर्षीय चिनीय नागरिक ली जिन मिन घाइते हुनुभएको हो। घाइते मिनको अवस्था मध्यम रहेको र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। पश्चिम बागलुङको ढोरपाटा नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मंगलबार राति करिब 12 बजे ढोरपाटा नगरपालिका नम्बर 5 अधिकारी चोरबाट भुतीबाङतर्फ जाँदै गरेको धयुक्त 577 नम्बरको ट्र्याक्टर बानगाउँमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवार 16 वर्षीय सुशीला सुनारको मृत्यु भएको जनाइएको छ। गोर्खाको भीमसेन थापा गाउँपालिका 2 रातामाटीमा ट्र्याक्टर दुर्घटना हुँदा 13 वर्षीय बालकको मृत्यु भएको छ। भीमसेन थापा गाउँपालिका 3 माथिल्लो गाउँका विक्रम पस्यालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। प्रहरीका अनुसार गोर्खा सदरमुकामबाट निर्माण सामग्री लिएर आरुवारतर्फ जाँदै गरेको ना 6095 नम्बरको ट्र्याक्टर रातको समयमा सड़कबाट अनियन्त्रित भएर करिब 30 मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा ट्र्याक्टर चालक सिरान्चो गाउँपालिका 8 जोबारीका राजन परियार र विक्रम बस्याल घाइते हुनुभएको जनाइएको छ। पोखराको फेवातालमा सञ्चालित कायाकिङ तथा सर्फिङ बोटमा पर्यटकको आकर्षण बढ़ेको छ। एडभान्स वाटर स्पोर्ट्सले 1.5 वर्षदेखि फेवातालमा सञ्चालनमा ल्याएको उक्त साहसिक जलयात्रामा दैनिक 100 को संख्यामा पर्यटक रमाउने गरेका छन्। संचालक रोशन जलारीका अनुसार यो डुंगा बोट उभिएर चलाइन्छ। यद्यपि धेरैले बसेर केहीले सुतेर पनि पानीमा आनन्द लिने गरेका छन्। यो डुंगा चढ्नका लागि प्रति घण्टा 300 रूपियाँ शुल्क निर्धारण गरिएको छ। दैनिक ठूलो संख्यामा पर्यटकहरू कायाकिङका लागि आउने गरेका छन्। उहाँले भन्नुभयो, विदेशमा बढ़ी रूचाएको कायाकिङ र सर्फिङ नेपालमा पनि आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ। पर्यटकको सुरक्षालाई विशेष ध्यान दिएको संचालकको दावी छ। शुरूमा केही डर माने पनि पर्यटकले यसमा निकै रमाइलो अनुभव गर्ने गरेको जनाइएको छ। हामीले अनिवार्य लाइफ ज्याकेट र आवश्यकता अनुसार तालिमप्राप्त गाइडको व्यवस्था गरेका छौं। जलारीले भन्नुभयो, सुरक्षा जाँच र मादक पदार्थ सेवन गरी नगरेको एकिङ गरेर मात्र तालमा पठाउने गरेका छौं। नेपालको साहसिक पर्यटनलाई विश्वस्तरमा चिनाउने लक्ष्यका साथ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा एक मेगा प्रोजेक्टको रूपमा सबभन्दा लामो क्यान्टिलिभर ग्लास स्काई वाकको निर्माण कार्य शुरू भएको छ। करिब 1,40,00,000 रूपियाँको लागतमा निर्माण हुन लागेको यो अत्याधुनिक संरचना आगामी 2 वर्षभित्र व्यावसायिक संचालनमा आउने लक्ष्य राखिएको छ। परियोजनामा बैंक ऋण 40,00,000 रूपियाँ रहने र बाँकी लगानी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताबाट जुटाइएको कम्पनीले जनाएको छ। 97 मिटर लामो यस महत्वाकांक्षी परियोजनाको स्काई पीक एडभेन्चर पार्क लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले हालै शिलान्यास गर्नुभयो। विश्वस्तरीय प्रविधिमा आधारित यस स्काई वाकमा एकैपटक प्रति घण्टा 1,000 जनाले यात्रा गर्न सक्ने क्षमता रहनेछ। यहाँ हिँड्दा सिसा चर्किएको क्र्याक भएको कृत्रिम ध्वनिसहितको रोमाञ्चक र साहसिक अनुभव पर्यटकले प्राप्त गर्नेछन्। परियोजनाका प्रबन्ध संचालक पोष्टबहादुर खड्काका अनुसार यस एकीकृत पर्यटन पूर्वाधारमा स्काई वाकका अतिरिक्त 200 मिटर गहिराएको बन्जी जम्प, 2 मिटर लामो सोप स्विङ, अत्याधुनिक जीप कोस्टर, आकाशमा भोजन गर्न सकिने फ्लाई डाइनिङ र बाल बालिकाका लागि आधुनिक प्रविधियुक्त प्लानेटरियम निर्माण गरिनेछ। यस्तै 1,70,00,000 करोड़को अर्को एकीकृत योजना अन्तर्गत नेपालकै अग्लो 55 मिटरको क्याप्सुल लिफ्ट, 140 फिट अग्लो आदियोगी शिवको मूर्तिसहितको आदियोगी पार्क र रक क्लाइम्बिङ समेत निर्माण भइरहेका छन्। बन्दीपुर गाउँपालिकाका पूर्व अध्यक्ष पुनसिंह थापाले यो परियोजना नेपालको पर्यटन क्षेत्रको सपनाको ताज बन्ने र यसले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो। माध्यमिक शिक्षक परीक्षा एसई 2082 मा गण्डकी प्रदेशका 72.75 प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा सहभागी कुल 36,493 विद्यार्थी मध्ये 26,550 विद्यार्थी ग्रेडेड भएका हुन्। क्षेत्रीय शिक्षा निर्देशनालयका अधिकृत खेमराज पौडेलका अनुसार गण्डकीमा साधनतर्फ 3.6 देखि 4 जीपी ल्याउने 3,979 जना छन्। 3.2 देखि 3.6 जीपी ल्याउने 7,339 जना, यस्तै 2.8 देखि 3.2 जीपी ल्याउने 9,445 जना रहेको उहाँले जानकारी दिनुभयो। 2.4 देखि 2.8 जीपी ल्याउने 5,354 र 2.4 जीपी ल्याउने 413 जना विद्यार्थी रहेका छन्। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ताको तयारी शुरू भएको छ। चीनीय राष्ट्रपति शी जिनपिङसँग दुई दिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता एआई, मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान जेङले स्वागत गर्नुभएको थियो। यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानको रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्पसहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेको बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलन मस्क, जेनसेन हाङ, टिम कुक लगायतका शीर्ष व्यवसायी सहभागी छन्। अमेरिका चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई देशबीचको व्यापार सन् 2022 690 अर्ब डलर पुगेकोमा गएको वर्ष घटेर झण्डै 415 अर्ब डलरमा सीमित भएको छ। ट्रम्प प्रशासनले चीनसँगको व्यापार घाटा घटाउने लक्ष्य राखेको छ। ट्रम्पले चीनलाई अमेरिकी प्रविधि र लगानीका लागि अझ खुल्ला बनाउन आग्रह गर्ने बताउनु भएको छ। चीनले अमेरिकी चिप्स र उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको छ। शिखर वार्तामा इरान इजरायल युद्ध पनि महत्वपूर्ण विषय बनेको छ। चीन इरानी तेलको प्रमुख खरिदकर्ता भएकाले युद्धका कारण तेल आपूर्ति प्रभावित हुँदा चीनी अर्थतन्त्रमा दबाव परेको छ। अमेरिकाले चीनलाई इरानमाथि आफ्नो आर्थिक तथा राजनैतिक प्रभाव प्रयोग गर्न आग्रह गरिएको छ। चीनले पनि युद्ध अन्त्यको पक्षमा रहेको संकेत दिएको छ। वार्ताको अर्को संवेदनशील विषय ताइवानको सुरक्षा हो। अमेरिकी संसदले गएको वर्ष ताइवानलाई 14 अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेपछि बेजिङ असन्तुष्ट छ। शुक्रबार ट्रम्प चीनबाट फर्कने कार्यक्रम रहेको खबरमा उल्लेख छ। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबीले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसीबी 6 विकेटले विजय भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 4 विकेट गुमाएर 192 रन बनायो। कोलकाताले दिएको 193 रनको लक्ष्य पछ्याएको आरसीबीले 19 ओभर 1 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आरसीबीको जितमा कप्तान विराट कोहलीले अभिजित रहँदै 60 बलमा 105 रनको शतकीय पारी खेल्नुभयो। त्यस्तै देव दत्त पडिक्कलले 39 रन बनाउनुभयो। आईपीएलको अंक तालिकामा आरसीबी 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा 9 अंकका साथ तालिकाको 8 स्थानमा रहेको छ। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
4: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142733, मोबाइल 98678168।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
8: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089, दमौली शाखा को लागी संपर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-2630।
11: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
12: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 98560-55-77।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98560-43952 र 98066-56।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमदार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
10: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
10: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
10: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
12: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
13: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
12: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
13: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
14: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
15: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
16: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
17: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
16: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
17: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
18: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
18: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856033800, 9481656558।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
19: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सं

0: सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका चार दोलेगौड़ा तनहू। थप जानकारीको लागि सम्पर्क 064-414-184 98-560-62-210 र 98-560-62-345।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहू। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 065-414-142, मोबाइल 98-560-23-128 र 98-462-14-726।
4: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
6: सम्पर्क 065-414-221, मोबाइल 98-560-35-921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
8: धुम्रपान भनेको के हो?
7: धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिडी, तमाखू, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
8: धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
8: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
7: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
8: धुम्रपानको धुवाले वर्षेनी धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
8: साथी भाइको लहलहैमा नपरौ,
7: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
8: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
7: सार्वजनिक स्थलमा धुम्रपान नगरौ,
8: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा तनहुँ।

0: 97.6
1: तपाईको आजको राशिफल
2: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
2: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

0: नमस्कार। कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रस्ताउने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल वैशाख महिनाको 31 गते बिहिबार, यसैसम्म 26 मे 14 तारीक सकेसम्म त 1948 नेपाल सम्मत 1146 सूर्यदय बिहान 5:16 भयो भने सूर्यास्त साँझ 6:46 रहनेछ। आज ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 बजे तपाईँले राष्ट्रदूतसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25 देखि 5:50 शुक्लागण्ड गीत समाचार, 6:00 बजेदेखि 36 कायाकरण, 36 देखि 7 बजेसम्म नेपाली बहस, 7:00 बजेदेखि 7:20 शुक्लागण्ड गीत समाचार, 7:20देखि 7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45देखि 8 बजेसम्म तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15देखि 9 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15देखि 10 बजेसम्म काम बिस्तीको भाका, 10:10 शुक्लागण्डकी समाचार, 10:15-12 बजेसम्म अहिले शुक्लागण्डकी, 12:12-15 नेपाल खबर, 12:15देखि 1 बजेसम्म नवगीत संगीतहरू, 1:00-2 बजेसम्म विभिन्न लोकगीत संगीतहरू, 2:00-3 बजेसम्म दिनभरि 3:15 नेपाल खबर, 3:15-4 बजेसम्म फिल्मी संगीत, 7:00-5 बजेसम्म आधुनिक संगीतहरू, 5:00-5:15 शुक्लागण्डकी समाचार, 5:15-6 बजेसम्म लोक चौतारी, 6:00-7:30 नेपाल दर्पण, 7:30-7:30 भाषा भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्लागण्ड गीत समाचार, 7:30-8 बजेसम्म संगीतहरू, 8:00-8:30 कमल भाषाको कार्यक्रम, 8:45-9 बजेसम्म बीबीसी नेपाली सभाको साँझ पख, 9:00-10:00 गीत संगीतहरू, 10:00-11:00 शुक्लागण्ड गीत समाचार, 10:00-10:00 शुक्लागण्ड गीत समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। भरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी वस्तु पालन रहेको सफलको राशिफलको राशिफल स्वागत गरौं। मेष राशिबाट मेष राशिमा मासे चुचे चोला लिजु लिलु अवस्थाको खोजीमा केही दौड़धुप गर्नुपर्ला। फाइदा टाला पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ़नुका साथै अर्थभाव महसुस हुनेछ भने फाइदा उठाउनेहरू सक्ने हुनेछन् भने सहयोग पनिहरू कमै भेट्नेछन्। समस्याप्रति गम्भीर नपर्दा अवसर घुम्न सक्छ। आफ्नै कमजोरी इष्टमित्र टाढिन सक्छन्। चुनौती बन्छाउँदै अवसरका साथ खान दिनुपर्ने समय छ। विदेशवासीको कामले राम्रै लाभ मिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आय आर्जनका स्रोतहरू बढ्नेछन् भने व्यापार पनि बढी नै फाइदा हुने समय छ। आमदानी बढ्नेछन् भने परिवारजनका आवश्यकताहरू पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सक्नेछ। गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ भने भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ। मिथुन राशि, मिथुन राशिमा आशय कागेको रङ सकेको हो। विभिन्न अवसर प्राप्त हुनुका साथै खेतीमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। इनाम र प्रतिष्ठा कमाउने बेला छ। समाजमा दायित्व बनेछ भने भूमि र वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। कर्कट राशि, कर्क राशिमा स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसरहरू घुम्न सक्छ। जिम्मेवारी भने बढ़िरहनेछ। बाध्यताले अप्ठ्यारोमा पर्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुने सम्भावना छ। व्यावसायिक काममा खर्च बनेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्न पर्ला। सिंह राशि, सिंह राशिमा मागसेर मामी मुमी मोटा चिटो जे पहिलेका समस्या दोहोरिन सक्छ। स्वास्थ्यमा कमजोर र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। साना तिना घरेलु काममै अल्झिनु पर्दा मन खिन्न रहनेछ भने सवारीमा सावधानी अपनाउनु होला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइ लेखाइमा पनि समय दिन नसकिएला। अरूको भर पर्दा काममा बाधा पुग्न सक्छ। सजग रहनुहोला। कन्या राशि, कन्या राशिमा सेटोप पिबु सहर ठपेबु सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेट्नेछन् भने पूर्वजनको साथ से थप उत्साह जाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोगहरू प्राप्त हुनेछन् भने आय आर्जन पनि राम्रो हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु होला। फुर्सद लिनुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ। तुलाराशि, दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नु परे पनि यात्रा गर्दा लक्ष्य पुग्न सकिँदैछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ भने मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ।
1: बल र बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भएको छ। धर्म यात्राको प्रक्रिया अघि बढ्नेछ भने रकम तथा भक्ति साधन जुत्ताले दिनु सार्जनक रहनेछ।
0: वृश्चिक राशि वृषभमा छ त नानी नुने नैयायो। समयलाई पछाड नसक्दा दुःख पाइनेछ भने भौतिक साधन बिग्रने बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकेला। खराब शरीरसँग सम्झौता गर्नुपर्ने मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर होला। अरूको लागि बुद्धि र श्रम खर्च नपर्न देखिन्छ। आश्वासन बाँड्नेहरूले जुटाउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्न अघि विचार पुर्याउनु होला। धनराशि धनराशिमा आज एभिभु धक्का ढबी सिधाएको काम बिग्रनाले परिस्थिति अलि अप्रतिकूल रहनेछ। पेसा व्यवसायमा सोचेको लाभ बन्द हुन सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको समुद्र भङ्ग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। विश्राम वचन दिनाले दुःख पाइनेछ भने महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमा र साथीभाइहरूको माध्यमबाट केही काम बनाउन सकिनेछ। मकर राशिमा आज भोज जेखेको लागि परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगहरूले राम्रो साथ दिनेछन् भने रोकिएका कामहरू गर्ने र नयाँ कामहरू शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुने शत्रु प्रतिस्पर्धालाई सजिलै हटाउन सकिनेछ। गरिएका कर्ममा पुष्ट प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले फाइदा दिलाउन सक्छ। कुम्भ राशिमा गुगेको शासी सुशेष अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि पर्नेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले कामहरू अधुरा रहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले पूरी व्यवहारमा सजग रहनुहोला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखले खर्च बढाउने हुँदा अर्थ अभाव देखा पर्न सक्छ। अन्तिममा मिन्दासे पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तको सानिध्य र अभिभाव पूरी व्यवहारमा सजग रहनुहोला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखले खर्च बढाउने हुँदा अर्थ अभाव देखा पर्न सक्छ। अन्तिममा मिन्दासे पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तको सानिध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको कामहरू सम्पादन हुनेछ भने अध्ययनको लगभग बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ भने तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि थप जग बसाउने समय छ। राशिफलमा जस्तो भने तपाईँ भन्दा क्रम विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ भने सुख दिनुहोस्। तपाईँहरूको आजको राशिफल नेपाल रहेको छ भने शुभकामना।

आज मिति 2083 साल वैशाख महिनाको 31 गते भीमराज तपस्व जन्मदिन परेको छ। आज तपस्व जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। सम्राट परेको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले आँटे चालेको र तपाईँले चाहेको काम गर्नुहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

एकजना पनि हाम्रो इष्ट मित्र दाजुभाइ साथीसँग हामीले आफ्नो तपाईँहरू कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई फोन गरेर तपाईँहरूको आउनुहुँदै कार्यक्रमहरूको सूचनाको बारे जानकारी तपाईँहरूको राशिफलको तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा मार्फत हामीले प्रसारण गर्नेछौँ र तपाईँले टिपाउन सक्नुहुनेछ 0543 0544 128 34 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको घरमा हुँदै गरेका कार्यक्रमहरूका सुझाव टिपाउनु भयो भने हामीले यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा

तपाईँहरूको माझमा उपस्थित हुने जति बेलासम्मको लागि म कार्यक्रम प्रस्तुता रिमा भनिरहन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ शुभ कति समय सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार सबै।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको। ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
12: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजायतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235552763।

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बनकेवा चोकमा रहेको सिभा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
0: ए हो र, जाउन त त्यसो भए।
1: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
1: मोबाइल 9841419634 र 9008523058।
3: भाउजू, होइन भाउजू, किन निराश भएर बस्नु भएको?
4: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो।

0: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 धुलेगौडा, सोनुक सिसा फ्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ। सम्पर्क 0965907707, मोबाइल 98171 45234, 98560708।
2: प्रश्न होमवर्क देखाउ त।
3: हस टीचर।
2: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
3: टीचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
2: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 98560633484 र 98560067988।
5: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
6: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98710 39 66 र 98460 94 543।
7: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
8: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
9: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676, मोबाइल 98562066676।

0: डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडुङ्गा।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028922938।
4: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको?
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस,
1: नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
13: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
13: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
16: तपाईँको कृषिमा वा उद्योगमा वा अरू क्षेत्रमा जुन किसिमको रूपान्तरकारी परिवर्तनको चाहिँ सोचाउनु पर्थ्यो त्यो हाल्ने। अझ शिक्षामा तपाईँले हेर्नु भने कतिपय के कुराहरू छन्, मैले अहिले व्यक्तिगत रूपमा पनि मैले फिल्डमा गएर चाहिँ हेरेको छु, कुनै विद्यालयहरू खुलेका छन् न शिक्षक छन्। कतिपय ठाउँमा चाहिँ के हुन्छ, प्राथमिकमा पढाउने शिक्षकले चाहिँ नि तपाईँको 10+2 चाहिँ पढाइरहेको स्थिति छ। कम्प्युटरलाई दिनुभएको छ त्यो आइटी पढेको त्यो ज्ञान भएको चाहिँ नि शिक्षक छैन, गुणस्तर खतम छ। अझ कस्तो टेन्डेन्सी रहेछ भने निजी विद्यालयहरू खोलेको हुनाले अलिकति सम्पन्न हुनेहरूले उता गर्ने, तपाईँको यता चाहिँ जुन सरकारी विद्यालयहरू छन् तिनीहरूमा कसैले वास्तै नगर्ने, जसले पैसा दियो त्यसको अनुगमन नगर्ने, गुणस्तर पनि गर्ने। स्वास्थ्यमा त अझ यति धेरै समस्या छ, आम जनताले तपाईँको सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूमा चाहिँ पैसा तिरेर टेस्ट गर्ने होइन, औषधि जग्गा औषधि 3 महिनालाई पनि चाहिँ तपाईँको स्वास्थ्य केन्द्रमा चाहिँ औषधि हुँदैन, ती गरिब र विपन्न जनताले तपाईँको चाहिँ स्वास्थ्य उपचार गर्न पाइरहेका छैनन् होइन। भने अहिले पनि तपाईँको सामा यद्यपि यो जुन ढंगले यो राजनीतिकरण गर्दै सामाजिक सुरक्षा कार्यक्रम गरियो, यसले सरकारको दायित्व त बढ्या छ, तर पनि इफेक्टिभली तपाईँले हेर्नुभयो भने दक्षिण एसियामा सामाजिक सुरक्षामा जम्मा आएको हिसाबले 19% मान्छेहरू मात्रै सामाजिक सुरक्षामा चाहिँ आबद्ध छन्, अर्थात् के भने जनसंख्याको ठूलो हिस्सा चाहिँ तपाईँको जोखिमपूर्ण छ, जोखिममा बाँचिरहेको छ, तपाईँले सामाजिक सुरक्षाको यहाँ कुरो बोलियो कि छैन होइन। त्यसो भएको हुनाले पनि यति धेरै हाम्रा जटिल समस्या छन्, त्यसलाई रूपान्तरणकारी ढंगले परिवर्तन गर्ने यत्रो जनताको मैन्डेट लिएको सरकारले चाहिँ जसरी चाहिँ एउटा परिवर्तनकामी हिसाबले होइन त्यसको चाहिँ सबैले अब त गर्न लायक भन्ने त्यो विश्वसनीय हिसाबले जसरी नीति र कार्यक्रम आउनु पर्थ्यो त्यो कार्यक्रम आएको छैन, धेरै कुराहरू यसमा चाहिँ छुटेका छन् होइन। एउटा चाहिँ यसै सामान्य हिसाबले चाहिँ चाहिँ त्यहाँ प्रस्तुत गर्ने एउटा क्रमागत हिसाबले भन्नुहोस् न यथास्थितिको हिसाबले दुवै मन्त्रालय सूचीहरू कार्यक्रम आएका छन्। त्यसो भएको हुनाले पनि यहाँ भएका ल्याप्सेसहरू कमजोरीहरूलाई चाहिँ अब करेक्सन गर्ने गरिकन बजेट ल्याउनुपर्छ र बजेटले एकदमै ठूलो चाहिँ एउटा छलाङ मार्ने ढंगले तयारी गरेर आयो भने चाहिँ अब त्यो उहाँहरूले गरेको बाचा होइन हामीले सबै जनताले गरेको जुन किसिमको भरोसा र आशा हो त्यो अनुरूप चाहिँ डेलिभर भएर जाला, अदरवाइज चाहिँ यसैले मात्रै केही त हुन्छ नै, तर पनि आम रूपमा जुन किसिमको एक्सपेक्टेसन र अपेक्षा थियो त्यो अनुरूप चाहिँ नीति र कार्यक्रम आएन भन्ने मलाई लाग्छ।
17: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर दिल्ली राज खनाल। अब सर, यो नीति तथा कार्यक्रम आउँछ होइन, हामीले जति बजेटलाई प्राथमिकता दिन्छौं नीति तथा कार्यक्रमलाई चाहिँ त्यति धेरै प्राथमिकता दिएको पाइँदैन भन्ने पनि छ नि, यसमा चाहिँ तपाईँको के
16: होइन? हो नै हो, नीति सामान्यत के हुन्छ भने अब यो हुन त त्यो ठिक उल्टो हुनुपर्ने हो, किनभने नीति र कार्यक्रम भनेर त त्यसको मूल नेतृत्व अपनत्व भनेको जसले सरकारको नेतृत्व गर्छ मूल रूपमा प्रधानमन्त्री, प्रधानमन्त्री भनेको त सबै क्याबिनेटका मिनिस्टरहरू होइन हुने भयो। त्यसो भएको हुनाले पनि त्यो ठ्याक्कै सबभन्दा एउटा अर्थ राजनीतिको दस्तावेज भनेकै छ तपाईँको नीति र कार्यक्रम, त्यसले तपाईँको कस्तो बाटो पक्रिनुहुन्छ त्यो बाटो त्यो गन्तव्यमा जानको निम्ति तपाईँले कस्तो नीति लिनुहुन्छ अनि त्यो नीतिलाई होइन त्यो नीति अनुरूप तपाईँले कार्यक्रम कसरी ल्याउनुहुन्छ त्यो कार्यक्रम अनुरूप तपाईँले कसरी कार्य ल्याउनु मैले सधैँ भन्ने गर्छु त्यो एउटा माला के उनी जस्तो गरेर होइन तपाईँको उद्देश्य लक्ष्य त्यो लक्ष्य अनुरूपको तपाईँको अझ रणनीति अनि नीति अनि कार्यक्रम अनि कार्यान्वयन गर्ने एउटा एकीकृत एउटा रोड म्याप जस्तो नि गरेर अगाडि जाने गरिकन आउनुपर्ने हुन्थ्यो नीति र कार्यक्रम। यहाँ चाहिँ नीति र कार्यक्रम चाहिँ सामान्य मन्त्रालयहरूले होइन आफू आफ्नो कसरी जाने भनेर त रिपोर्टिङ गरेर त्यो पठाउँछन् दस्तावेज, त्यसलाई यो अलिअलि जोड घटाउ गरेर तपाईँको प्लस माइनस गरेर कपी पेस्ट गरेर निकाल्ने जस्तो गरिकन गर्ने त्यस्तो परम्परा छ, त्यो रुनु हुँदैन त्यो। तर अघि मैले भने जस्तो के हो भने यस अहिलेकोमा चाहिँ एटलिस्ट चाहिँ आर्थिक क्षेत्रमा केही केही नयाँ ढंगले जाने चाहिँ पहलहरू भएका छन्। तर समस्या अघि मैले भने जस्तो के भने आधारभूत रूपमा त्यसलाई जस्तो गरिकन गर्ने त्यस्तो परम्परा छ, त्यो रुनु हुँदैन त्यो। तर अघि मैले भने जस्तो के हो भने यस अहिलेकोमा चाहिँ नि एटलिस्ट चाहिँ आर्थिक क्षेत्रमा केही केही नयाँ ढंगले जाने चाहिँ पहलहरू भएका छन्। तर समस्या अघि मैले भने जस्तो के भने आधारभूत रूपमा त्यसलाई जोडेर होइन तपाईँले त्यो जमर्को गरेर अगाडि ल्याउन खोजेका कुराहरू व्यवहारमा ठोस रूपमा कार्यान्वयनमा जाने कुरालाई सुनिश्चित गर्ने जुन अवरोधपूर्ण चाहिँ नि संरचना नीति संस्थागत परिपाटी छ नि त्यसलाई हस्तक्षेप गरेर कसरी सुधार गरेर अगाडि बढ्नुहुन्छ भन्ने कुरो को आएन भन्ने हो। तर पनि तपाईँले भने जस्तो के हो भने नीति र कार्यक्रम अझ बजेटभन्दा अझ एक स्तरको उन्नत भएर आउनुपर्ने चाहिँ नि हो भन्ने मलाई लाग्छ।
17: विश्वमा अलिकति आर्थिक मन्दीको अवस्था छ, मध्य पूर्वमा भइरहेको यो द्वन्द्वले गर्दाखेरिमा सरकारले घोषणा गरेका योजनाले अहिलेको आर्थिक मन्दी कम गर्न कतिको मदत गर्छ? किनकि बाहिर जाने बित्तिकै बजारमा त सबै कुराको भाव बढ़िसक्यो, नागरिकको आय स्तर कम छ, यो अवस्थामा चाहिँ यो योजनाले कतिको काम गर्छ यो नीति तथा कार्यक्रमले? किनकि मानिस त पहिला सुरु जोडिने त बजारसँग हो नि त,
16: बजेट कसरी आउँछ त्यो हेर्न बाँकी छ होइन। त्यसो भएको हुनाले हामी आउँदै आउँदैन भनेर पूर्वाग्रही हुने कुरो भएन होइन, जे हो तथ्य हो त्यो तथ्यगत विश्लेषण गर्नुपर्छ हामीले चाहिँ एटलिस्ट होइन। तर यसको सबभन्दा कमजोरी के भयो भन्नुहुन्छ भने बाह्य जुन प्रतिकूलता छ त्यसले बढाएको एक्सनको लागि मूल्य छ, मूल्य यहाँ उपभोक्ताले चाहिँ मूल्य बढ्ने कुरा त आफ्नो ठाउँमा छँदैछ होइन, त्यो व्यापक रूपमा त्यसले चाहिँ पार्ने जुन किसिमको उद्योगमा व्यवसायमा यो त कस्तो हुन्छ भने चेन इफेक्ट नै, अहिले मूल्य बढ्यो अनि झन बढ्दै गयो होइन, सबैतिरबाट चाहिँ त्यसले अनन्तगत्ता ठूलो एउटा संकट ल्याउने र आम जनताले आफ्नो साँझ बिहानको पनि रोजीरोटीको चाहिँ समाधान गर्न नसक्ने हुन्छ। त्यो पनि कुन स्थितिमा भने वैकल्पिक तपाईँको अवसरहरू छैन होइन, अनि सबै चाहिँ वैकल्पिक रोजगारी छैन भनेदेखि त्यसले ठूलो समस्या ल्याउँछ। त्यो हिसाबले मलाई लाग्छ आन्तरिक कारणले सँगै बाह्य कारणले जनतालाई राहत दिने गरिकन त्यो नीति र कार्यक्रम चाहिँ नि आएन। अब बजेटले कसरी सम्बोधन गर्नुपर्छ र त्यसमा अझ मैले अघि जोड्दै थिएँ, अब यत्रो चाहिँ नि युवा शक्तिको होइन विदेशमा बस्ने नेपाली पनि स्वदेशका नेपाली पनि एउटा भन्ने हो भने एक प्रकारको एउटा हस्तान्तरण एउटा के भन्नुहोस् न यो जेनेरेसनको होइन चाहिँ नि एउटा हस्तान्तरण लिडरसिपको हिसाबले पनि राजनीतिक हिसाबले पनि युवाहरू यसरी ठूलो मात्रामा जाने ठूलो साइजमा जाने आएका छन् र त्यसमा प्रबुद्ध अहिलेको सरकारको पार्टी बुझ्न छ। तर पनि यति फितलो तपाईँको त्यो रोजगारीसँग जोडेर होइन, किन रोजगारी भयो भने त तपाईँले आय आर्जन भएपछि त अलिकति राहत पनि हुन्छ नि, त्यसले पनि अर्को प्रकारले रोजगारीका कार्यक्रमहरू मूलत यही परम्परागत चाहिने कुराहरूलाई र अब जस्तो के 10 वर्षको भनिएको छ त्यो त यो वर्षको बजेटमा पनि थियो, अझ त्यसमा त आन्तरिक होइन रोजगारी सिर्जना गर्ने 10 वर्षमा चाहिँ नि व्यापक रूपमा गर्ने भन्ने थियो। अस्ति आएको दस्तावेजमा चाहिँ 15 लाख 5 वर्षमा 15 लाख रोजगारी सिर्जना गर्ने भनेको छ र त्यो ठोस रूपमा तपाईँले लिने नीतिहरू समग्र अथवा आर्थिक वृद्धि अथवा विकाससँग अघि हामीले भनेका 6-7 सेक्टरहरूको प्राथमिकरण र तिनलाई व्यापक रूपमा अगाडि बढ्दा त्यसबाट होइन एउटा अटोमेटिक प्रोसेसमा पनि विकासको गतिलाई तीव्र बनाउँदा त्यसबाट हुने रोजगारी सिर्जनाको एउटा पक्ष भयो, त्यसले पुग्दै पुग्दैन। फेरि के हो भने अर्थतन्त्रलाई तपाईँको पिकअप गर्नै मलाई लाग्छ अलि युद्ध स्तरमा तपाईँले काम गर्नुभयो भने पनि अर्थतन्त्रलाई पिकअप गर्नको किनभने हामी त धेरै समस्यामा छौँ, गर्न टाइम लाग्छ। त्यसो भएको हुनाले पनि आर्थिक वृद्धिले पिकअप गर्ने कति टाइम लाग्ने हो भन्ने यहाँ चाहिँ अन्यताको स्थिति छ। त्यो भएको हुनाले पनि के भने ठोस रूपमा यद्यपि स्टार्टअपदेखि लिएर केही एकीकृत रूपमा केही चाहिँ सेवा सुविधाहरू उपलब्ध गराउने होइन त्यसपछि पुँजी उपलब्ध गराउने कुरा चाहिँ गरिरहेको छ, त्यो ज्यादै चाहिँ नि तपाईँको मात्रात्मक रूपमा त्यसको नगण्य प्रभाव हुने हिसाबले चाहिँ नि त्यहाँ कुराहरू गरिएको छ। आम रूपमा रोजना चाहिँ हाम्रो विकास प्रक्रियाबाट र अनि तपाईँले गर्ने लक्षित कार्यक्रमबाट रोजगारी यसरी कमसेकम पनि जुन किसिमको प्रतिबद्धता गरिएछ त्यो अनुसार हामी रोजगारीको सुनिश्चित गर्छौँ भन्ने ढंगले युवा शक्तिहरूलाई आश्वस्त पार्ने ढंगले पनि चाहिँ यो नीति र कार्यक्रम आएन र यो किन यस्तो भयो, किन यति धेरै जाने उपेक्षा भयो भन्ने कुरा म आफूले बुझ्न सकिरहेको छैन।
17: अब निजी क्षेत्रको तीन चारवटा जुन छ हामीसँग संस्थाहरू, त्यसमा पनि अहिले नयाँ नेतृत्व आइरहेको छ। सीएनआईमा पनि नयाँ नेतृत्व आयो, एफएनसीसीमा पनि नयाँ नेतृत्व आयो, सरकार पनि नयाँ छ। भनेपछि अब निजी क्षेत्रको मनोबल बढाउ

0: खालका कार्यक्रमहरू, कस्ता कार्यक्रमहरू आउनुपर्छ, यो तीनवटै सेक्टर यो नयाँ नयाँ मिलेर चाहिँ कसरी अगाडि बढ्नुपर्छ। निजी क्षेत्रले 100 खर्बको अर्थतन्त्र भनेर पहिलेदेखि भन्दै आएको हो र सरकारले पनि अहिले त्यही नीति लिएर आएको छ।
1: पहिले 5 वर्ष भनिएको थियो, अहिले 10 वर्षको कुरा आयो। के भने 7 वर्ष के अरे तपाईँले 5 वर्षमा 7% आर्थिक वृद्धि हासिल गरेर तपाईँ $3,000 पुग्न सक्नुहुन्न। अझ तपाईँले 100 अरबको डलरको चाहिँ अर्थतन्त्र कुरै छोडिदिनुहोस्। कमसे कम पनि 5 वर्षलाई गर्दाखेरि 11-12% आर्थिक वृद्धि हुनु पर्थ्यो। अहिले उहाँहरूले अलिकति मार्जिन राखेर 10 वर्ष कुरा गर्छ। तर पनि के हो भन्नुहुन्छ भने जुन ढंगले चाहिँ आर्थिक वृद्धि एकदम उच्च गर्ने कुरा होइन, व्यापक रूपमा चाहिँ तपाईँको प्रति व्यक्ति आय र अर्थतन्त्रको आकारै बढाउने कुरा गरिएको छ, त्यसको मेन खम्बा भनेकै होइन सम्भाग भनेकै के हो भने निजी क्षेत्र हो। किनभने निजी क्षेत्रको 75-80% त निजी क्षेत्रको लगानी हुन्छ होइन, लगानी हुन्छ। त्यसो भएको हुनाले पनि मलाई लाग्छ के हो भन्नुहुन्छ भने त्यो जुन प्राथमिकता खास गरी किन उद्योगको क्षेत्रमा, ऊर्जाको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, सँगै व्यवसायिक कृषिसँगै जोडेर व्यापक औद्योगिकरणको त्यो कार्यक्रम, त्यसलाई एउटा कम्प्रिहेन्ड गर्ने भन्छ कि एउटा कम्प्रिहेन्सिभ सामग्रिकतामा त्यहाँ भएका निजी क्षेत्र होइन, यद्यपि त्यहाँ एकद्वार प्रणाली केही सुविधाको कुरा गरिरहेको छ, के हो भन्नु छ भने एक महिनामा तपाईँले चाहिँ कुनै उद्योग दर्ता गर्ने हो भने चाहिँ त्यो एक महिनामा गर्ने भनिएको कतिपय कुराहरू त्यसमा आएका छन्। तर के हो भन्नुहुन्छ भने तपाईँको जुन किसिमको यहाँ सुधारको होइन अर्को चरणको चाहिँ सुधार गर्ने भनिएको छ, ट्याक्स जस्तो तपाईँले कर चाहिँ यस्तो भयो, यो कस्तो भयो भन्नुहुन्छ भने यो सम्पूर्ण वा अधिकांश चाहिँ के हो भने मार्जिन खाने भन्छ नि, मार्जिन खाने बिचौलिया तन्त्र यति हाई भयो कि त्यो 5 वर्षमा तपाईँले 300 अरबको कर छुट दिनुभयो सुविधा उद्योग व्यवसायको नाउँमा, तर जीवन उद्योग व्यवसायले चाहिँ पाएन। त्यसभित्र अझ सबभन्दा समस्यामा किनभने 90% त साना उद्योग व्यवसाय छन्, ती सबभन्दा प्रताडित छन् होइन, प्रताडित छन्। अनि त्यस्तै आदि गरिकन ऊर्जा क्षेत्रमा पनि जुन इन्डिजिनियस लगानीकर्ताहरू छन्, अब अहिले त्यसलाई त अलि ओपन अप गर्ला, उनीहरू लगानी गर्दाखेरि चाहिँ त्यो प्रोसेस नपुगेर वर्षौंदेखि उनीहरू लाइनअप भएर चाहिँ बस्नुपर्ने एउटा स्थिति छ। पर्यटन क्षेत्रलाई पनि तपाईँको ठ्याक्कै लोकल स्थानीय तहसम्म चाहिँ पर्यटनलाई चाहिँ जोड्दै साहसिकदेखि लिएर अरू प्रकारका पर्यटनहरूलाई चाहिँ अगाडि बढाउनु पर्ने स्थिति छ। त्यसरी आम रूपमा के गर्नु पर्यो भने जुन किसिमका करका कारणले, अब तपाईँको जग्गा खरिदका कारणले, ठेक्का पट्टादेखि लिएर अरू थुप्रै जटिलता फेसिलिटेसहरूका कुराका कारणले बजारका, मैले हेर्दै थिएँ, मैले कर्को अस्ति त्यो छलफल गर्न म वीरगंज गएको थिएँ, त्यहाँ जाँदाखेरि त्यहाँका थुप्रै उद्योग व्यवसायका चाहिँ त्यहाँका स्थानीय नेतृत्व निजी क्षेत्रका नेतृत्वकर्ताहरूले भन्नुभयो कुनै उत्पादन गरेको तपाईँले वीरगंजमा उत्पादन गरेको चिज काठमाडौँमा ल्याउँदाखेरि 4 ठाउँमा तपाईँले कर तिर्नुपर्ने हुन्छ। अझ स्थानीय तहमा अहिले फरक ढंगले चाहिँ कर लगाउने होइन, सम्पत्तिमा पनि वा त्यो ढङ्ग कतिपय ठाउँमा लगाउने, प्रदेशले लगाउने, अनि त्यसपछि आएर यहाँ संघले चाहिने लगाउने करको कुरा मूल्याङ्कनदेखि लिएर मैले हेरेका थिएँ। अब जस्तो कुनै एउटा उद्योग व्यवसायी वा व्यवसाय गरे अरू प्रकारको व्यवसाय गरेको मान्छे अब कुनै करको अफिसियल मान्छे आउने हो भन्दा बित्तिकै तपाईँको चाहिने उनीहरूले पसल वा होइन व्यवसाय उद्योग बन्द गरेर जानुपर्ने होइन, त्यस किसिमको एउटा क्राइसिस हो। त्यस्तो भयो भने तपाईँले आश्वस्त विश्वस्त कर चाहिने एकदम विलिङली तिर्ने हो भन्ने कुराको तपाईँले विश्वस्त नगरिकन अनि मान्छे उद्योग व्यवसायमा कसरी आउन सक्छन्, आउन सक्दैनन् होइन। त्यसो भएको हुनाले जुन किसिमका संस्थागत र अरू प्रकारका नीतिगत होइन र झन्झट दुःख दिने चाहिने जुन किसिमको परिपाटी छ अनि त्यसपछि आएर बीचमा जो तपाईँ शुभ लाभको लागि हरेक जे गर्ने चाहिने एउटा स्थिति छ, त्यसलाई अन्त गर्नु पर्यो र सँगै यो प्रक्रियामा चाहिँ अर्थतन्त्रलाई औपचारिकरणको गति दिनु पर्यो। कहाँ कहाँ के कारणले गर्दाखेरि अर्थतन्त्र औपचारिकता भएन, यद्यपि त्यो ट्याक्सदेखि लिएर अरू यी झन्झटले पनि त्यस कुरा त्यो दिएको छ। एउटा रजिस्ट्रेसन गर्नुपर्ने, प्रत्येक वर्ष रजिस्ट्रेसन गर्नुपर्ने, रिन्यू गर्नुपर्ने, अनि 10 ठाउँमा 15 ठाउँमा तपाईँले जाने त्यो रेकर्डिङ गर्नुपर्ने, भन्दा बित्तिकै जुन किसिमको तपाईँको एउटा वातावरण हो नि, उद्योगिक व्यावसायिक जुन किसिमको चाहिँ वातावरण हो त्यो ज्यादै प्रतिकूल भएको छ र त्यससँग अलिकति बजारसँग पनि जोडिएको छ। बजारसँग पनि बजारको पनि तपाईँले एक प्रकारले कसरी फेसिलिटेट गर्ने र त्यो प्रतिस्पर्धामा कसरी उनीहरूलाई लेभल प्लेइङ फिल्ड भन्छ नि, त्यो लेभल प्लेइङ फिल्ड कसरी दिने भन्ने कुरा एउटा यो पाटो होइन। अर्कोसँगै के हो भन्नुहुन्छ भने उद्योग व्यवसायको हिसाबले यद्यपि सरकारले अहिले 100 रुपियाँभन्दा बढीको चाहिँ तपाईँको बोर्डरमा होइन कर नतिरिकन सामानहरू ल्याउन नदिने भनेको छ। म आफै छलफलमा जाँदाखेरि पनि मैले त्यहाँ अवस्था यस्तो देखेको थिएँ कि बोर्डरमा शनिबार त त्यहाँ माखो पनि चाहिने त्यो बाटो सडकमा हिँड्दै सबै चाहिने बोर्डर पारि गएर सारा सामानहरू ल्याउने भन्दा बित्तिकै स्थानीय तहको उद्योग र व्यवसायहरू चाहिँ कसरी चल्ने भन्दा बित्तिकै समानान्तर रूपमा जुन ढंगले अनौपचारिक अर्थतन्त्र वा अन्डर रेकर्डेड मैले एउटा कार्यक्रममा यो व्यापार व्यवसायसँग सम्बन्धित चाहिने व्यवसायहरूले चाहिने भन्दै हुनुहुन्थ्यो कि उहाँहरूले हिसाब गरेको 500 अरब रुपियाँको अनरेकर्डेड ट्रेड छ भनेर त उहाँहरूले हिसाब गर्नुभएको छ। एकातिर इलिगल ट्रेड, अर्कोतिर तपाईँको चाहिने विभिन्न किसिमका झन्झट र प्रक्रियाहरू छन् तिनलाई एकदम हामीले हेर्यौं नि दक्षिण पूर्वी एसियामा जुन ढंगले त्यहाँको उद्योगीकरण भयो तपाईँले साउथ कोरियाको उदाहरण गर्नु, थाइल्याण्डको उदाहरण गर्नुहोस्, मलेसियाको तपाईँले चाहिने उदाहरण लिनुहोस्, अरू कतिपय अहिलेका चाहिने नवा औद्योगिक राष्ट्रहरूको तपाईँले उदाहरण लिनुभयो भने पनि जुन चाहिने सुविधासहित फेसिलिटेट गर्दै अनुकूलता प्रदान गर्दै चाहिने उद्योग व्यवसायलाई प्रवर्धन गरिएको थियो त्यो ढंगले चाहिने फेसिलिटेट गरेर अगाडि जानुपर्ने आवश्यकता छ। त्यसो भनेको चाहिने के हो भने एक प्रकारको जुन किसिमको क्राइसिस अफ कन्फिडेन्स छ त्यसलाई चिर्दै एक प्रकारले एउटा कम्प्याक्ट ठोस समन्वयमा सहकार्यमा चाहिँ निजी क्षेत्र अनि सरकार अगाडि बढेर जानुपर्छ। त्यसमा अझ मैले जोड दिएको के हो भने साना उद्योग व्यवसायहरू सम्बन्ध प्रतारित छन्, तिनले सम्बन्ध धेरै मान्छेलाई चाहिने रोजगारी दिन्छन्, तिनले नै हाम्रो स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्छन्, त्यो गर्ने गरिकन जानुपर्ने खाँचो छ। र त्यसैले भने मैले औपचारिक अर्थतन्त्र र जुन इलिगल गैर कानूनी कारोबारहरू छ तिनीहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ, त्यो नगरिकन तपाईँले यतापट्टि उद्योग र व्यवसायलाई पनि अगाडि प्रमोट गरेर लान सक्ने स्थिति चाहिँ छैन।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer, light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one rule, though we're all about safety, when I go in transit, I'm safe there and safe back, spread out the word from the roads to the racetrack, Michelin, Michelin. Michelin safety. Michelin.
4: World's number one tire brand.
5: Classic Deco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Aba internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपीडी सेवा,
6: विशेषज्ञ ओपीडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगा सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर दिलीराज खनालसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
2: धन्यवाद। जस्तो हामीले अब नीति तथा कार्यक्रम कस्तो आयो भन्ने कुरा पनि गर्यौं, यसको प्राथमिकता कतिको व्यवहारिक छन् भन्ने कुरा गर्यौं, र यससँग छुटेका महत्वपूर्ण पक्षका साथसाथै रोजगारीका कुरा, यो आर्थिक मन्दीमा कसरी अगाडि बढ़न सक्छ भन्ने बारेमा पनि कुराकानी गर्यौं। अब यो उत्पादन र निर्यात बढ़ाउने स्पष्ट रणनीति चाहिँ यो नीति तथा कार्यक्रममा देखिन्छ कि देखिँदैन?
3: थाती राखिएको छ, त्यसरी भन्नु पर्यो, किनभने हामीले गर्दै जानेछौ भन्ने आज नयाँ चरणको आर्थिक सुधारका कुराहरू जुन छन् नि, मलाई लाग्छ त्यो चाहिँ नि ठ्याक्कै जस्तो करको कुरा। अहिलेको सबभन्दा समस्या के हो भन्नुहुन्छ भने करलाई तपाईँले उत्पादन र उत्पादनसँग जोड्नुहुन्छ, किनभने बीचमा कसैले फाइदा लिने होइन, मार्जिन खाने होइन, तपाईँको आयातलाई चाहिँ प्रोत्साहन गर्ने, यहाँको चाहिँ यो बैंकिङकीयकरणलाई चाहिँ प्रोत्साहन गर्ने, खास उत्पादनशील क्षेत्रमा लगानी गर्ने र उत्पादन क्षेत्रबाट लगानी गरेर अनि पुँजीको सञ्चय गर्दै दिगो हिसाबले अर्थतन्त्र अगाडि बढ़ाउने, त्यो क्रममा हाम्रा स्रोत र साधनहरूको पनि अधिकतम उपयोग हुने, जसका कारणले रोजगारी पनि स्वदेशमै चाहिँ सिर्जना हुने, त्यो डिस्कोर्स त्यो बाटोमा हामी नगएको भएको हुनाले पनि जस्तो करमा हामी उत्पादन उत्पादकसँग जोड्छौं, समग्र सुधारका कुराहरू जस्तो लागत चाहिँ कम गर्ने कुरा, अनि त्यसपछि उद्योग व्यवस्थालाई चाहिँ सुरक्षित गर्ने कुरा, अनि आईटी र अरू प्रविधिहरूलाई चाहिँ नयाँ ढंगले इन्ट्रोड्युस गर्ने कुरा, र अब कृषि उद्योग इत्यादिलाई चाहिँ प्राथमिकता दिने कुरा होइन, सँगै ऊर्जालाई पनि प्राथमिकता दिने कुरा, यिनी कतिपय चाहिँ तपाईँको उत्पादनशीलतासँग जोडिएका छन्। त्यसो भएको हुनाले यिनलाई जुन किसिमको नयाँ चरणको आर्थिक सुधारको कुरा गरिएको छ त्यसलाई ठोस रूपमा विगतभन्दा फरक ढंगले, यहाँ त कस्तो स्थिति छ भन्नुहुन्छ भने कहिलेकाहीँ अब यो सुधारको कुरा गर्दाखेरि ठ्याक्कै हिजो असफल भएको एक प्रकारले त्यो हामी नवउदारवाद भन्छौँ, त्यसले चाहिँ उत्पादनशील क्षेत्र लगानीलाई पनि प्रोत्साहन नगर्ने, त्यसपछि आय असमानता पनि व्यापक रूपमा बढाएर लिएर जाने, र त्यसका कारणले गर्दाखेरि अब नेपालको सन्दर्भमा त अझ रेमिटेन्स अनि उपभोग होइन, त्यसले गर्दाखेरि एउटा दिगो ढंगले अर्थतन्त्र अगाडि बढेर पनि जान नसक्ने हाम्रो तितो अनुभव छ, र ग्लोबली पनि जुन ढंगले यान्त्रिक तरिकाबाट त्यो नवउदारवादको नीतिलाई अगाडि बढाइयो त्यसलाई ठ्याक्कै तपाईँको सुधारलाई पनि त्यस्तै ढंगले जाने हो भने चाहिँ त्यसको केही अर्थ भएन। एकदम उत्पादनशील क्षेत्रमा लगानी गर्ने, लगानी गर्नको निम्ति चाहिँ नि तपाईँको अझ यसमा अघि मैले एउटा कुरा छुट्याएँ, के हो भन्नुहुन्छ भने लगानीका स्रोतहरू बाहिर पनि अहिलेका नयाँ तपाईँको इन्स्ट्रुमेन्टहरू युज गरेर होइन विभिन्न विकल्पहरूको लागि लगानीमा चाहिँ नि लागि स्रोतको परिचालन गर्ने भनिएको छ। तर एउटा मैले नबुझेको कुरा के हो भने हाम्रो अथवा ब्याङ्किङ सेक्टरमा 12-13 खरबको पैसा आइडल भएर बसेको छ, स्रोतको कमी त छैन नि, त्यसलाई पनि तपाईँले चाहिने कुनै न कुनै रूपमा तपाईँले गलत ढंगले परियोजना चयन गर्ने अनि अन्धाधुन्ध चाहिने खर्च गर्ने गरेर गर्नुभयो भने त्यसले अर्को प्रकारको संकट ल्याउँछ, ब्याङ्कलाई पनि संकट ल्याउने भयो, सिङ्गो अर्थतन्त्रलाई पनि संकट ल्याउँछ। तर पनि अलिक सुविचारित ढंगले बुद्धिमत्तापूर्ण ढंगले एउटा परियोजनाहरूको चयन निजी र चाहिने तपाईँको सरकार चाहिँ पब्लिक सेक्टर मिलेर गर्ने र मध्यत वा दीर्घकालीन हिसाबले अनि त्यसको रिटर्न कसरी आउने भनेर गर्न सकियो भने मलाई लाग्छ कि यो त अहिले जुन कुरा हामीले छलफल गरिरहेका छौँ त्यसलाई पनि उपयोग गर्ने कुरा यो वा त्यो ढंगले आउँछ भन्ने मलाई लागेको थियो, नीति र कार्यक्रममा आएको छैन, मलाई लाग्छ बजेटले यतातिर पनि ध्यान दिनुपर्छ, त्यसको समेत उपयोग गर्दै प्राथमिकता क्षेत्रमा ठोस ढंगले छिटो रिटर्न दिने, मध्य रूपमा रिटर्न दिने, अलि लामो कालमा रिटर्न दिने होइन, त्यस ढंगले लगानीलाई त्यो सरकारको लगानी सँगै ब्याङ्किङ सेक्टरबाट हुने लगानीलाई पनि उत्पादनशील क्षेत्रसँग उत्पादन क्षेत्रमा निजी क्षेत्रले गर्ने लगानीसँग जोडेर उनीहरूलाई विभिन्न ढंगले इन्सेन्टिभ उत्प्रेरित गर्ने गरेर गयो भने त्यहाँ उत्प्रेरणाका हामीले पुनर्संरचना गर्छौं भन्ने कुरा पनि आएको छ। हामीले आशा गरौं कि बजेटमा त्यसलाई चाहिँ अन्तर सम्बन्धित बनाएर आउनेछ भन्ने हामी आशा एवं विश्वास गरौं।
2: अब यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैभन्दा ठूलो चुनौती चाहिँ के देखिन्छ?
3: जबसम्म तपाईँले ज्यादै चुलिएका समस्याहरू छन् नि, गहिरिएका समस्याहरू छन् नि, तिनलाई तपाईँले एकाङ्की रूपमा त्यहाँ अलिकति चलाउने र कसैले सुन्दाखेरि एकदम कर्ण पिरियो कि एक गर्न लाग्छ भने इलुजन भन्छ नि, भ्रम दिने ढङ्गले गएर चाहिँ हाम्रो काम लाग्दैन। मैले भनेको थिएँ अब बजेट आउने बेला भएको छ, कार्य सम्पादनमा आधारित बजेट त्यो भने के हो भने कति तपाईँले खर्च गर्दा कति तपाईँको प्रतिफल आउँछ भन्ने कुराको सुनिश्चित गरेर मात्र, अनि जुन चाहिँ प्रोजेक्ट ब्याङ्क छ त्यो प्रोजेक्ट ब्याङ्कको स्क्रुटिनिटीबाट मात्रै चाहिँ परियोजनाहरू त्यहाँ सञ्चालन गर्ने गरेर, र अनि तपाईँले कार्य सम्पादनमा आधारित बजेट बनाएपछि त्यसैसँग जोडेर के हुनु पर्यो भने कार्य सम्पादनमा आधारित मूल्याङ्कन र अनुगमन प्रणाली। त्यो भने के हो भने यो कार्य सम्पादन भन्दा बित्तिकै तपाईँले विभिन्न तपाईँले परिसूचकहरू राख्नुहुन्छ, परिसूचक चाहिँ नि तपाईँले ठेक्का कहिले गर्नुहुन्छ अथवा तपाईँले त्यो ठेक्का पछि तपाईँको जुन चाहिँ चाहिने सामग्रीहरूको तिनको आपूर्ति कसरी गर्नुहुन्छ, कहिले कार्य सम्पादन गर्नुहुन्छ, त्यसले कहिले चाहिने त्यसले रिटर्न दिन्छ भनेर त्यो रोडम्याप चाहिँ तपाईँले तयार गर्नुहुन्छ र त्यसभित्र जवाबदेही त्यहाँको परिपाटीलाई पनि तपाईँले सुनिश्चित गर्नुहुन्छ र एउटा समयबद्ध अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि मन्त्रालय त्यसपछि योजना आयोग त्यसपछि प्रधानमन्त्री स्तरमा त्यो गर्ने कुरालाई पनि सुनिश्चित गरेर तपाईँले राखेका प्रस्ताव गरेका नीति प्रस्ताव गरेका कार्यक्रम प्रस्ताव गरेका परियोजनाहरू समयबद्ध रूपमा सम्पन्न हुने कुराको तपाईँले त्यो बजेट तर्जुमाकै बेलामा त्यो रेडिनेस भन्छ नि त्यो रेडिनेस गर्नुभएको हुन्छ। अब त्यो दिशामा मलाई थाहा छैन कति तयारी भइरहेको छ, त्यो गर्यो भने मात्रै यो नीति र कार्यक्रम यसमा टेकेर बन्ने जुन बजेट हो त्यो बजेट कार्यान्वयन भएर जाने एउटा स्थिति बन्न सक्छ। तर यसभित्रको एउटा महत्वपूर्ण पाटो एउटा सकारात्मक के हो भने अघि मैले सुरुमा भनेको छु सुशासनमा जवाबदेहीको परिपाटीमा त्यसभित्र पनि तपाईँको यो डिजिटलाइज सिस्टममा सेवा सुविधालाई चाहिँ अझ टाइमली गर्ने कुरा अनलाइन गर्ने कुरा होइन यी सबै कुराहरूलाई जुन ढंगले चाहिँ फोकस गरिएको छ त्यसलाई अझ सोलो डोलो एकीकृत ढंगले त्यसलाई मूर्तिकृत गर्ने गरेर एक्सनमा जाने गरिकन बजेटले त्यसलाई अलि यथार्थपरक ढंगले अलि वस्तुवादी ढंगले अलि लागू नै हुन्छ भन्ने कुराको सुनिश्चितता गर्ने हिसाबले आयो भने यो जुन किसिमको सबभन्दा ठूलो यो अवरोधपूर्ण कार्यान्वयन नहुने जुन किसिमका जटिलताहरू छन् ती जटिलताहरूलाई चिर्दै अगाडि बढ्न जान सकिन्छ भन्ने मलाई लाग्छ।
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट बारे कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ आज वरिष्ठ अर्थविद डाक्टर दिल्ली राज खनाल। यो सहकारी बैंक तथा वित्तीय क्षेत्र सुधारका विषयमा कार्यक्रम कतिको स्पष्ट छ?
3: अहिले आंशिक रूपमा आएको छ, तर पनि जुन लेभलको जुन स्तरको समस्या छ अब त्यो स्तरको समस्यालाई एक त के हो भने अब त्यो कतिपय चाहिँ जसले ठगी गरेका छन् तिनी भागे तिनको सम्पत्ति कहाँ छ भन्ने पनि टुङ्गो छैन र अहिले जति चाहिँ त्यो रेकर्डेड छ त्यति मात्र नभए त्यो ठगीको स्केल र मात्रा अझ व्यापक र अझ ठूलो छ। त्यसो भएको हुनाले यो आंशिक रूपमा आएको छ, यो पर्याप्त छैन, यसलाई अझ ठोस गरेर एक्सनमै गएर जो चाहिँ पीड़ित छन् उनीहरूलाई क्षतिपूर्ति दिने कुरा गर्नु। फेरि के हो भने यसका कारणले गर्दा पनि अर्थतन्त्रमा अझ तपाईँको स्थानीय तहको अर्थतन्त्रमा होइन सहरकै पनि कतिपय हिसाबले चाहिँ अर्थतन्त्रमा यसले पनि थप प्रतिकूलता थपेको एउटा स्थिति छ। अर्थतन्त्रलाई त्यो ठगी र जुन चाहिँ पीड़ित छन् तिनीहरूलाई होइन पीड़ितलाई को एउटा प्रकारले उपचार गर्ने कुरा सहयोग रिलिफ दिने कुरा एउटा पक्ष हो, यससँग जोडिएको समग्र अर्थतन्त्रलाई पनि माथि उठाउने कुरासँग पनि जोडिएको हुनाले त्यही ढंगले यसलाई प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ।
2: अब हामीले नीति तथा कार्यक्रमको एक व्यापक चर्चा गर्यौं, धेरै पक्षहरू हामीले समेट्यौं, अब सरकार बजेटमा केन्द्रित हुँदैछ, अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढ़ी ध्यान दिनुपर्छ? हामीले हरेक वर्ष बजेट आउँछ तर जहाँ प्रयोग हुनुपर्ने हो त्यहाँ प्रयोग भइरहेको देख्दैनौ, जहाँ खर्च गर्नुपर्ने हो त्यहाँ खर्च गरिरहेको देख्दैनौ, नागरिकले बजेटबाट अपेक्षा अनुसार फल पाइरहेको हुँदैन। भनेपछि अब यो स्थिर सरकार पनि यो पाँच वर्ष काम गर्ने हो, अनि फेरि पाँच वर्ष काम गर्दै गर्दा बजेटका पनि चरणहरू हुन्छन् भन्ने मैले सुन्छु, त्यसमा तपाईँहरू अझै विज्ञ हुनुहुन्छ। यसमा पहिलो वर्ष कुन लेभलको बजेट ल्याउने, दोस्रो लेभलमा कुन, तेस्रो लेभलमा कुन, र पाँचौं वर्षमा कस्तो ल्याउने भन्ने हुन्छ। अब यो पहिलो चरणमा पहिलो सरकार अहिलेसम्म हामीले हरेक बजेटमा टिका टिप्पणी गर्दै आउँदाखेरिमा अब यो बजेटमा सुधार गर्नुपर्ने मुख्य कुराहरू चाहिँ के के छ?
3: मैले यो बजेटको साइजको कुरा गर्दाखेरि मैले साइज चाहिँ यदि साइज आवश्यक छ तर त्यसले धेरै म्याटर गर्दैन नेपालको सन्दर्भमा भन्ने गरेको, र अहिले बजेटको साइजको चाहिँ जुन कुरा भइरहेछ हिजो अन्तरिम सरकारको बेलामा जुन एउटा खाका तयार भएको थियो सायद त्यसैलाई निरन्तर दिन्छ कि भन्ने अहिलेसम्मको स्थिति छ।
2: हजुर,
3: त्यो त्यो बजेटको आकार हुने, तर त्यो बजेटको आकार भन्दा पनि तपाईँले, मैले त भन्दै आएको कुरा हो, मैले अहिले पनि भनिरहेको छु के भन्नुहुन्छ भने, यो वर्ष विभिन्न समिति गभर्मेन्ट बोडीजको लागि भनेर विभिन्न मन्त्रालयहरूलाई छुट्याइएको रकम 111 अरब रुपियाँ छ। तपाईँ विचार गर्नु, 2075 हामीले अधिकांश त्यसलाई खारेज गर्यौँ, गर्न भनेका थियौँ। त्यो पैसा तपाईँले बचाएर शिक्षामा, स्वास्थ्यमा, गरिबी निवारणमा, उद्यमशीलतामा, होइन, यता पुँजीगत चाहिने राम्रा रणनीतिक महत्वका परियोजनाहरूमा पैसा लगाउनु भएको भए के हुन्थ्यो? त्यो अवसर त गुम्यो। तर कुरा के हो भन्नुहुन्छ भने, त्यसैले सबभन्दा पहिलो र फर्मोस्ट कुरा के हो भन्नुहुन्छ भने, तपाईँले अनुत्पादक खर्च, यी काम लगाग्ने यी कोष समितिहरू खारेज गरेर, खारेज गर्नुहुन्छ कि गर्नुहुन्न? अनि तपाईँले चालु खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर, अघि मैले भनेको कुरा सहित खर्चको आकार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने चालु खर्चभित्र, अनि तपाईँले पुँजीगत खर्च कमसेकम 500 अरब बनाउने, 400 अरबको त यो वर्षै ल्याएको थियो, यद्यपि 40 र 45% चाहिने बीचमा तपाईँको अर्धवार्षिक समीक्षामा चाहिने कटौती गरियो, तर ल्याउनु त ल्याइएको थियो नि। त्यसो भएको हुनाले एकदमै के हो भन्नुहुन्छ भने, 500 अरबको करिब चाहिने, त्यही सिलिङभित्रै मैले भनेको, त्यही सिलिङभित्र 500 अरबको पुँजीगत खर्च पुर्याउने, त्यसभित्र के गर्ने भने, अहिलेसम्म अहिले काम नलाग्ने 40% परियोजनाहरू पुँजीगत खर्चभित्रका छन् सबै खारेज गर्ने, अहिले भएका जुन रणनीतिक महत्वका रूपान्तरकारी भनेर आज नीति र कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने, जस्तो उहाँहरूको बाचामा के छ भने, 10 राष्ट्रिय गौरवका आयोजनाहरूलाई हामी चाहिँ 2 वर्षमा कम्प्लिट गर्छौँ भन्नुभएको छ, के अरे राष्ट्रिय गौरव भन्ने नामै खारिज गर्नु भनेको थियौँ हामीले 2075। हिजो नीति र कार्यक्रममा त्यो कति पर्या छैन, अब रूपान्तरकारी भन्ने आएको छ, के आउँछ हेरौँ। तर पनि महत्वपूर्ण कुरा के हो भन्नुहुन्छ भने, त्यो कन्क्रिटली यिनको पुनर्संरचना गर्ने केही नयाँ, जस्तो आइटी सेक्टरलाई अगाडि बढाउने कुरा, तपाईँले पूर्वाधार विकास गर्नु पर्यो, त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो, तपाईँले बाहिर त्यही ढङ्गले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो, व्यापक लगानी गर्नुपर्ने खाँचो र आवश्यकता छ। कृषिमा तपाईँले नयाँ गर्न जाने भन्नुभएको छ, ऊर्जामा भन्नुभएको छ, उद्योगमा भन्नुभएको छ, अनि उद्योग व्यवसायलाई उत्प्रेरणा गर्ने कुरा चाहिँ गर्नुभएको छ, शिक्षा स्वास्थ्य, त्यसैले आम रूपमा के हो भन्नुहुन्छ भने, 500 अरबको बजेट बनाउने केही कंक्रीट चाहिने राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउनु पर्यो, पहिलो फर्मोस्ट कुरो। त्यसपछि के हो भने, अघि मैले भने जस्तो के हो भने, ल्याएका प्राथमिकरण त अघि पनि मैले भने त्यो लगभग ठिकै छ, कृषिलाई प्राथमिक किनभने त्यो मेरुदण्ड नै हो, कृषिलाई व्यावसायिक गर्ने, त्यसँग उद्योगसँग जोडेर उद्योगीकरण गर्ने नगरिकन त तपाईँ जानै सक्नुहुन्न। त्यसो भएको ऊर्जाको कुरा, तर ऊर्जामा मेरो भनाइ चाहिँ के छ भन्नुहुन्छ भने, ऊर्जामा निजी क्षेत्र धेरै सबल भएर आइरहेको छ, त्यसो भएको हुनाले निजी क्षेत्रले जहाँ जहाँ तपाईँको चाहिँ लगानी बढी गर्न सक्छ त्यस्तोमा निजी क्षेत्रलाई प्रेरित गर्ने, ऊर्जामा सरकारले कम लगानी गर्ने, अनि त्यसपछि त्यहाँबाट बस्ने पैसा अरूतिर लगाउने, र के हो भन्नुहुन्छ भने, जस्तो ऊर्जा भन्दा बित्तिकै त त्यसले त एउटा रूपान्तरण, अर्थात् ऊर्जाको विकासलाई तपाईँले हरित विकाससँग जोड्न सक्नुहुन्छ, अहिले उद्योगलाई पनि तपाईँले हरित उद्योगसँग जोड्न सक्नुहुन्छ, कृषिलाई पनि तपाईँले होइन त्यो पुरानो परम्परा खेतीबाट नयाँ ढङ्गले जाँदाखेरि त्यसलाई तपाईँले हरितसँग जोड्न सक्नुहुन्छ। त्यसो भएको हुनाले ऊर्जा नै यस्तो ड्राइभिङ हो जसले तपाईँको हरित अर्थतन्त्रलाई चाहिँ व्यापक रूपमा अगाडि बढाएर लिएर जान सक्छ। सँगै कतिपय हाम्रा निर्माणका कुराहरू छन्, ती निर्माणका कुराहरूलाई पनि तपाईँले त्यही ढङ्गले चाहिने त्यो अलिकति मोर इन्भाइरोमेन्ट फ्रेन्डली बनाएर लिएर जानु पर्यो। त्यसो भएको हुनाले त्यसरी यी प्राथमिकरणका क्षेत्रमा ठोस गरिकन सरकारले नीति वा आफ्नो कार्यक्रम, सँगै तपाईँले जस्तो किसान हो भने किसानलाई, अनि त्यसै उद्योग व्यवसायलाई, उद्योग व्यवसायलाई, अरू लगानीकर्तालाई कसरी उत्प्रेरित गरेर ती प्राथमिकरणका क्षेत्रमा नयाँले अगाडि जान सक्नुहुन्छ भन्ने कुरा जान पर्यो। यसभित्र एउटा अघि मैले चाहिँ अहिलेसम्म नभनेको एउटा कुरा के हो भन्नुहुन्छ भने, निर्माणको क्षेत्र, खास गरिकन यो इन्फ्रास्ट्रक्चरमा, इन्फ्रास्ट्रक्चर पनि सडकदेखि पूर्वाधार, पूर्वाधारको चाहिँ ठूलो ग्याप छ। त्यो ग्यापभित्र पनि अर्को के छ भने, यति धेरै त्यहाँ गुणात्मक पक्ष चाहिँ यति कमजोर छ, पूर्वाधारको विकास र त्यो ग्याप, अनि त्यसपछि आएर त्यसको गुणात्मक पक्ष, र यसैसँग अझ जोडेर के हो भने, जुन किसिमको अन्तर प्रदेशीय जुन किसिमको ग्याप छ, असमानता छ, त्यो असमानतालाई पनि यो बजेटले होइन कसरी देखिन्छ नि। तपाईँ हरेक इन्डिकेटर्सले तपाईँले हेर्नुभयो भने, मध्य प्रदेश, त्यसपछि कर्णाली, त्यसपछि आएर सुदूरपश्चिम, त्यो रूपान्तरण त त्यो पनि हो नि त होइन। जुन किसिमको असमानता छ त्यसलाई, असमानतालाई पनि मिनिमाइज गर्ने पनि त एक प्रकारको नयाँ ढङ्गको रूपान्तरण हो नि। त्यसो भएको हुनाले त्यो असमानतालाई चाहिँ कम गर्दै अर्थतन्त्रलाई नयाँ ढङ्गले चाहिँ तपाईँको रूपान्तरण गर्ने, र त्यसभित्र सिङ्गो अघि मैले भनेको थिएँ, युवा बेरोजगारीलाई कसरी मिनिमाइज गर्दै अथवा युवाहरूलाई पुरा हाम्रो चाहिँ नेसन बिल्डिङमा राष्ट्र निर्माणमा कसरी उनीहरूलाई चाहिँ सहभागी गराएर रोजगारीलाई पनि व्यापक रूपमा सिर्जना गर्न सकिन्छ भन्ने कुराको एउटा ठोस तपाईँको रणनीति नीति कार्यक्रम कार्यान्वयनको चाहिँ एउटा परिपाटी त्यसलाई चाहिँ बडा एकीकृत ढङ्गले जसका कारणले गर्दाखेरि भोलिबाट तपाईँले ल्याएका कार्यक्रमहरू पनि सुरु नै नहुने, लागू नै नहुने, लागू भए पनि एक वर्ष भन्यो भने दस वर्ष पनि लागू नहुने जुन किसिमको तितो अनुभव छ व्यतिथिपूर्ण चाहिँ यो कार्यान्वयनको चाहिँ एकदम पुरा डिफल्ट जुन किसिमको चाहिँ स्थिति र अवस्था छ त्यसलाई चिर्दै ल्याएका कुराहरू कार्यान्वयन हुने कुरालाई प्रत्याभूत सुनिश्चित गर्दै बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई
2: म कार्यक्रमको अन्त्यतिर छु। अब अहिलेको आर्थिक अवस्थालाई हेर्दा सरकारको लक्ष्य कतिको प्राप्त गर्न सकिने देखिन्छ? सरकारले एउटा योजना कार्ययोजना पनि तयार पार्यो, त्यही अनुरूप नीति तथा कार्यक्रम लिएर आयो, अब बजेट ल्याउँदैछ। अब यो सरकारले कसरी अगाडि बढ्नुपर्छ जसले गर्दा यो बजेट नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि साथसाथै नागरिकले चाहिँ यस्ता नीति तथा कार्यक्रम सरकारले ल्याउँदै गर्दा अपेक्षा चाहिँ के गर्ने?
3: त्यो बजेटले अघि मैले भने जस्तो बजेट बजेटको लागि आउने, बजेटप्रति विश्वस्तता नहुने, अझ कस्तो छ भन्नुहुन्छ भने बजेट आयो छ महिनामा अर्धवार्षिक समीक्षा गर्ने, पहिले बजेट चाहिँ नि संसदबाट लोकतान्त्रिक विधि र प्रक्रियाबाट तपाईँले पास गर्ने, त्यो पनि कसरी कमा फुल स्टप चेन्ज नगरिकन, त्यहाँ कमा फुल स्टप चेन्ज गर्न नपाइने बजेट ल्याएकोमा, अनि त्यसपछि अर्थ मन्त्रालयको टेबलमा बसेर तपाईँको 40-45 भने यो वर्ष त 45 कति प्रतिशत चाहिँ 40% माथि तपाईँको पुँजीगत खर्च चाहिँ कटौती गरेको छ, कसैसँग सोध्नै परेन होइन, यस किसिमले एक प्रकारको ज्यादै ठूलो अविश्वास
2: बजेट
3: समीक्षाको नाउँमा बजेट प्रति नै चाहिने ठूलो अविश्वास र त्यसले अर्को के गर्छ त भन्दा ठूलो विकृतिसित जस्तो कृषिमा 4% आर्थिक वृद्धि गर्ने त्यसभित्र चाहिँ तपाईँ कृषिका परियोजनाहरू यी सरकारले लागू गर्ने अथवा चाहिँ कृषि सेवाका यी सुविधा उपलब्ध गर्ने निजी क्षेत्रबाट पनि यसरी लगानी आउला भन्ने अनुमानमा गर्नुहुन्छ। तपाईँले जे जे परियोजना जे जे कार्यक्रम नीति राख्नु भएको थियो त्यो सबैलाई छोडिदिएपछि तपाईँले बजेटमा लक्षित गर्नुभएको थियो तपाईँले त्यसलाई सबै छोडिदिनु भयो, अझ त्यसमा ट्रान्सफर गर्नुहुन्छ, अझ के छ भने वर्षको अन्तिममा 40% चाहिँ तपाईँले आषाढमा चाहिँ खर्च गर्नुहुन्छ होइन, उनीहरूको त त्यसै भएको हुनाले पनि जनताको बजेट प्रतिको चाहिँ नि विश्वास नभएको हो र मान्छेहरूले चाहिँ एक प्रकारले इन्डिपेन्डेन्ट भन्छ नि आए पनि नआए पनि के भयो र भनेर आम जनताले चाहिँ त्यस्तो किसिमको एउटा त्यसलाई उपेक्षा गर्नुपर्ने एउटा त्यस्तो बाध्यताको चक्रबाट हामी गुजरिरहेका थियौँ। त्यसो भएको हुनाले बजेटको फर्मोस्ट कुरा चाहिँ के हो भन्नुहुन्छ जुन किसिमको लक्ष्य लिएको छ आगामी वर्ष 7% आर्थिक वृद्धि सम्भव छैन, मेरो हिसाबमा के छ भन्नु चाहिँ मैले आफ्नो हिसाब पनि गरेको थिएँ 6% आर्थिक वृद्धि हासिल गर्न सकिन्छ निजी क्षेत्रको लगानी सरकारको लगानी अनि त्यसपछि आएर नपुग चाहिँ नि हाम्रा नेपालीहरू विदेशमा बस्ने नेपालीहरू र प्रत्यक्ष विदेशी लगानीलाई चाहिँ तपाईँले करिब 2 खरबको डेफिसिट हुन्छ भन्ने लाग्छ मलाई अहिले हिसाबले जाँदाखेरि 6% आर्थिक वृद्धि गर्नुको निम्ति 6% आर्थिक वृद्धि गर्ने त्यो आर्थिक वृद्धि पनि कस्तो भने गुणात्मक हिसाब होइन ती जुन प्राथमिकता क्षेत्रहरू छन् तिनको नयाँ ढंगले रूपान्तरण गर्ने जसका कारणले उत्पादन वृद्धि हुने त्यो प्रक्रियामा जनताको ठूलो हिस्सा सहभागी र त्यसको लाभमा पनि चाहिँ सहभागी हुने त्यो प्रक्रियाबाट तपाईँले जाने र अनि बजेटलाई अघि मैले भने जस्तो जुन किसिमका विकृति विसङ्गति केही लागू नहुने एक एउटा राखेको पैसा अर्कोतिर खर्च गर्ने चाहिँ बजेटभन्दा बाहिरबाट चाहिँ पैसा लगानी गर्ने अझ त्यो बहुवर्षीय ठेक्काको नाउँमा स्रोत सुनिश्चितता गर्ने त्यो पनि डुबिएस प्रकारका परियोजनाहरूमा गर्ने अनि चाहिँ त्यो राजनीतिकरण गरेर राष्ट्रिय गौरवका परियोजना भनेर राख्ने होइन त्यसको जस्तो चाहिँ अब यही हिसाबले हो भने 41 वर्ष लाग्छ भनेर विश्व ब्याङ्कले भनेको छ भन्दा बित्तिकै यो किसिमको जुन किसिमको अवस्था र स्थिति छ यसलाई चिरेर लक्ष्यहरू यो यसरी गर्दाखेरि हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौँ भन्ने कुराको सुनिश्चितता सहित र बजेट अब यहाँ नीति र कार्यक्रममा अलिकति आएको छ कि हामी चाहिँ यो लास्टमा खर्च गर्ने कुरालाई रोक्छौँ भनेर आएको छ एकदमै के हो भन्नुहुन्छ भने बजेटको एज ए अङ्गको रूपमा नीतिमा पनि अलिकति त्यहाँ कुरा परेको छ कार्ययोजना बजेट तर्जुमाकै क्रममा अहिले जसरी बजेट बनिरहेछ त्यो बजेटकै क्रममा कार्ययोजना बनाउने एक्सन प्लान बनाउने कुन चाहिँ नि तपाईँको मन्त्रालय कुन परियोजना कुन कार्यक्रम को जिम्मेवार होइन ठेक्कापट्टा कहिले सम्पन्न नभएमा त्यसको जिम्मेवार को हुने यी सबै कुराहरूलाई एउटा एकीकृत ढङ्गले बजेटको एउटा अङ्ग बनाउने र साउन 1 गतेदेखि तपाईँको ठोस रूपमा कार्यान्वयनमा जानु, त्यो कुरालाई सुनिश्चित गर्यो भने बजेट प्रतिको विश्वासनीयता पनि बढ्छ। र सँगै के हो भन्नुहुन्छ भने अर्को जहाँसम्म जनताको पक्ष छ, बजेट भनेको अर्थ राजनीतिको दस्तावेज पनि भएको हुनाले यसले सबै सरोकारहरू यहाँ के देखियो भन्नुहुन्छ भने तपाईँले बिजुली आएको भन्दा बित्तिकै त जो त्यस्तैमा लागेका छन् तिनीहरूको आवाजहरू, तिनीहरूका प्रेसरहरू, तिनीहरूका इन्ट्रेस्टहरू मात्रै बजेटमा होइन, जस्तो संसारमा कहीँ नभएको ट्याक्सका नियमहरू एकापट्टि छन्, कानूनहरू त्यो कानूनको रिभ्यू गर्न नपर्ने, ओभरनाइट चाहिँ राति बसेर अनि जोड घटाउ गरेर करका चाहिँ दरहरूलाई तलमाथि गर्ने जुन किसिमको परिपाटी हो नि, अनि बजेटको अघि मैले भनिसकेँ यो यस्तो किसिमको परिपाटीलाई चाहिँ तपाईँको सरकारलाई अन्त गर्ने गरेर सरकारहरू र त्यसभित्र पनि मैले सुरुमा भने जस्तो आम जनता, विपन्न जनता, गरिब जनता अनि त्यसपछि बेरोजगार जो बाहिर जान बाध्य भएका छन् तिनलाई र उद्योग व्यवसायलाई पनि एउटा अर्थ राजनीतिको हिसाबले यो नीति यो कार्यक्रम ल्याउँदाखेरि त्यो लक्षित समुदाय लाभान्वित हुन्छ भन्ने गरिकन जुन ढङ्गको जनमत चाहिँ छ त्यो जनमतको सम्मान गर्दै त्यो ढङ्गले ल्याउने परिपाटीको थालनी गरे भने होइन बजेटप्रतिको विश्वासनीयता पनि बढ्छ अनि जनताले पनि हामीलाई केही पाए नभए त जिरो सम गेम हेर्नु, बजेट आउँदा जान्छ केही जाने तपाईँको जाने पावर सेन्टरसँग जाने नेक्सस भएका मान्छेहरू होइन वा चाहिँ बिचौलिया वा अरू प्रकारकाले चाहिँ त्यसको पूरा लाभ लिइरहेका हुन्छन्, त्यसो भएको हुनाले जाने आम जनतालाई चाहतलाई सुन्न त्यो यो जुन किसिमको परम्परा परिपाटी छ संस्कार छ यसलाई आमूल रूपमा नष्ट गर्ने र नयाँ एउटा बाटोबाट एउटा जाने एउटा डिपार्चर हुने ढङ्गले बजेट आयो भने अनि जनतालाई पनि सुन्ने वा हाम्रो बजेट हो भन्ने
4: शुक्ला गण्डकी एफएम 97.6
5: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
6: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
6: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
8: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
9: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
8: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
9: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
8: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
9: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
10: राजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
11: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
11: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफै नै नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
10: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ कि क्या हो
12: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
13: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846008029 दमौली शाखाको लागि सम्पर्क 9807613425।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9814111178 9560078।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची, नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी, संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम, निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी, अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने, अरू प्रदेशको तुलनामा कोशी बागमती र गण्डकीका धेरै ठाउँमा पानी पर्ने अनुमान, अमेरिकी प्रविधि कम्पनी ओपन एआई बारेको विवाद गहिरिँदै कम्पनीका प्रमुखमाथि $2 अर्ब भन्दा बढ़ी गैर कानूनी लगानी गरेको आरोप, र आईसीसी T20 विश्व वरियतामा दिपेन्द्र सिंह एरी चौथो स्थानमा यथावत, नेपाल पुलिस क्लब राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै विपक्षी दलहरूले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बिहान 11 बजे बोलाएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदले सदन अवरूद्ध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। यसैगरी राष्ट्रिय सभाको बैठक पनि बिहान 11:15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमै रहने सम्भावित कार्यसूची छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय, भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। यसैगरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा वातावरण पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि

0: नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनैतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था सम्झाएको छ। प्रचलित निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 खण्ड 9 निजामती कर्मचारीले राजनीतिमा भाग लिए भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ। केही दिन देशका सबैजसो ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको 3 दिनसम्म नै देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसूनको समय भएकाले तत्कालका लागि अबको 3 दिन वर्षा र बदली कायमै रहने र त्यसपछि पनि पानी परि नै रहने उहाँको भनाइ छ। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा आज बिहान पख पानी परेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिश गरेको छ। विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिश गरेको हो। किसानको जमीनको उत्पादन लागत, प्रति एकाई धानको उत्पादनमा लाग्ने खर्च तथा बिउ मल श्रम मुद्रास्फीति र बजार मूल्यको स्थलगत सर्वेक्षण गरेको विभागले त्यही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि विभागीय मन्त्रालयमा पठाएको हो। मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रति क्विन्टल मूल्य प्रस्ताव गर्ने तयारी गरेको छ। विभागले देशका विभिन्न 22 जिल्लामा प्रति हेक्टर धानको प्रति एकाई उत्पादन लागतका आधार तथा गएको वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही एकाई थप गरी नयाँ मूल्य निर्धारण गर्ने विभागले जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता सम्बन्धी प्रविधिहरू विकास गर्ने अमेरिकी कम्पनी ओपन एआई का प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानमाथि ओपन एआईसँग कारोबार गरेका विभिन्न कम्पनीमा 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको गैर कानूनी हिस्सेदारी रहेको खुलासा भएको छ। अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्ड संघीय अदालतमा चलिरहेको मुद्दाका क्रममा सार्वजनिक दस्तावेजमा यस्तो विवरण बाहिर आएको समाचार संस्था रोइटर्सले जनाएको छ। यो मुद्दा अमेरिकी अर्बपति एलन मस्कले दायर गर्नुभएको हो। मस्कले ओपन एआईलाई गैर नाफामूलक संस्थाबाट नाफामुखी कम्पनीमा रूपान्तरण गर्दा विश्वासघात भएको दावी गर्दै 150 अर्ब डलर अर्थात 20 खर्ब 70 अर्ब रूपियाँ क्षतिपूर्ति र अल्टम्यानलाई नेतृत्वबाट हटाउन माग गर्नुभएको छ। अदालतमा पेश गरिएको विवरण अनुसार अल्टम्यानको सबैभन्दा ठूलो लगानी फ्यूजन ऊर्जा कम्पनी हेलियन इनर्जीमा रहेको छ, जसको मूल्य झण्डै 1 अर्ब 70 करोड़ डलर रहेको छ। अब खेल खबर नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी टी ट्वेन्टी विश्व वरियताको अलराउण्डरतर्फ चौथो स्थानमा

0: यथावत रहेका छन्। आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन्। वरियता अनुसार दिपेन्द्रको 245 रेटिङ अंक छ। यो विश्व वरियतामा जिम्बाब्वेका सिकन्दर राजा 328 अंक सहित शीर्ष स्थानमा रहेका छन्। यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा रहेका छन्। र नेपाल पुलिस क्लब बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो सेमी फाइनलमा पुलिसले गएको वर्षको विजेता ट्रिनिटी क्लब वालिङलाई 4-0 गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको 21 मिनटमा मनिषा राउतले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज संकट एफसी काठमाडौं र अभिषेक चर्च नवलपुर बीच खेल हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची, नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी। संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम, निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने सरकारको चेतावनी। अझै केही दिन देशका सबैजसो ठाउँमा वर्षा र बदली कायमै रहने, अरू प्रदेशको तुलनामा कोशी बागमती र गण्डकीका धेरै ठाउँमा पानी पर्ने अनुमान। अमेरिकी प्रविधि कम्पनी ओपन एआई बारेको विवाद गहिरिँदै कम्पनीका प्रमुखमाथि 2 अर्ब डलर भन्दा बढ़ी गैर कानूनी लगानी गरेको आरोप। र आईसीसी टी20 विश्व वरियतामा दिपेन्द्र सिंह एरी चौथो स्थानमा यथावत, नेपाल पुलिस क्लब राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई शुक्ला गण्डकी एफएम 97.6।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
5: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-70290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9462614726।
14: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
17: रिमाल हार्डवेयर सम्पर्क 0654142545 0654143445।
18: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
19: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि, अब चाहिँ राम्रो भयो।
20: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
18: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
23: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार।
24: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0965414194 मोबाइल 9850602630।
21: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
26: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
25: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
26: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
25: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
18: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बन्केवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
28: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
29: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
28: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
2: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-70-5537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-08।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
6: लिम्बू सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको जगेर्नाको लागि कार्यक्रम गाम्बेसीका भाका,
5: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

0: हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रमका बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौँ। यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण संसारी उद्योगले युद्धले गौडामा रहेको सागर गर्न सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगहनाहरू सुन्दर पत्थर राखिएका गरगहनाहरू कम्प्युटर नाप्तल प्रणालीद्वारा नापिएको थापा सुनका गरगहना आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण संसारी उद्योगमा गएर ढुकेका चार गरगहनाको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, पक्कै पनि घरैसिकामा व्यस्त हुनुहुन्छ होला, बाहिर घाम लागेको छैन है, पानी परेको थियो, यस्तै नै छ दिनहरू, मौसमहरू चाहिँ बितिराखेका छन्, काम कुराहरू तपाईँको पनि भइराखेको छ होला, दिनहरू होइन परिवर्तन हुँदैछन् धेरै थोरै भए पनि होइन, पानी पर्ने मौसम पनि लागिसकेको छ। अब भोलिबाट त जेठको महिना पनि सुरु भयो, हेर्दा हेर्दै वैशाखको महिना पनि गइसक्यो है, अब बिस्तारै बिस्तारै महिना महिना गर्दा गर्दा दिन गर्दा महिना महिना गर्दा वर्ष बितेकै खाना पनि भयो, यसरी नै भइरहेको छ। आज पनि हामी बिहिबारको बस्नेमा छौँ, बिहिबारको बस्ने तपाईँको फोनलाई कार्यक्रममा स्थान दिने गर्छ, तपाईँले रोज्नु भएको सुमधुर रूप बगाएर कार्यक्रममा स्थान दिने गर्छ, तपाईँ फोन गर्न सक्नुहुन्छ 9422 9 6 0 66 36 111 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेला क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? हेलो नमस्कार हजुर, हजुर एकदमै आरामै छु अनि हजुर सञ्चारमै हुनुहुन्छ? हजुर
1: हुन्छ,
0: धन्यवाद।
1: अनि शुक्ला गान्धी हो लिनुको लागि साथीलाई सम्झेको छु भन्ने।
0: हस् नमस्कार, शुभ दिनमा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो। अमृतुला जन्जी हुनुहुन्थ्यो कास्की गोडलुमले काँडेदेखि, उहाँले पनि सुमधुर लुप भाका रोजेर गइसक्नु भएको छ भने पालो तपाईँहरूको हो बद्री पङ्गिनीको आवाजमा रहेको यो सुमधुर लुप भाका रोजेर गइसक्नु भएको छ। तपाईँहरू आउन सक्नुहुनेछ कार्यक्रममा, सहभागिता जनाउन सक्नुहुनेछ, झ्याप्पै भनिरहेको छ, फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्, एनटिसीएनसीएल जुन नम्बर छ जुन छ त्यही नम्बरमा तपाईँहरूले फोन गरेर कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ, आफूलाई मनपर्ने लुक भाका रोज्न सक्नुहुन्छ, आफ्नो श्रीमती दाजुभाइ साथी सङ्गीलाई पनि सम्झना सम्पर्श हुन सक्नुहुन्छ। त्यो बेला क्रममा पनि बद्री कुमार पङ्गिनी ज्योति मगरको आवाजमा रहेको छ झ्याप्पै भन्ने, यसो मधुर भाका स्वीकार्नुहोस् अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

0: हजुर, सुमधुर भाकामा तपाईँको माझमा राखिसके हाम्रो अमृतजी गुरुजमा रहेको थियो। धेरै प्रमाणित साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्थान दिन्छु। हेलो, नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, एकदमै संचारमै छु। तपाईँ संचारमै हुनुहुन्छ? ल, रुगाले चाहिँ छोड्ने भएन हजुरलाई है?
2: त्यही त ल, ठिक छ ठिक छ, गर्दा नि पर्यो नि, एउटा दुइटा रोग त झुन्डिँदा नि पर्यो।
1: हजुर,
2: अनि के छ हाम्रो नयाँ नौलो हालखबर पाखाजीतिरको?
1: ठिकै छ, पाखाजीतिर अब एकदम पानी परेछ क्या, पानी त अब साग सब्जीलाई चाहिँ एकदम राम्रो भएको छ। सिमीहरू लगाएको थियो, यो खिरौला करेलाहरू लगाएको थियो, त्यसलाई चाहिँ एकदम राम्रो छ। तर मकैलाई चाहिँ अब बढी भयो,
0: साह्रै
1: बढी भयो भने फेरि सजाएर हुन्छ मकै। मकै राम्रोसित डोरी गोद पनि नदिने भयो, अब यसले असर सुकाउने होला नि। अब
0: ल हेरौँ के हुन्छ है।
1: हजुर,
0: ल ठिक छ, अरू त सबै ठिक छ भन्नुभयो। कुन चाहिँ भाका रोज्नुहुन्छ आज?
1: आज भेट्यो भने साडी कहाँ होला गीत सुन्नुपर्छ।
0: के भन्नुभयो अरे?
1: साडी कहाँ होला,
0: साडी?
1: हजुर, त्यो रविन लम्साने र अर्को गायक चाहिँ कुन हो? गायक चाहिँ रविन लम्साने हो।
0: हजुर, रविन लामी छानेको भन्नुभयो है? ल त, यो भाकामा राख्नेछु, साथीहरू सम्झिनु सक्नुहुनेछ।
1: हजुर, त्यही हो, अरू त कुनै उपाय छैन, रोगा लागिराख्ने।
0: हजुर,
1: यो अब कहिले फोन गर्न पनि किसान नपाउने, त्यही हो त अब हजुरहरूलाई नै हो सम्झिन पर्ने।
0: हजुर,
1: अस्ति चाहिँ फोन गर्नु उनलाई चाहिँ हजुरको बुवाको नम्बर चाहिँ मेसेज गरेर पठाउनुहुन्थ्यो कि, अब बुवा र मामा चाहिँ मामाको भए पनि बुवाको भए पनि विशेष सब्जी दिन आउने मान्छे हो, काँक्रोहरू विशेष लान्थ्यो मामाले पनि। अहिले त्यसरी काँक्रो सब्जीहरू विशेष छ, सब्जी उपलब्ध मामाको भए पनि बुवाको भए पनि यसो कस्तो गरिदिनुहुन्छ कि जस्तो लाग्छ। अनि सर्वप्रथम त हजुरहरू दुवैजनालाई
0: हजुरको
1: घरवाली मामा माइजीहरूलाई नै, अनि चाहिँ हाम्रो सुमिनाजी, अनि यता सफलजी, अनि सवित्रजी, सृजना म्याम,
0: हजुर,
1: अनि दाजन उपचार सर, यसको लगानी हो युनिट, अनि हाम्रो विशेष सम्झिनु पर्दा हाम्रो रेमनजीलाई झर्दै नमस्कार है। उतै हाम्रो तिरतिर हाम्रो सलिना दिदी भेट्नु हुनुहुन्छ, भान्जाभान्जीहरू, अनि राधा राईजी, कुबेर राई, सीता राई, अनि शान्ति साइरा, मोहम्मद मिया, अनि यता दुई तिन मधु बहिनीहरू,
0: धर्माय
1: बहिनी, प्रतिमा बहिनी, चेतना बहिनी, रुचिका बहिनी, लक्ष्मी बहिनी, अगिमा बहिनीलाई धेरै धेरै सम्झना छ बहिनी। अब फोन गर्ने यस्तै छ, किसानीको सतर अब अनि हाम्रो यता अमृत तुला झर्जीलाई पनि नमस्कार, धेरै धेरै सम्झना चाहे, अब फोन गर्न त्यस्तै भयो भन्न चाहे। अनि त्यतै हाम्रो टोपजी, ऋषिजी, अनि हाम्रो यता चन्द्रजी, सन्तोषजी, अनि मिठो स्वर्ग धनी हाम्रो यता धानुबाट टेकुजी, टेकलेसबाट हाम्रो कुन सिंह गुरुङ, एकदम मिठो स्वरको धनी, अब तिनीहरू आयो भने हाम्रो बुवा आमाहरू मेरो गीत सुन्न उहाँहरूको पनि सुन्न पाउँथ्यो, प्रशस्त पनि आउनु होला मित्रहरू भन्न चाहे। अनि भन्दै अब म पछि आउने सम्पूर्ण मित्रहरूलाई, छुट्नेहरूलाई चाहिँ धेरै धेरै सम्झना चाहे, मेरो नाम छुट्यो भनेर चाहिँ अनि सम्झना लिनु होला मित्र भन्न चाहे।
0: नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, मलाई फोन गर्नुभएको थियो, तारा थापाजी पाथारीदेखि हुनुहुन्थ्यो, उहाँले पनि सुमधुर लोकबाट रोजेर गइसक्नु भएको छ। पालो तपाईँहरूको चाँदी काउला भनिरहेको छ, रविन लामी छाने र सन्जु नेपानीको आवाजमा रहेको छ भनेलाई, शब्द प्रकाश पराजुलीको र नवराज पन्तको रहेको छ, त्यो बेला क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका।
3: पानी पिउन मिल्छ?
4: हामीहरू जस्तो मान्छेले बेसी पानीहरू पिउन मिल्छ?
3: खै त्यो कुराको त विश्वास लाग्दैन, तर दिनुहुन्छ भने पानी पिउँछु नि।

हजुर, यसो मधुरभाका मन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला। हाम्रो तारा थापाजीको रोजामा रहेको थियो चाँदी कहाँ होला भन्ने, पक्कै पनि तपाईँलाई मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बिसीको भाका। आज हामी रहेका छौं बिहिबारको बसाईमा तपाईँको रोजामा रहेको सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिने गर्छ। यति बेला क्रममा साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। नमस्कार हजुर, सञ्चारमा हुनुहुन्छ? हाम्रो हरिनासतिरको नयाँ नौला हालखबर के छ? ठिकै छ नि, तपाईँ पनि एकदमै सञ्चारमा हुनुहुन्छ होला। के अरे, खाना त खानुभएको छैन होला? ल ठिक छ त्यसो भए। अनि पानी परेको छ कि छैन हाम्रो हरिनासतिर आज होली? ल, घाम लागेको छैन, यतातिर पनि यस्तो धुम्म धुम्मै छ, पानी पर्ने हो कि जस्तो छ आज चाहिँ। अनि आज कुन चाहिँ भाका रोज्नुहुन्छ? जसले गर्छ पाप उसलाई फलिफाप। ल, यो सुमधुर भाका राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ। हस्, धन्यवाद। हजुर, धन्यवाद। हस्, हुन्छ, नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, मोहम्मदजी हुनुहुन्थ्यो हरिनासदेखि। उहाँले यसो मधुर लुक भाका रोजेर गइसक्नु भएको छ फलिफा भन्ने कुशल बेलबासेको आवाजमा रहेको छ। अनि त्यस्तै आवाज रहेको छ कसको त भन्दाखेरि म ठ्याक्कै हेर्छु, अनि दिपेन थापाको रहेको छ भने लैस दिपेन थापाको रहेको छ। यति बेलाक्रम भने स्विकार्नुहोस् यसो मधुर भाका, त्यसपछि तपाईँहरूको माझमा म उपस्थित हुनेछु।

हजुर, सुमधुर भाकाबाट तपाईँको माझमा राखिसके पक्कै पनि मन पराउन मोहम्मद जीको रोजनमा रहेको थियो। फलिफा भनेको सलबेलबासे र दिपेन थापाको आवाजमा रहेको थियो भन्ने शब्द दिपेन थापाकै रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके, फोन गर्न सक्नुहुन्छ, म एकजना साथीलाई त लिन भ्याउँछु भनेको के अरे होइन, आउन सक्नुहुनेछ, फोन गर्न सक्नुहुन्छ यदि तपाईँहरू सुन्दै हुनुहुन्छ भने होइन, फुर्सदमा हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ, नत्र भने के गर्नु त, गीत राखेर बिदा माग्नु पर्ने हुन्छ है। समय अब त्यो सकिसकिन लागिसकेको छ, त्यही भएर एकजना साथीलाई लिने भ्याउँछु, फोन आयो भने, नत्र त फेरि बिदा मागेर जानुपर्ने हुन्छ, कुर्दैछु के अरे है के कस्तो हुन्छ। अहिले चाहिँ फोन आएको थियो, गीत राख्दाखेरि फटाफट फोन आएको थियो, अब गीत अलिकति राख्न पनि पाइएन भने त फेरि अलिकति सुन्न पनि मजै आउँदैन, त्यही भएर अलिक धेरै बेर थोरै 3-4 मिनटको राख्दाखेरि गीत ठ्याक्कै तपाईँहरूको फोन चाहिँ काटियो। ठिकै छ, आज हामीलाई फोन गरेर साथ दिनुहुने सम्पूर्ण साथीहरू हुनुहुन्थ्यो, अमृतुलाचनजी, त्यस्तै तारा थापा, मोहम्मदजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। अनि हामीलाई 3-4 सुनेर साथ दिनुहुने अनि जसले हामीलाई फोन कल कोसिस गर्नुभयो तपाईँ सम्पूर्णलाई पनि एकदम धेरै धेरै धन्यवाद। स्वस्थ विदेशमा रहेर इन्टरनेट मार्फत आर्वल पत्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद। र हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसारी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदा जाँदै तपाईँको माझमा ईश्वरी बरालको आवाजमा रहेको छ भने दीपक शर्माको लय शब्दमा रहेको छ यो सुमधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतादीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल्छु भने सुख दिनुहोस्, तपाईँहरूले सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुन चाँदी दोकान,
1: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9846692046, 9800528008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864975056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्चुरीका घरका फर्निचरका सामान पट्टि राम्रा हुन्, दराज हेर त्यस्तै, लोबेड हेर त्यस्तै, सोफा पर्दा कार्पेट हेर सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9856338, 9841656058।

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्ला गण्डकी चार पुले मोरा वाटिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852384073
2: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
3: किन आमा के भएर
2: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
3: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
2: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
3: थापा फ्रेस हाउस शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
2: मोबाइल 9856043952 र 9806

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना, दुर्घटना,
6: कला, संस्कृति,
5: स्थानीय, राष्ट्रिय,
7: अन्तर्राष्ट्रिय खेलकुद,
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनबाट www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दैपछि दलहरूले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बिहान 11 बजे बोलाइएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरोध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची उल्लेख छ। नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गरिने तयारी छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज 11 बजेर 15 मिनटमा बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायमै रहने सम्भावित कार्यसूची छ। विपक्षी दलहरू कांग्रेस, एमाले र नेकपाले संघीय संसद सचिवालयमा अध्यादेश अस्वीकृतिको सूचना दर्ता गराएका छन्। एमाले 8 अध्यादेश निष्क्रिय बनाउनु पर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ। यस्तै नेपाली कांग्रेसका संवैधानिक परिषद र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराएको छ। यस्तै नेकपा एमाले केही नेपाल ऐन संवैधानिक परिषद विश्वविद्यालय र सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी अध्यादेश स्वीकार होस् भनेर सूचना दर्ता गराएको संसद सचिवालयले जनाएको छ। यसअघि संसद अधिवेशन नरहेका बेला सरकारले विभिन्न 8 अध्यादेश ल्याएको थियो। यी अध्यादेशहरू संघीय संसद अन्तर्गतको दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भइसकेका छन्। विपक्षीहरूले राखेको अध्यादेश अस्वीकारको प्रस्ताव अस्वीकृत भएमा मात्रै सरकारलाई एउटा देशको व्यवस्थापन गर्न ल्याएका प्रावधान प्रतिस्थापन विधेयकबाट पारित गर्ने बाटो खुल्छ। संघीय संसदका कुनै पनि सदनले मात्र विपक्षीको प्रस्ताव पारित गरे अध्यादेश त्यहीबाट निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभामा सत्तारूढ राष्ट्रपाको 2/3 निकट समर्थन रहेकाले विपक्षी दलले राख्ने प्रस्ताव पारित हुने सम्भावना छैन। राष्ट्रिय सभामा सरकारको प्रतिनिधित्व नभएकाले अध्यादेश स्वीकृतिका सरकारलाई विपक्षी दलहरूको भर पर्नुपर्ने हुन्छ। यदि कुनै एउटा सभाबाट समेत अध्यादेश अस्वीकृत

भेट भएपछि गएको सोमबार सर्वोच्च अदालतले अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा अल्पकालीन आदेश दिएको छ। सर्वोच्चको आदेशपछि तत्कालका लागि अध्यादेश कार्यान्वयन रोकिएपछि सरकारले ट्रेड युनियनहरूलाई लक्षित गरेर राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो। नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनैतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था सम्झाएको छ। प्रचलित निजामती ऐन सेवा ऐन 2049 उपदफा 61 उपदफा 1 खण्ड अङ्गमा निजामती कर्मचारी राजनीतिमा भाग लिएर भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ। सबै निजामती कर्मचारीहरूले प्रचलित कानूनमा व्यवस्थित भए बमोजिम अनुशासन तथा आचरण सम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न कुनै पनि राजनैतिक गतिविधिमा संलग्न नहुन तथा निजामती सेवाको तटस्थ निष्पक्षता र विश्वसनीयता कायम राख्न सूचना प्रकाशित गरिएको मन्त्रालयले बताएको छ। राजनैतिक गतिविधिमा संलग्न हुने संगठनको सदस्यता लिने वा चुनावमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक समस्या लिएको गर्दा तनहुँमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा बुधबारदेखि अवरूद्ध भएको छ। प्रणालीमा समस्या आएकाले बन्द गरिनु परेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत विकास श्रेष्ठले प्रणालीमा आएको जटिलताले सेवा अवरूद्ध भएको बताउनुभयो। उहाँका अनुसार विभागमा मर्मत कार्य भइरहेकाले समस्या समाधान हुन साथ सेवा पुनः सुचारू गर्नेछ। प्रणालीमा देखिएको समस्या समाधान नभएसम्मका लागि विवरणहरू दर्ता र सच्याउने कार्य स्थगित गर्नु परेको हो। अधिकृत श्रेष्ठले भन्नुभयो, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट प्राप्त जानकारी अनुसार नयाँ दर्ता गर्दा जारी हुने राष्ट्रिय परिचय पत्र नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न नसकेपछि विवरण दर्ता र विवरण सच्याउने लगायतका कार्यहरू प्रभावित भएका छन्। यस वर्ष सार्वजनिक भएको माध्यमिक शिक्षा परिचयको नतिजामा तनहुँ जिल्लाका 3 विद्यालयको नतिजा शून्य आएको छ। शिक्षा विकास तथा सम्बन्ध इकाई तनहुँका प्रमुख कृष्ण प्रसाद श्रेष्ठका अनुसार जिल्लाका 2 सामुदायिक र 1 संस्थागत विद्यालयबाट परीक्षामा सम्मिलित भएका कुनै पनि परीक्षार्थीहरू उत्तीर्ण हुन सकेनन्। बन्दीपुर गाउँपालिकाका 2 विद्यालयको नतिजा शून्य रहेको छ। सामुदायिक तर्फको अरूण माध्यमिक विद्यालयबाट परीक्षा दिएका 3 र संस्थागत तर्फको दीपशिखा माध्यमिक विद्यालयबाट परीक्षा दिएका 5 विद्यार्थी मध्ये सबै अनुत्तीर्ण भएका छन्। यसै गरी सिंहपालिकाको 1 विद्यालयको नतिजा पनि शून्य आएको छ। वडा नम्बर 5 स्थित जय दुर्गा माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भएका 4 विद्यार्थीहरूमध्ये कोही पनि उत्तीर्ण हुन सकेनन्। जिल्लाभरको समग्र नतिजा हेर्दा तनहुँमा यस वर्ष 65.75% विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा सम्बन्धी इकाइका अनुसार जिल्लाबाट परीक्षामा सहभागी भएका कुल 4,940 विद्यार्थी मध्ये 3,248 विद्यार्थीले सफलता प्राप्त गरेका छन्। यस अघिल्लो वर्ष जिल्लाका 13 सामुदायिक विद्यालयको नतिजा शून्य आएको तुलनामा यस वर्ष शून्य नतिजा आउने विद्यालयको संख्यामा पनि उल्लेख्य कमी देखिएको इकाइले जनाएको छ। मनासुलै मालारोहणको 70 पूरा भएको छ। विश्वको 8 र नेपालको 7 हिमालय अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमा निसी र भारतीय नागरिक ग्यालजेन नर्बु शेर्पाले 8,163 मिटर अग्लो मनासुलो मान स्पर्श गर्न सफल भएका थिए। सन् 1973 अप्रेल 22 पहिलोपटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनासुलोको सफल आरोहण गरेका पर्यटकीय विभागले जनाएको छ। मनासुलो हिमाल आरोहण गर्न थालेको 70 पुगेको अवसरमा गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपाल पर्वतारोहण संघ मनासुलो संरक्षण क्षेत्र आयोजना संघको सहकार्यमा सो नम्बरी गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनासुलोका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण गरिएको हो। सो अवसरमा गण्डकी प्रदेशको मुख्यमन्त्री सुन्दराज पाण्डे गाउँपालिकाका प्रमुख नीता लामा लगायतले प्रथम आरोहीका छोरा कुनियु इमानिसी नाति रोसोयुके इमानिसी र नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई प्रमाणपत्र दोसरलाई ओढाएर सम्मान गर्नुभयो। साथै मनासुलोको काखमा अवस्थित चुमनबरी 1 सामा गाउँका प्रथम आरोही मिङमार छिरिङ लामा र अन्य आरोहीहरू नाङस्याल छेदेन र डिकी लामालाई सम्मान गरिएको थियो। पर्वतारोहण संघले पोखरामा आयोजना गरेको कार्यक्रममा मनासुल हिमालको 3D फोटो लोकार्पण गरिएको हो।
पोखराको विमानतलमा सञ्चालित कायाकिङ तथा सर्फिङ बोर्डमा पर्यटकको आकर्षण बढ़ेको छ। एडभान्स वाटर स्पोर्ट्सले डेढ़ वर्षदेखि विमानतलमा सञ्चालनमा ल्याएको उक्त साहसिक जलयात्रा

0: इलाकामा दैनिक 100 को संख्यामा पर्यटक रमाउने गरेका छन्। संचालक रोशन चल्लाधिका अनुसार यो डुंगा बोट उभिएर चलाइन्छ। यद्यपि धेरैले बसेर र केहीले सुतेर पनि पानीमा आनन्द लिने गरेका छन्। यो डुंगा चढ्नका लागि प्रति घण्टा 300 रूपियाँ शुल्क निर्धारण गरिएको छ। दैनिक ठूला संख्यामा पर्यटक कायाकिङका लागि आउने गरेका छन्। उहाँले भन्नुभयो, विदेशमा बढ़ी रूचाइएको कायाकिङ र सर्फिङ नेपालमा पनि आन्तरिक पर्यटकको रूजमा पर्न थालेको छ। पर्यटकको सुरक्षालाई विशेष ध्यान दिएको संचालकको दावी छ। शुरूमा केही डर माने पनि पर्यटकले यसमा निकै रमाइलो अनुभव गर्नुहुन्छ। हामीले अनिवार्य लाइफ ज्याकेट र आवश्यकता अनुसार तालिम प्राप्त गाइडको व्यवस्था गरेका छौं। जलादीले भन्नुभयो, सुरक्षा जाँच र मादक पदार्थ सेवन मापसले गरी नगरेको यकिन गरेर मात्र तालमा पठाउने गरेका छौं। हाल 50 कायाकिङ तथा सर्फिङ ढुंगा संचालनमा रहेका छन्। नेपालको ऐतिहासिक पर्यटनलाई विश्वस्तरमा चिनाउने लक्ष्यका साथ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा एक मेगा प्रोजेक्टको रूपमा सबैभन्दा लामो क्यान्टिलिभर ग्लास स्काई वकको निर्माण कार्य शुरू भएको छ। करिब 1.40 अर्ब रूपियाँको लागतमा निर्माण हुन लागेको यो अत्याधुनिक संरचना आगामी 2 वर्षभित्र व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। परियोजनामा बैंक 40 करोड़ रूपियाँ रहने र बाँकी लगानी संस्थागत तथा व्यक्तिगत लगानीकर्ताबाट जुटाएको कम्पनीले जनाएको छ। 97 मीटर लामो यस महत्वाकांक्षी परियोजनाका स्काईपिक एडभान्चर पार्क लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले हालै शिलान्यास गर्नुभएको विश्वस्तरीय प्राविधिमा आधारित यस स्काई वकमा एकैपटक प्रति घण्टा 1000 जनाले यात्रा गर्न सक्ने क्षमता रहनेछ। जिल्लामा चट्याङ लागेर 2 गम्भीर घाइते भएका छन्। बुधबार साँझ वर्षा सँगै परेको चट्याङ लागेर काठेखोला गाउँपालिका नम्बर 1 पालाका 26 वर्षीय अनिल थापा र सोहित स्थानका 70 वर्षीय रजी थापा घाइते हुनुभएको हो। घटना बसिरहेको बेला चट्याङ लागेर गम्भीर घाइते हुनुभएका अनिल थापाको नाक, घाँटी र छातीमा चोट आएको छ। थापाको बुधबार राति धौलागिरी प्रादेशिक अस्पतालमा उपचारपछि थपोचारका लागि गण्डकी अस्पताल पोखरा रेफर गरिएको छ। चट्याङ लागेर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा रहनुभएका अनिललाई गण्डकी अस्पताल पोखरा रेफर गरिएको जिल्ला प्रहरीले बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजङ थापाले जानकारी दिनुभयो। लोबाङथाङ गाउँपालिकामा पूर्वाधारदेखि शुरू भएको 15 औं शताब्दीको ऐतिहासिक तथा सांस्कृतिक तिजी पर्व अवलोकन गर्न 300 भन्दा बढ़ी विदेशी पर्यटक पुगेका छन्। लोबाङथाङ र लोकेघर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा विष्ट लोवा र गुरूङ समुदायले लोबाङथाङ दरबार अगाडि मनाइने तिजी पर्व अवलोकनका लागि मंगलबारकै दिन 307 जना विदेशी पर्यटक प्रवेश गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोबाङथाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार तिजी पर्व विदेशी पर्यटकका लागि निकै आकर्षकको केन्द्र भनेको छ। प्राचीन कला र संस्कृतिको झल्को दिने भएकाले यस समयमा ठूला संख्यामा पर्यटक आउने गरेका छन्। तिजी अवलोकन गर्ने पर्यटकहरू 3 दिनको पर्वपछि उपल्लो मुस्ताङका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्दै करिब 1 सातासम्म बस्ने गरेका छन्। केही दिनदेखि देशका धेरै ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ। अबको 3 दिनसम्म नै देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी ICC T20 विश्ववरीयताको अलराउण्डर तर्फ 4 स्थानमा यथावत रहेका छन्। आईसीसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र 4 स्थानमा यथावत रहेका हुन्। वरियता अनुसार दिपेन्द्रको 245 रेटिङ अंक छ। यो विश्ववरियतामा जिम्बावेका सिकन्दर रजा 328 अंकसहित शीर्ष स्थानमा रहेका छन्। त्यस्तै भारतका हार्दिक पाण्डे दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा छन्। अफगानिस्तानका अज मतुल्लाह उमर जाहाई 5 स्थानमा रहेका छन्। त्यस्तै एक दिवसीय वरियताको अलराउण्डर तर्फ भने दिपेन्द्र 3 स्थान सुधार गर्दै 28 स्थानमा उलेका छन्। उनको रेटिङ अंक 153 छ। त्यस्तै नेपालका अर्का खेलाड़ी करण केसी तथा 3 स्थान तल झर्दै 84 स्थानमा पुगेका छन्। एक दिवसीय वरियताको ब्याटिङ तर्फ भने दिपेन्द्र 2 स्थान सुधार गर्दै 99 स्थानमा पुगेका छन्। त्यस्तै आसिफ शेख 13 स्थान सुधार गर्दै 93 स्थानमा रहेका छन्। अब सामला दिन्जेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनुहुनेछ। दिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143378 इमेल news@shukl lagandaki@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलेगौंडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
5: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
3: प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारीपट्टी। संपर्क 98560956996।
6: दाई वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त हो, एउटा सानो मात्रले सिङ्गो मनुष्यका पनि हो।
8: हाम्रो बन, हाम्रो धन, डोरेबाट जोगाउने गरा जतन, वनमा डोरेले लगाउने कानुनी अपराध हो। डोरेले लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हानी जोगिन्छ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
10: यही जेत 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0564142333, मोबाइल 98678168।
11: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
12: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नहुने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
13: इस क्षेत्र के सबैभन्दा पुरानो विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
13: प्रोप्राइटर प्रकाश न्यौपानी। सम्पर्क 0565702625, मोबाइल 98560338, 98461658।
14: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसीको साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 मोबाइल 95 60 22 938 र 98 028 22 938।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
7: धूम्रपान भनेको के हो?
6: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
7: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
7: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
6: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
7: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
7: साथी भाइको लहलहैमा नपरौं,
6: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं,
7: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
6: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
7: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
8: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694543।
9: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
10: जे पाए त्यही कुरा सकिँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक शान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 064-414-184, 98-562-210 र 98-562-345।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
13: बाप रे,
12: अब चाहिँ के हुने हो?
14: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
19: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
20: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
21: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
22: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
23: Come on everybody. Hello Shukla Gandaki.
22: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call for
24: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस थर्सडेको एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। है समय त छ बिहानीको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काम व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा रहेको छ। अब यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधिभरसम्म सुनेर साथ पनि दिनुहोला र हामी आउने गर्छौं हप्ताको सातै दिन, छुट्टै दिन छुट्टै एपिसोड त छँदै नै छ। आजको एपिसोड भनेको चाहिँ अन्ताक्षरी खेल्ने दिन। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन 98422711 त्यसै गरी 98066636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ। शुरूमा आउने साथीले चाहिँ आफूलाई जुन गीत मनपर्छ त्यही गीतबाट शुरूआत गर्न चाहिँ सक्नुहुन्छ। है कार्यक्रममा जोडिँदै गर्नुहोला। हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्रोग्रामको प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्स डे र यो पसल चाहिँ रहेको छ दोलेगौंडाको हेल्थ पोस्ट चोकमा। मोबाइल सम्बन्धी समस्याहरू देखा परेका छन् भने त्यहाँ गएर समाधान गर्न सक्नुहुन्छ। साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने त्यहाँ जानुहोला। है सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने प्रोग्रामको ओपनिङ सङ स्वरूप तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु डोको बुन्ने बोलको गीत चाहिँ रहेको छ। यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

0: छ।
1: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि डोको बुन्ने निगालो चोयाले बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ, अब कार्यक्रममा जोडिनु होला है भनेर पनि भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, बादलो पारीको देशैमा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यसरी यो गीत यस्तै गरी रेशमा पुनको आवाज रहेको थियो भने लय र शब्द चाहिँ भीमविष्टको रहेको थियो। यति बेला तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म, तिम्रो मायाले बाँधेर राख बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिम्रो मायाले बाँधेर राख बोलको यो गीत मैले राखिसके. यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु. मैले सोचेको जस्तै बोलको प्रेम गीत मुभीबाट चाहिँ रहेको छ यो गीत र यो गीतसँगै जान्छु म सर्ट कमर्सल ब्रेकमा. ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा. टाइम चेक पछि आउने नै छु. सुन्दै गर्नुहोला.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
3: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसन्न, होमवर्क देखाउ त।
7: हस टीचर।
6: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
7: टीचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0635414484, मोबाइल 9560633484 र 9560667988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्ला गण्डकी चार दुरे गोडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852683993 र 9852683973
2: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि जाउँ त्यतै
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
5: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0655707044
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
8: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
9: दीर्घायु फर्निचर सोरुम
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0665709704 मोबाइल नम्बर 9847061268
10: 9857602068
12: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने निकै भइसके
13: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
12: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
14: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
13: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
14: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
13: पोखरा जाने बाटोतिर
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
13: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856628727 र 9864435031
15: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बरार
16: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0654143377 र 9856644343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
17: भाउजू होइन भाउजू किन निराश भएर बस्नु भएको?
18: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
17: ल भाउजू, पनि हाम्रै दुलेगौंडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
18: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
17: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, सोनुक सिसा फ्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुनिव श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 98171 45234, 98560708।
19: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
17: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
19: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
17: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
19: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन नम्बर 0654142733, मोबाइल 98678161887।
20: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, शेयर गर्दिन कि क्या हो?
21: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सकिँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौ।
22: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
20: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9855414175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।

0: अलराइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेकसँगै 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। के कस्तो काममा व्यस्त हुनुहुन्छ अनि के कामको योजना बनाउनु भएको छ त्यसबारेमा जानकारी चाहिँ गराउनु होला। जसको लागि हाम्रो स्टुडियोको लाइन 98 4 22 72 9 11 त्यस्तै 98 0 66 36 111 को बाटो भएर चाहिँ तपाईँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। स्टुडियोको लागि त यही नै भइहाल्यो, कार्यक्रममा जोडिनु होला। अब मौसमको बारेमा कुराकानी गर्नु पर्दाखेरि चाहिँ पानी पर्ला पर्ला जस्तो पनि भइराखेको थियो, कहिले घाम लाग्छ कि जस्तो पनि भइराखेको थियो है। हाम्रो यतातिर चाहिँ त्यस्तो छ, तपाईँको ठाउँतिर के कस्तो छ त्यसबारेमा जानकारी गराउनु होला है। त यति बेला तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु हजार जुनीसम्म, यो मुभी टाइटल सङ्ग चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।
1: यो गीत तिमीलाई कसले सिकायो?

मनले लगाएको माया त केही दिनको छाया मात्र एक दिन मनमै हराउँछ, तर मेरी माया मेरो दिलमा बसेकी थिए, मसँगै बाँचेकी थिए।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि हजार जोनीसम्म बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु है। र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: नमस्कार
0: हजुर। नमस्कार सन्जी आरामा हुनुहुन्छ?
1: हजुर आरामै अनि हजुर आरामै हुनुहुन्छ?
0: हजुर आरामै छु। के गर्दै हुनुहुन्थ्यो अहिले?
1: अहिले त्यतिकै कार्यक्रम सुन्दै बस्दै।
0: हजुर अनि खाना खानुभयो कि क्यार्नु भएको नि?
1: हजुर खाएँ। हजुरले खानुभयो?
0: हजुर खाइसके है। मैले पनि। के कस्तो छ मौसम त्यतातिरको?
1: मौसम धुम्मा धुम्मा छ हाम्रो होइन।
0: ए के काम हुँदैछ त अहिले?
1: अहिले त खासै केही काम छैन।
0: ल हुन्छ अब अन्ताक्षरी खेलौँ है त।
1: हजुर
0: हुन्छ सुरु गर्नुहोस्।
1: मैले सुरु गरौँ।
0: हजुर
1: राम राम मराउती राम राम मराउती तिम्रो रोपै गराउती तिम्रो रोपै गराउती यति नै
0: तबाट होइन?
1: हजुर
0: तबाट पछाडिको आवाज आयो क्या हो?
1: हजुर आएन।
0: हजुर ठ्याक्क बिचमा चाहिँ त्यस्तै सुन्नेको कि। ल हुन्छ तबाट गाउनु पर्यो मैले होइन? तबाट कस्तो ठ्याक्कै नआएको गाउने बेलामा तबाट

0: हैन छैन भन्दिन पिराती लाकै हो मैले तिमी सित
1: ल त बाटो पऱ्यो फेरि हजुरलाई भवाट पऱ्यो है भवाट भवाट के छ त भवाट

0: नरिसाउ मितिने जो नरिसाउ मितिने जो खुट्टेमा गरिदिन्छु म त जो जो
1: ल उबाट गाउनुहोस्।

0: अञ्जली र रबाट पर्यो है।
1: अञ्जली मन किन अरुँदैन, रुखोली नबोल निर्णय, वचनको लाउनीको हुँदैन।

0: खुसी तिम्रैलागी किन्छे होला सारा सारा खुसी तिम्रै लागि किन्छे होला
1: लबाट लालु पाते फुल छैन रुख मात्रै हे बेसारेको मन छैन मुख मात्रै
0: त्रिशुलीको किनारमा बालुवा चल्नेहरू चुलोमा भरि हो कि बालबच्चा पाल्नेहरू अझै निरङ्कुष्ठला छैन है जनताको स्वतन्त्र छैन है

0: ए हो हो ल हावा चाहिँ पर्यो है हजुर
1: हेर्दा कहाँ देखिन्छ र भित्री मन डालेको मुटुभरि चोटानी होरी बतास चालेको महासु कसरी तिमी टाढा भयौ कसरी
0: र बाटो पर्यो नि त ल र बाटो अब हामी साथीलाई बाटो दिउँ है त ल हुन्छ साथीहरूलाई सम्झनुहोस्
1: सर्वप्रथम हजुरलाई अनि रेडियो शुक्लगण्डकी सुनेर बस्ने पूर्णलाई अनि साथीहरूमा सम्झनु पर्दा रोशिका लम्साल खबिमाया थापा दलमाया थापा दिदी अनि तारा थापा नरेन्द्र रिमाल अनि चन्द्र अनि मलाई चिन्ने न लक्ष्मी लम्साल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु नमस्कार भाइ भाइ
0: हुन्छ नमस्कार भाइ भाइ यति बेला भने फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो बागमाराबाट चाहिँ फोन गर्नुभएको थियो र अब उहाँले गीत गुनगुनाएर गइ नै सक्नुभयो अब पालो त पाएको रहेको छ गीत गुनगुनाएर भन्दा पनि अन्ताक्षरी खेलेर गइ नै सक्नुभयो है यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर हजुर नमस्कार सन्ज्यारे भन्नुहुन्छ हजुर म पनि एकदमै सन्चै आरामै छु है त हजुर अनि खाना खानुभयो कि के आनुभयो कुनै हजुर मेरो पनि भइसक्यो है त कार्यक्रम सुन्नु भएको छ कि छैन ल ठिक छ त्यसो भए अब हजुरको लागि चाहिँ रबाट पारो परेको छ है त
2: ए अब अप्ठ्यारोलाई अप्ठ्यारो पार्छ
0: हजुर हेलो हजुर हजुर ल सुरु गर्नुहोस् है
2: ए सुरु गर्नु पर्यो
0: हजुर हुन्छ
2: रबाट परेको त रबाट हजुरले त्यो रामतिपुरा गाउनु पर्यो नि हजुरले रामतिपुरा मात्रै गायो हुन्छ कि
0: अब गाउँदाखेरि त्यो मात्र गाएर नि नहुने अरू अरू पनि गाउनै पर्यो
2: हजुर
0: हजुर ल हुन्छ सुरु गर्नुहोस् है
2: राम्रो भाइ लङ्काको रामुन्ने केही दाम खै सिपालु सामुन्ने
0: ल नबाट पर्यो होइन त नबाट नबाट नानीको चञ्चले बानीले बिगार्यो बानीले भन्दानी जवानीले बिगार्यो जवानीले बिगार्यो ल यो बाटो गाउनुहोस् है
2: यो बाटो
0: हजुर
2: यो मायाले के गर्यो दिल त मेरो कतै बिगार्यो
0: के भन्नुभयो अरे
2: दिल त मेरो स्वागत बिगार्यो
0: बिगार्यो यो बाटो पर्यो होला नि
2: हजुर हजुर
0: ल यो बाटो कस्तो ठ्याक्कै आज मलाई यो बाटो गीतै आएन नि त किन होला
2: आज बिहिबार भयो
0: बिहिबार त्यही त बिहिबार भएर गीत नआएको होला नि त यो बाटो यो बाटो यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा ल मबाट गाउनुहोस् है
2: मबाट
0: हजुर
2: मयालुको के होला थर पानी माइतीमा भोली घर पानी
0: नबाटै पर्व हो नि त फेरि
2: हजुर हजुर
0: नबाट

0: Sí, ma, lo muévate, gamba.
1: Muévate, padre. Moya tim le la ye na te ra ha pu banda na ramro dekhera.
0: आफू भन्दा नराम्रो देखेर होइन
1: रवा
0: त हजुरले मलाई रवाटै पार्न खोज्नु भएको छ है रवाटै परिराखेर के ल हुन्छ त नि अब हजुरले सधैँ रामदी पुल भन्नुहुन्छ तान्नै सकिन्न गाउँदाखेरि ल ठिक छ त्यही पनि अब हुन्छ अब यही गीत रवाटै पऱ्यो कि रवाटै गाउँछ है त
1: हजुर राम्रो छ
0: ल राम

0: कहीं ल कबाट गाउनुहोस्
1: कबाट तारो के सारा तो सारी बाना हाँसी हाँसी बिताउला जीवन
0: फेरि पनि नबाट पर्यो होइन त
1: हजुर हजुर
0: नबाट नहेर्नु लुकेर

0: रबाट भने है
1: रबाट होइन
0: हजुर
1: रमाइलो छ गाउँ कसेरी भेट हुँदा बोलु मैले
0: ल फेरि पनि रबाट.

0: टेमा ल मबाट गाउँछु
1: म यहाँ तिमीलाई बिर्स्यौला त पुगी हिउँको हिमाल म स्याङ दिन सुकी
0: कबाट पऱ्यो होइन ल अब कबाट हामी साथीहरूलाई पालो दिउँ है त
1: हस्
0: हुन्छ ल साथीहरूलाई सम्झनुहोस्
1: जानुभयो
0: हजुर धन्यवाद अनि
1: त्यसपछि अघिमा बहिनी तन्माया बहिनी तिजा बहिनी अनि तारा बाबुजी चन्द्र बाबुजी हाम्रो एकल बाबु अनि नायनजी भन्दै सम्पूर्ण सम्पूर्ण भन्दै बिदा हुन्छ
0: हुन्छ दिदी छुटिन्छौ नमस्कार शुभ दिन हजुर यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसेरीबाट चाहिँ फोन गर्नुभएको थियो उहाँले चाहिँ अन्ताक्षरी खेलेर गइ नै सक्नु भएको छ पालो तपाईँको रहेको छ अब जोडिन सक्नुहुन्छ 9842 72 911 त्यस्तै गरी 9806666611 को बाटो भएर है यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु कुरा खाँटी हो बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त
2: अघि त पूजामा खुब नाच्छु भन्थ्यो त जाउ न त नाच जाउ न त
3: हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

ओके okay, यति बेला भने तपाईँ सम्पूर्णको लागि कुरा खाँटी हो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। र अब हामी आउने गर्छौं हप्ताको एक दिन छोटो एपिसोड त छँदै नै छ क्यारे। आजको एपिसोड भनेको चाहिँ तपाईँको गायन प्रतिभा भन्दा पनि तपाईँसँग अन्ताक्षरी चाहिँ म खेलिराखेको छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन 98-422-7911 त्यस्तै गरी 98-066-3611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि बाजा घन्काउँदै बोलको यो गीत राख्दैछु। गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि आउने नै छु। सुन्दै गर्नुहोला।

0: होइन भाइ हो, झै पार्ने कहिले हो, यसको चाँचो पाँचो मिलाउन बिहेको
1: दाई। आफै त महादेव कस्तै देला पर, बिहे गर्न बिना स्थिति नगर है सर।
2: आफू त सानो भाइ, दुधको दाँत झरे छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
0: नगर्ने त बिहे
3: नगर्ने नगर्ने।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै नगरमाउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा राखे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त कोहीको टुप्पी तान्छ।
0: ए

0: चिप पुर्याएको खोइ
1: ज्ञान जाला जिरो नहाला बरु झुन्डिएर मर्ने बिहे चाहिँ नगर्ने
0: ए पखन पखन क्विक हो तिहार नगर्ने त फे
2: नगर्ने
1: नगर्ने नगर्ने नगर्ने
2: बरु आफै गर्ने हो
3: शुक्ला गण्डकी एफएम 97.6
4: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
5: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
5: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
6: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था
4: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
4: मोबाइल नम्बर 98261 5707 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
8: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
9: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
10: होइन कति पुन मोबाइल भन्दै कराएको
9: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
10: कहाँ छ पुन मोबाइल
9: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
10: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
9: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
10: प्रोपाइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448400
11: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
13: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
14: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
15: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
16: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
17: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौडा हेल्थ पोस्टोक
16: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
18: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
19: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
18: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
19: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
18: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ गोमगोबु बसबार पछाडिपट्टि
19: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
18: होटल टाइटेनिक गोमगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461 16878 98235 5273
20: भाइ एक बिहानै झोला बोकेर कता जान लागेको?
21: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
20: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
21: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
20: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
22: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
23: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
24: चिकन ससेज, बफ ससेज
25: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
26: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568285487।
27: हाप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
28: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
27: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
28: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
27: पुराना गरगहना सँग नयाँ साथ फेर,
28: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
27: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
29: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
30: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
31: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
29: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0656706676, मोबाइल 98560062676।
21: कता हिँडेको आइफोन हातमा लिएर?
32: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
32: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
31: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 98463311।
28: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
33: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

भाई टेक्निसियनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु. कार्यक्रममा जोडिनुहोला अनि तपाईँले अब आउने साथीको लागि चाहिँ कबाट पालो परेको छ अन्ताक्षरी खेल्न चाहनुहुन्छ भने कार्यक्रममा जोडिनु होला है. स्टुडियोको लागि त यही नै भइहाल्यो. कार्यक्रममा जोडिन मन लागेको छ भने जोडिन चाहिँ सक्नुहुन्छ 9842 72 911 त्यसै गरी 9806636111 बाटो भएर. यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म बगैँचामा नजाऊ तिमी बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है.

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि बगैँचामा नजाऊ तिमी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। आजको श्रृंखलामा रहेर तपाईँको लागि यिनै गीतहरू राख्दा राख्दै अनि तपाईँसँग अन्ताक्षरी खेल्दा खेल्दै अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबै राखमस्टहरूमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस कार्यक्रमको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोभाइडर विनोद पोखरेलदाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा सुनको शिशु सेलेको बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भन्ने सुन्दै गर्नुहोला सुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9840761268,
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0065714377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869597056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।
4: मा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची, प्रधानमन्त्री उपस्थित नभएसम्म संसदमा अवरोध जारी रहने प्रतिपक्षी दलको अडान कायमै, सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह, उजुरी दिने व्यक्तिको विवरण गोप्य राखिने, स्वास्थ्य मन्त्रालयद्वारा देशैभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षा गर्न निर्देशन, भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण 56 जनाको ज्यान गयो, राहत तथा उद्धारको काम चल्दै मृतकको संख्या अझै बढ्न सक्ने, र आईसीसी लीग टू क्रिकेटमा अमेरिकासँगको खेलमा स्कटल्याण्ड ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक चलिरहेको छ। अहिले सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएसम्म संसदमा विरोध जारी राख्ने जनाएको छ। पार्टीका सचेतक निष्कल राईले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको उपस्थित अनिवार्य हुनुपर्ने र नभए विरोध जारी रहने बताउनु भएको छ। बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वार्षिक नीति तथा कार्यक्रम बारे सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ। संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार वार्षिक नीति कार्यक्रममाथि परेको संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। यस्तै वार्षिक नीति कार्यक्रम पारितका लागि संसद बैठकमा सभामुखले निर्णयार्थ पेश गर्नुहुने सूचीमा उल्लेख छ। त्यही अनुसार अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 83-84 लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची छ। संसदमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने हुनुभएको छ। हिजो प्रतिपक्षी दलहरूको विरोधका कारण आजको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको थियो, तर अन्तिम समयमा आएर त्यो स्थगित गरिएको छ। नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह खोजिरहेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए। प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षी दलहरूको माग छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक प्राधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले यस्ता विवरण संकलन गर्न सूचना जारी गरेको छ। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति विवरण, सम्पर्क नम्बर तथा ईमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले जनाएको छ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहालबाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय संसद, पालिकाका मेयर तथा उपमेयर लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको छ। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा, जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि माग गरेको हो। मन्त्रालयले आफ्नो जग्गाको सात सीमाना स्वीकृत नक्सा अनुसार भय नभएको यकिन गरेर जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। यस्तै अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन, अस्पतालको भगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। भविष्यमा पुनः अतिक्रमण हुन नदिन, अतिक्रमण मुक्त गरिएको वा जग्गा खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन पनि भनिएको छ। मन्त्रालयले जग्गा सम्बन्धी लाल पूर्जा र श्रेष्ठ अध्यावधि गरी मालपोत तथा नापी कार्यालयहरूबाट प्रमाण

0: ख्याल गरौं।
1: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
0: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
1: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
0: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
1: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथि अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची, प्रधानमन्त्री उपस्थित नभएसम्म संसदमा विरोध जारी रहने प्रतिपक्षी दलको अडान कायमै, गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 300 रूपियाँले र चाँदीको भाव 35 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव प्रति तोला 3,02,500 रूपियाँमा कायम भएको छ भने चाँदी 5,745 रूपियाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औं सुन 4,700 र चाँदी 87 रूपियाँ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मनास्लु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8,163 मिटर अग्लो मनास्लुमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। सन 1973 अप्रेल 22 पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। मनास्लु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। यस्तै उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका 5 लोमानथाङका होटलहरू विदेशी पर्यटकले भरिभरा भएका छन्। हिजोदेखि शुरू भएको ऐतिहासिक तथा धार्मिक पर्व तीजी अवलोकनका लागि गएका विदेशी पर्यटकको उपस्थितिले लोमानथाङ बजारका झण्डै 3 दर्जन बढ़ी होटलहरू पर्यटकले भरिभरा भएका हुन्। तीजी अवलोकन गर्न हिजो 307 विदेशी पर्यटक गएका अन्नपूर्ण लोमानथाङ संरक्षण आयोजना एक एपले जनाएको छ। अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा गैराती आएको ठूलो आँधी र वर्षाका कारण 56 जनाको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज, भदौही र मिर्जापुर जिल्लामा भएको छ। प्रति घण्टा तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू उखालिएका छन्, बिजुलीका पोलहरू ढलेका छन् भने कच्चे घरहरू भत्किएका छन्। धेरैको ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर गएको हो। आधीका कारण मानिसका साथै पशु चराबामा पनि ठूलो क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनहरूलाई कड़ा निर्देशन समेत दिनुभएको खबरमा उल्लेख छ। आँधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको छ, राहत तथा उद्धारको काम चलिरहेको छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा अमेरिकासँगको खेलमा स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरिरहेको स्कटल्याण्डले ताजा अवस्थामा 23 ओभर 5 बलको खेल सकिँदा 2 विकेट गुमाएर 124 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छन्।

उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक शुरू, नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची, प्रधानमन्त्री उपस्थित नभएसम्म संसद अवरोध जारी राख्ने प्रतिपक्षीको अडान कायमै। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह, उजुरी दिने व्यक्तिको विवरण गोप्य राखिने। स्वास्थ्य मन्त्रालयद्वारा देशभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग खाली जग्गामा घेरबार गर्न र आवश्यक सुरक्षा गर्न निर्देशन। भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण 56 जनाको ज्यान गयो, राहत तथा उद्धारको काम चल्दै मृतकको संख्या अझै बढ़न सक्ने। र आईसीसी लीग टू क्रिकेटमा अमेरिकासँगको खेलमा स्कटल्याण्ड ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: आज पनि खाना काप्छे होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाऊ न
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
5: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
7: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डरा ढेर त्यस्तै लोबेट हेर त्यस्तै सोफा पर्दा कार्पेट हेर सबै त्यस्तै
8: राम्रो नहुने त कुरै भएन नि भतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
7: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
8: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
9: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0965702625 मोबाइल 98563380 98461656
10: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
9: शुद्ध सुन तथा चाँदीका गर गहना
8: छापावाला सुन चाँदीका गर गहना
9: राशि अनुसारका पत्थर
8: कम्प्युटर तौल प्रविधि
9: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ शाखा कार्यालय बनकेवा चोक
8: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811160069 9007625229
9: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9807769142
12: एउटा कुरा के बुढी यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि ल हिसाब गर त जुडी
13: ल बुढा त्यो त मलाई थाहा छँदैछ नि त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु
12: ए हो र जाउन त त्यसो भए
13: हजुर हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ
12: प्रोप्राइटर विवेश गुप्ता सिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौडा तनहुँ
13: मोबाइल 9811419634 र 9008523058
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
13: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
14: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
13: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर आऊ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
14: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811396902।
6: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
6: चिसापानी आउनुस् आउनुस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, सेरिदाको मगेम चिसापानी हो। आउनुस् बस्नुस् बस्नुस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0657414142, मोबाइल 9856023128 र 9462614726।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
13: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
13: प्रोप्राइटर रोशनी श्रेष्ठ।
12: मोबाइल नम्बर 9827109066 र 9840694543।
14: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-65-22938 र 98-028-22938।
10: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0-65-414-221, मोबाइल 98-65-35-921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्क बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0-65-414-245, 0-65-414-345।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक बज्यो।

यो हुन्छ मर्दाको छोरो हो नि सबैको सामै यसरी झार लडेर ल्याइ ल्याइहाल्यो ग्याथै ल्याएर ग्याथै

0: शुक्ला गंडकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
4: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सीटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय, शुक्ला गण्डकी नगरपालिका 4, दोलेगौडा, तनहू। थप जानकारीको लागि सम्पर्क 0664141184, 98562210 र 98562345।
5: पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0665905511।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: यही जेठ 9 शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0654142333, मोबाइल 98678168।
7: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। त्यतै
9: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
12: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ।
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98469839।
15: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्ध केएफएम 97.6
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
2: धूम्रपान भनेको के हो?
1: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
2: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
2: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
1: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
2: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
2: साथी भाइको लहलहैमा नपरौ,
1: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
2: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
1: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
2: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ।
3: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
4: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
5: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
4: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
4: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
5: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
4: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
11: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
12: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0-65-75-676, मोबाइल 98-65-62-676।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
15: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहु
4: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0 65 70 9 6, मोबाइल नम्बर 98 4 60 61 268
3: 98 5 60 60 268।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98 4 61 16 88 78 98 2 35 52 7 63।

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बनकेवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
0: ए हो र, जाउँ न त त्यसो भए।
1: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौडा तनहुँ।
1: मोबाइल 9841419634 र 9008523058।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9841411178, 9850700778।
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बरार।
8: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9850704343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर

0: दुले गौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई, दृष्टि जानकारीको लागि फोन नम्बर 9855508434।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
3: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0564142121, मोबाइल 9856535921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
13: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
14: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
15: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
16: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
16: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन,
17: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर, बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
20: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौड़ा, हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
6: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
5: कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ,
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9856268268।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328011।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856600778।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 96.6 शुक्ला गण्डकी एफएम 97.6
1: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9840 26617 र 9811 38981

0: Net, get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9802813424 र 9855014175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो.
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रममा दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याज दर थप घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सा गुम्माको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेको नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। राष्ट्रिय सभामा हिजोदेखि नै छलफल शुरू भएको हो। प्रतिनिधि सभामा भने प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेपछि संसद अवरूद्ध हुँदा छलफल शुरू हुन सकेको थिएन। नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव भने दुवै सदनमा अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजै पेश गर्नुभएको हो। छलफलमा उठेका प्रश्नको जवाफ पनि आज अर्थमन्त्री वाग्लेले नै दिनुहुने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको छलफलमा एमालेका सांसदहरूले नीति तथा कार्यक्रममा जन अपेक्षा अनुसार आउन नसकेको बताएका छन्। एमाले सांसद सुहाङ नेवाङले सरकारले नागरिकको भरोसा, अपेक्षा र प्रश्नको जगमा उभिएर नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गर्नुभयो। एमाले प्रमुख सचेतक एन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाउनुभयो। एमाले सांसद क्षितिज थेबेले सरकारको नीति तथा कार्यक्रमले देशलाई स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसले 2/3 संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको हो। प्रधानमन्त्री संसदबाट केही 100 मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद भएको उहाँको भनाई छ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 स्थिर राखेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत ब्याजदर 4.3% झरेको छ। जेठमा सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% ब्याजदर रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर रहेकाले बैंकहरू 2.50 3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 खर्ब रूपियाँ मात्रै कर्जा लगानी भएको छ। निर्माण व्यवसायहरूले सरकारी पूर्वाधार आयोजना निर्माणको मूल्य समायोजन गर्न माग गर्दै दबावमूलक कार्यक्रम शुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरूले आज सड़क विभाग र ऊर्जा जलस्रोत तथा सिंचाई विभागमा धरना दिएका हुन्। त्यसअघि उनीहरूले महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएका छन्। निर्माण उद्योगमा प्रयोग हुने इन्धन, बिटुमिन र विविध अन्य निर्माण सामग्रीको 2 गुणा बढ़ी मूल्य बढ़ेको कारण समायोजन गर्नुपर्ने उनीहरूको माग छ। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनमा जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मान्ने यार्सा गुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्यापका अनुसार आर्थिक वर्ष 2078-79 107 किलोभन्दा बढ़ी संकलन भई 32 लाख बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। 5 वर्षमै उत्पादन र आमदानी दुवै झण्डै आधाले घटेको छ। मनाङका राज गुरूङ पहिला केही घण्टामै दर्जनौ संख्यामा भेटिने यार्सा गुम्मा अहिले दिनभर खोज्दा 3-4 पनि पाउन मुस्किल हुने बताउनुहुन्छ। एक्यापका प्रमुख डक बहादुर भुजेलका अनुसार तापक्रम वृद्धि, हिमपातमा कमी र वर्षाको अनियमितताले यसको प्राकृतिक चक्र प्रभावित बनेको छ। उत्पादन गर्दा हिमाली भेगका हजारौं परिवारको आर्थिक जीवन कठिन बन्दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको

0: किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556493333 4935555।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका समिति सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार घर भाड़ा दिने कामका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ। अहिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको छ। प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिक्लाजुङ गाउँपालिका पाँचका 36 वर्षीय सुभाष लावती पक्राउ परेका छन्। एनसीबी अबुधाबीको संयुक्त अरब इमिरेट्स यूएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स यूएईको भ्रमण गरेको दावी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक समीकरण फेरि चर्चामा आएको छ। इजरायली प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार नेतान्याहुले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्यानसँग भेटवार्ता गर्नुभएको थियो, तर यूएईले दावी अस्वीकार गरेको छ। यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएमले कुनै पनि गोप्य भ्रमण वा गैर औपचारिक वार्ता भएको दावीलाई गलत ठहराएको छ। गएको हप्ता मात्र नेतान्याहुले इरानी आक्रमणको निन्दा गर्दै यूएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो। सन् 2020 अब्राहम सम्झौतापछि यूएई र इजरायल बीच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ़दै गएको छ। इरानले भने यो सम्झौता प्रति शुरूदेखि नै आपत्ति जनाउँदै इजरायलले यूएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप लगाउँदै आएको छ। युद्धको संवेदनशील अवस्था बीच नेतान्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 322 रनको लक्ष्य दिएको छ। कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनायो। स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 7 ओभर 5 बलको खेल सकिदा 1 विकेट गुमाएर 52 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 36 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। र भारतीय ब्याटर विराट कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बनेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गए राति कोलकाता नाइट राइडर्सको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूका खेलाड़ी कोहलीले नट आउट 105 रन बनाउँदै एक कृतिमान बनाएका हुन्। 37 वर्षका कोहलीले 409 पारीमा 14,000 रन बनाएका हुन्। उनले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कृतिमान तोडे। गेलले 423 पारीमा 14,000 रन पूरा गरेका थिए। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रम दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सगुमा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सगुमाको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेका इजरायली प्रधानमन्त्री नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने।

0: गण्डकी एफएम 97.6
1: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-1160 र 98460-78022।
2: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: मोबाइल 98560-55-77।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
2: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058-26466 र 98467-39-839।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धन लक्ष्मी सुनचाँदी पसल।
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गरगहना,
8: शुद्ध सुन तथा चाँदीका गरगहना,
7: छापावाला सुनचाँदीका गरगहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिने पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ। शाखा कार्यालय बनकेवा चोक।
7: प्रोपाइटर रामु विश्वकर्मा। मोबाइल नम्बर 98171-16069, 98067-25229।
8: प्रोपराइटर राजु विश्वकर्मा। मोबाइल नम्बर 98141-33222, 98087-69-142।
9: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
10: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
9: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा
11: ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
13: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
14: दुलैगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
15: सम्पर्क मोबाइल 9857065119 र 9864597056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
18: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
17: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
17: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9857062452।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुले गौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852383073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
2: मोबाइल 9856043952 र 9806666।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
0: हजुर हजुर, सेनाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र। हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक, गोङगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
4: सुन होमवर्क देखाउ त।
5: हस् टिचर।
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर। मेरो मानीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
4: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0635414484, मोबाइल 98560633384 र 98560067988।
7: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
8: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बनकेवा चोकमा रहेको सिबाई स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
7: ए हो र, जाउन त त्यसो भए।
8: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
8: मोबाइल 98141-19634 र 98058-23058।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
0: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
12: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
13: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 9850603128 र 9842614726।
16: हाम्रो मोबाइल पसल दुलेगौडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था,
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
18: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850603596।
19: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
20: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
19: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
20: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
19: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
20: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
19: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 केबलको 4 घरमाथि आफ्नै भवनमा।
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246-98-00-58-00-8।
15: सबैले दिपाको घर घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहु।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965 मोबाइल नम्बर 98460 61268
16: 98560 62068।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111796902।
9: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
11: मोबाइल नम्बर 9921652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
12: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460-69246, 98058-0008।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ,
12: मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
13: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
21: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
22: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडि पट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गोङगोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्ध केएफएम 97.6 स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्लिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
1: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
2: एल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
3: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98562938 र 98028922938
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98560 28587
7: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
5: किन आमा के भएर
7: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
5: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
7: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्ने पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
5: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
7: मोबाइल 98563 43952 र 98086

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-605554।

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। स्याङ्जाको पुतली बजार नगरपालिकाका सब इन्जिनियर समेत जिरेलमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ। उहाँलाई नगरपालिकाभित्रै प्रवेश गरेर वडा नम्बर 3 का बाबुराम शर्माले कुटपिट तथा भद्र व्यवहार गरेको नगरपालिकाले जनाएको छ। प्रदेश तथा संघमा योजना माग्ने क्रममा इस्टिमेट बनाउन आग्रह गर्न पुगेका शर्माले सोही विषयलाई लिएर कुटपिट गरेको नगरपालिकाको भनाई छ। जिरेलमाथि कुटपिट गर्ने शर्मालाई उजुरीपछि प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अगाडि बढ़ाएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताउनुभयो। कुटपिट तथा अभद्र व्यवहारको घटनाप्रति पुतली बजार नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कानून अनुसार कड़ा कार्यवाहीको माग गरेको छ। विज्ञप्तिमा नियमित कार्यालयको काम गरिरहेको बेला सब इन्जिनियरको कार्यकक्षमै प्रवेश गरी कुटपिट तथा अभद्र व्यवहार गरिएको उल्लेख गरिएको छ। नगरपालिकाले कर्मचारीको कार्यविवरण भन्दा बाहिरको विषयलाई लिएर घटना भएको जनाएको छ। सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयभित्रै राष्ट्र सेवा कर्मचारीमाथि भएको यस्तो हिंसात्मक तथा राजक गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य नहुने नगरपालिकाले प्रश्न पारेको छ। यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर बनाउनका साथै कार्यालयको सुरक्षित र मर्यादित वातावरणमा असर पार्ने नगरपालिकाको भनाइ छ। लमजुङको बेसी शहरमा व्यावसायिक सचेतनाको लागि बजार अनुगमन गरिएको छ। मूल्य पारदर्शिता सप्ताह अन्तर्गत व्यवसायीलाई सचेत गराउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो। बेसी शहर बजारका किराना तरकारी तथा फलफूल पसलमा अनुगमन गरिएको हो। जिल्ला बजार अनुगमन समितिको नेतृत्वमा सरकारवाला निकायका प्रतिनिधिले अनुगमन गरेका हुन्। अनुगमनका क्रममा व्यवसायी तथा पसल संचालकलाई आफूहरूले उपलब्ध गराउने वस्तु तथा सेवाको मूल्य सूची अनिवार्य रूपमा राख्न निर्देशन दिएको अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतमले बताउनुभयो। उहाँले मूल्य पारदर्शिता सप्ताह मनाउनुको मुख्य उद्देश्य वस्तु तथा सेवाको मूल्य पारदर्शिता बारे प्रचार प्रसार गर्नु तथा जनचेतना अभिवृद्धि गर्नु रहेको बताउनुभयो। अनुगमनको क्रममा व्यवसायीलाई लेबलिङ नगरिएका वस्तुमा मूल्य उल्लेख गरी पसलमा सूची राख्नुपर्ने, अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने तथा उपभोक्ताले पनि बिल लिने बानीको विकास गर्नुपर्नेमा जोड़ दिएको थियो। त्यस्तै व्यावसायिक प्रयोजनको लागि राखिएका खाद्य वस्तुको म्याद सकिएको वा नसकिएको विषयमा समेत अनुगमन गरिएको थियो। अनुगमनमा सहायक प्रमुख जिल्लाधिकारी गौतम, एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापा, बेसी शहर नगरपालिकाका प्रतिनिधि रेशम रिमाल, राष्ट्रिय उपभोक्ता मंचका प्रतिनिधि रमा राज खनिया, सुरक्षाकर्मी तथा संचारकर्मीको सहभागिता रहेको थियो। सरकारको 100 बुँदे शासकीय सुधार कार्यक्रममा समेटिएको फेवातालको जलाधार क्षेत्र संरक्षण योजना कार्यान्वयनको लागि सम्बन्धित निकायले सक्रियता अगाडि बढ़ाएका छन्। शासकीय सुधार कार्यक्रममा फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाउने, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलनको कार्यक्रम संचालन गरी जलाधार क्षेत्रको संरक्षण गर्ने उल्लेख छ। आर्थिक वर्ष 2078-79 बनाइएको फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनका लागि वन तथा भू संरक्षण विभाग, वृहत जलाधार व्यवस्थापन केन्द्र, गण्डकी र कास्के स्थित जिल्ला भू तथा जलाधार संरक्षण समितिले पहल थालेका हुन्। जिल्ला भू तथा जलाधार संरक्षण समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लीलाधार पौडेलले फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजनालाई अध्यावधिक र परिमार्जनसहित कार्यान्वयन गर्ने गरी वन तथा भू संरक्षण विभागलाई सुझाव दिएको बताए। विभागबाट योजना स्वीकृत भएर आएपछि कार्यान्वयनमा जाने उनको भनाई छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले बिहिबार धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ। मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरंग र अन्तरंग सेवा, बच्चा वार्ड र डायलाइसिस सेवाको निरीक्षण गर्नुभयो। सो क्रममा अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ गरिरहेका बिरामीलाई अस्पतालको सेवाबारे मन्त्री पाण्डेले जिज्ञासा राख्नु भएको थियो। स्वास्थ्य मन्त्री बनेपछि पहिलो पटक बागलुङ पुग्नुभएका पाण्डेले अस्पतालको सेवा प्रवाह र जनशक्तिको अवस्थाबारे पनि जानकारी लिनुभएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर किरण तिवारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रसाद शर्माले
सेवा प्रवाह र जनशक्तिको बारेमा मन्त्री पाण्डेलाई सहजीकरण गर्नुभएको थियो। पूर्व स्वास्थ्य मन्त्री कृष्ण पाठक सहित निरीक्षणमा पुग्नुभएका मन्त्री पाण्डेलाई अस्पतालका डाक्टर कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो। निरीक्षणपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अस्पतालको सेवा प्रवाहको अवस्था उत्कृष्ट देखिएको भन्दै कामको प्रशंसा गर्नुभयो। धौलागिरी प्रादेशिक अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको भन्दै पूर्वाधारदेखि उपकरण र जनशक्तिको क्षेत्रमा सहयोग गर्ने पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो।

0: आईएनआर मेसिन रहेका छन्। क्लिया मेसिन मार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी 12, पाठेघरको क्यान्सर सीए 125, प्रोस्टेटको क्यान्सर पीएसए लगायत विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डाक्टर गिरीले बताउनुभयो। त्यसै गरी पीटीआईएनआर मेसिनले रगत जम्ने सम्बन्धी र मोटो रोग तथा सर्प वा अलिङ्गालले टोकेको बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताइएको छ। त्यसै गरी भरतपुर चितवन स्थित लोयल ट्रेडर्सले करिब 20 लाख मूल्यका उपकरण उपलब्ध गराएको छ, जस अन्तर्गत पूर्ण रूपमा स्वचालित जैविक रसायन बायोमेट्रिक परीक्षण मेसिन र हेमाटोलोजी एनालाइजर मेसिन रहेको अस्पतालले जनाएको छ। बायोकेमिस्ट्री मेसिन मार्फत कलेजो मिर्गवलाई युरिक एसिड, एमाइलेज, लाइपेज लगायतका परीक्षण गरिन्छ। यसै गरी सीबीसी एनालाइजरले शरीरमा रगतको मात्रा तथा रगतभित्र रहेका विभिन्न सेलहरूको विस्तृत परीक्षण गरी रोगको पहिचान गरिने सुपरिन्टेण्डेन्ट डाक्टर गिरीले जानकारी दिनुभयो। कास्की भर संचालनमा रहेका एम्बुलेन्सहरूले अबदेखि अनिवार्य रूपमा ग्लोबल पोजिशनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनको लागि सो व्यवस्था गरेको हो। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभित्र संचालनमा रहेका सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थान र स्थानको जानकारी दिनको लागि प्रयोग गरिने उपकरण जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्लाधिकारी रुदा देवी शर्माले बताउनुभयो। उहाँका अनुसार जीपीएस जडान नगरेको र संचालन अनुमति नलिई चलाइरहेको सरकारी तथा निजी दुवै प्रकृतिका एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न प्रशासनले पत्राचार गर्नेछ। नवलपुरको विनय त्रिवेणी गाउँपालिका 6 रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापीठ र गजेन्द्र मोक्ष दिव्याधाम बचाउन नारायणी नदी किनारमा तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ। विद्यालय र सार्वजनिक सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएकोले नदी नियन्त्रण तथा व्यवस्थापन कार्य अन्तर्गत तटबन्ध निर्माणको काम भइरहेको सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले बताउनुभयो। नारायणी बगिरहेको यो ठाउँ निकै साँगुरो भएकोले अत्यन्त असुरक्षित र जोखिमयुक्त ठाउँ भएकोले तटबन्ध र पर्खा लगाएर विद्यालय र धामलाई जोगाउँदै पर्यटकीय सुन्दरता दिन खोजिएको सुवेदीले बताउनुभयो। संघीय सरकारको 2,14,00,000 रूपियाँ लागतमा चैतदेखि शुरू भएको यो काम यही आर्थिक वर्षभित्र सक्ने योजना रहेको कार्यालयले जनाएको छ। अवस्थ हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौं। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन मोबाइल 98191-74888 र 98448-48000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन।

0: गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
0: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
5: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
0: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
0: मोबाइल 9860505770।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
9: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
10: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
9: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
10: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
6: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
11: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
12: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
11: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
12: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
11: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन नम्बर 0654142333, मोबाइल 9868168887।
13: शुक्ला गण्डकी FM 97.6।
14: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
15: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जस त्यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोकसौतारीमा आजको यस श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ बिहिबारको श्रृंखला रहेको छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि भर्खरै मात्र बजारमा आएका नयाँ नयाँ भाकाहरू चाहिँ राख्ने दिन हो होइन। त्यही भएको भएर चाहिँ तपाईँको लागि भर्खरै मात्र बजारमा बिग्रिएका नयाँ नयाँ भाकाहरूलाई मैले कार्यक्रममा चाहिँ राख्नेछु। सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ र समय त छ साँझको, के गर्दै हुनुहुन्छ, पक्कै पनि आफ्नो काममा व्यस्तता हुनुहुन्छ होला नि, कामको व्यस्तता को बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। विशेष त कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनचाँदी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनचाँदी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालय अगाडि। अब तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ त्यहाँ गएर लिन सक्नुहुन्छ, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रम पनि सुन्नुहोला है। कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआतमा म भाका राख्दैछु। वार्की पार बोलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ खेम सेन्चुरी, त्यस्तै गरी खेम सेन्चुरीको चाहिँ अभिनय रहेको छ है, मोहन खड्का, त्यस्तै गरी दीपिका बयम्बु मगरका आवाज रहेको छ भने लय रहेको छ खेम सेन्चुरीको, शब्द रहेको छ नेत्र अर्यालको। यति बेला पनि यो भाका स्वीकार्नुहोस्।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मेरो माया वार्की पारबोलको यो गीत मैले राखिसके, सुनिसक्नु सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाकामा राख्दैछु, लाउँदिन कोहीलाई दोष बोलको गीत चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि लाउँदिन कोइलाई दोष वर्गको यो गीत मैले राखिसके र यति बेला भने तपाईँ सम्पूर्णको लागि बतासे सर सर बोलको यो गीत रहेको छ। यो गीतसँगै जान्छ म छोटो व्यापारिक विश्राममा। विश्राम पछि आउने नै छु, सुन्दै गर्नुहोला।

0: 97.6.
1: Shuklaganda KFM 97.6.
2: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
2: पुराना गरगहनासँग नयाँ साथ फेर,
4: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चन्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुले गाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560062099।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बस्तार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461680, 98235527763।

0: लासिना बा लासिना यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नातिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702525, मोबाइल 9956033878, 9841656958।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुन चाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654122401160 र 9846078022।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा भाकाहरू त राखिराखेको नै छु। भर्खरै मात्र बजारमा भित्रिएका पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु। भाका रहेको छ यति बेला भने लाहुरे चट्टबलको भाका चाहिँ रहेको छ। स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके सुनिसक्नु भएको छ क्यारे सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदिने छ र आजकै श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि भाका रहेको छ। अन्तिममा कुन भाका राख्ने होला भोगे फेरि है नयाँ नयाँ भाका त भित्री राखेका छन्। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत रहेको छ यो मेरो वैशाख बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु तपाईँ भन्ने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज अन्तर्मनको आवाज। नमस्कार शुभ साँझ।

0: 97.6
1: शुक्लागंध केएफएम 97.6
2: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0 65 70 9 6, मोबाइल नम्बर 98 4 60 61 268,
3: 98 5 60 60 268।
6: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्लागण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।

0: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड।
0: जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम, मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने।
1: डिजिटल ठगी र बैंकिङ असुरक्षा बढ़दो, सचेतना नै सबैभन्दा ठूलो सुरक्षा रहेको साइबर ब्यूरोको भनाई।
2: शंकास्पद लिंकहरू कसरी पनि क्लिक नगर्नुहोला, इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो, सजिलै सबैले थाहा पाउने अथवा अनुमान गर्न सक्ने पासवर्डहरू राख्नु भएन।
0: इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज खुल्ला रहनुपर्नेमा अमेरिकी र चिनिया राष्ट्रपति सहमत, चीन अमेरिका बीच व्यापार, तेल र इरान युद्धका विषयमा छलफल।
1: र आईसीसी विश्वकप क्रिकेट लीग टूमा अमेरिका र स्कटल्याण्ड बीचको खेल चल्दै, आईपीएल क्रिकेटमा आज राति पंजाब र मुम्बई खेल्दै।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। हिजो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्ताव अनुसार आज सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिरहेका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि आज अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची छ, तर विपक्षी दलहरूले भने नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जवाफ दिन प्रधानमन्त्री नआए आफ्नो पार्टी बैठकबाट निस्कने बताउनुभयो। छलफलका क्रममा प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संहिता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिएका छन्। आजको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले अर्थतन्त्र सुधार र सुशासन प्रवर्धन मार्फत आर्थिक सामाजिक र रूपान्तरणको योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरेको डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा प्रवर्धन गर्ने जस्ता केही विशेष सकारात्मक रहेका बताउनुभयो। तर नेकपाका सांसद वर्षमान पुनले नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समाप्त नसकेको टिप्पणी गर्नुभएको छ। महेन्द्र बहादुर शाहीले ऊर्जा, पर्यटन, कृषि क्षेत्रको प्रवर्धन मार्फत समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै सामाजिक आर्थिक रूपान्तरणमा ध्यान दिन आग्रह गर्नुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले लगानी मैत्री वातावरण बनाएर स्वदेशी तथा विदेशी लगानी प्रोत्साहित गर्न तथा औद्योगिक सुरक्षा बलको आवश्यकतालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। सांसद मोहम्मद इस्तियाक राईले वर्षेनी मल अभाव हुने अवस्था आउँदो बजेटले अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले प्राकृतिक स्रोतको संरक्षण र पर्यटन प्रवर्धनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद चन्देश्वर मण्डलले विपन्न, गरीब र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रपाका सहमहामन्त्री समेत रहेका सांसद विपिन कुमार आचार्यले सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम सकिएको छ।
1: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याज दर थप घटाएका छन्। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 बैंकले स्थिर राखेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत 4.3% झरेको छ। जेठका लागि सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याज दर घटिरहेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर भएकाले बैंकहरू 2.50-3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 खर्ब मात्रै कर्जा लगानी भएको छ। यसैबीच बैंकहरूको अधिकतम ब्याजदर 4.5% रहेकोमा नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा उपभोक्ता मुद्रास्फीति दर 4.47% पुगेको छ। मुद्दतीको अधिकतम ब्याजदर नै मुद्रास्फीतिभन्दा तल झरेपछि वित्तीय क्षेत्रमा जोखिम बढ़ेको विज्ञहरू बताउँछन् र यस्तो अवस्थामा मानिसहरूले बैंकमा पैसा राख्ने क्रम घट्न सक्ने चिन्ता व्यक्त भएको छ।
0: भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चीनी निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हो। सूचना अनुसार भारतले तत्काल लागू हुने गरी चीनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर नेपाली चीनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउँछन्। आयात नभए पनि कम्तीमा आउँदो मंगिर पुषसम्म चीनीको आपूर्तिमा कुनै असर नपर्ने नेपाली चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताउनुभयो। उहाँका अनुसार यसपालि क्रसिङ सिजनमा नेपालमा 2,00,000 मेट्रिक टन उत्पादन भएको छ भने सरकारी तथ्याङ्क अनुसार नै 75,000-80,000 मेट्रिक टन आयात भइसकेको छ। नेपालमा चिनीको मूल्य वृद्धि अरू खाद्य वस्तुको मूल्य वृद्धिको तुलनामा एकदमै कम हुने गरेको उहाँको भनाई छ। दशैं तिहार जस्ता चाडपर्वका बेलामा नेपालमा चिनीको मूल्य वृद्धि र कृत्रिम अभाव देखिने गुनासो आए पनि अरू बेला त्यस्तो समस्या हुँदैन। प्रशोधित चिनी हालेको खानेकुरा धेरै खाँदा शरीरलाई हानि पुर्याउने भएकाले यसको प्रयोग घटाउन स्वास्थ्य कर्मीहरू सल्लाह दिन्छन्।
1: मध्यपूर्वको युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएको भन्दै निर्माण व्यवसायले आन्दोलन थालेका छन्। नेपाल निर्माण व्यवसाय महासंघले तय गरेको पूर्व निर्धारित कार्यक्रम अनुसार आज सड़क विभाग र ऊर्जा, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएर आधा घण्टा धरना दिएको हो। एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले दुईवटा विभागका निर्देशक दुवैलाई ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे जानकारी गराउनुभयो। यसैबीच महासंघमा आबद्ध 77 जिल्ला निर्माण व्यवसाय संघले पनि आजै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाई कार्यालय परिसरमा धरना दिएका छन्। निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका कारण अब निर्माण बन्द हुने परिस्थितिको विषयमा जानकारी गराउँदै ज्ञापन पत्र बुझाइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिनुभयो। इन्धनको मूल्य वृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवा जस्ता निर्माण सामग्रीको मूल्य बढ़ेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरिरहेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ।
0: बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलनको सिजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनहरू जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। अरू जिल्लाले पनि संकलनको समय तोक्दैछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मानिने यार्सा गुम्बाको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्याबका अनुसार आर्थिक वर्ष 2078-79 107 किलो भन्दा बढ़ी संकलन भई 30 लाख भन्दा बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर

0: बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड, जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा पनि कम, मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने, भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि नेपालमा असर नपर्ने, बहुमूल्य जडीबुटी याचा गुम्बा संकलनको सिजन शुरू, उत्पादन घट्यो लगायतका खबर प्रस्तुत गरे।
7: अब बाँकी प्रसंग। नेपालमा डिजिटल प्रविधिको प्रयोगसँगै विद्युतीय कारोबार गर्नेको संख्या पनि बढ़िरहेको छ। बैंकिङ सेवा, मोबाइल वालेट, कनेक्ट आईपीएस लगायतका प्रणाली मार्फत रकम भुक्तानी र कारोबार गर्ने चलन विस्तार भएसँगै साइबर अपराधका घटना पनि बढ़दै गएका छन्। पछिल्लो समय कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरी फिशिङ लिंक पठाउने, नक्कली एप डाउनलोड गर्ने गराउने तथा प्रयोगकर्ताको व्यक्तिगत विवरण र ओटीपी लिएर बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम चोरी गर्ने घटना बढ़िरहेका छन्। साथी महेश केवालीले पछिल्लो समय विद्युतीय कारोबार सम्बन्धी ठगी तथा बैंक खाताबाट रकम चोरी हुने घटनाबारे साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीसँग कुराकानी गर्नुभएको छ।
8: डिजिटल माध्यमको प्रयोग बढ़ोत्तरी सँगसँगै भएको यसको दुरूपयोग गरेर हुने आपराधिक गतिविधि पनि बढ़िरहेछ, जसमा चाहिँ मुख्य गरेर विद्युतीय माध्यम प्रयोग गरेर अथवा डिजिटल माध्यम प्रयोग गरेर ठग्ने यो वृद्धि चाहिँ एकदम बढ़ेको छ। आर्थिक वर्षको करिब 9 महिनामा पनि 5,433 उजुरीहरू हाम्रो यही विद्युतीय माध्यम सम्बन्ध अपराध अथवा साइबर ठगीका निवेदनहरू परेका छन्। यसबाट के देखिन्छ भने विगतका वर्षहरूमा भन्दा निकै बढ़ी छ अहिले। यो
9: विशेष गरी कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम प्रयोग गरेर पठाइ फिसिङ लिङ्क चाहिँ कतिको ठूलो समस्या बनेको छ अहिले?
8: एकदम धेरै, यो 8-10 दिन भयो यो कनेक्ट आईपीएसबाट चाहिँ तपाईँको चाहिँ अलर्टहरू आउने, बल्क एमाउन्टमा मेसेजहरू धेरैलाई जाने, त्यसमा चाहिँ एकाउन्ट इज लक अथवा कनेक्ट आईपीएस एकाउन्ट लक भनी त्यसरी चाहिँ मेसेज गरिदिने र त्यसमा चाहिँ लिङ्क क्लिक गरेर लगाउने र क्लिक गरेपछि उनीहरूले चाहिँ पीड़ितको खातामा एप्रोच पुर्याउने र पीड़ितको खाताबाट चाहिँ म्याक्सिमम रकम अथवा खातामा भए यति रकम सम्पूर्ण रकम चाहिँ अन्य विभिन्न खाताहरूमा ट्रान्सफर गर्ने प्रवृत्ति चाहिँ बढेको छ। अब यो चाहिँ अहिले चुनौतीको विषय नै छ।
9: ठगी गर्ने समूह भनौँ अथवा व्यक्तिलाई चाहिँ प्राय जसो कुन कुन तरिका अप्नाउने गरेका छन्?
8: ब्याङ्क अथवा वालेटबाट म बोलेको, तपाईँको केवाईसी अपडेट गर्नु पर्यो भन्ने एउटा भयो, अर्को तपाईँलाई लटरी परेको छ, गिफ्ट अथवा पार्सल अथवा मनी पठाएको छु त्यसको लागि चाहिँ तपाईँले यो यो खातामा पैसा हाल्नुपर्ने छ, एयरपोर्टमा भन्सार क्लियरेन्स गर्नुपर्ने छ भनेर पनि अर्को तरिकाले गर्छन्। अर्को वैदेशिक रोजगारी

0: प्रलोभन देखाएर पनि तपाईँको चाहिँ यसरी ठगी गरिरहेका छन्। अनलाइन सपिङ गर्न लाउने, अनलाइन सपिङमा मान्छेले पैसा हाल्छन्, पैसा हालेपछि ब्लक गरिदिने, अथवा पैसा हालेपछि तपाईँको पैसा आएन, होल्ड भयो, त्यसैले हामीले भने अनुसार गर्नु, स्क्रिन सेयर गर्नुहोस् भनेर उसको एकाउन्टमा पहुँच पुर्याउने, पीडितको चाहिँ कति पैसा छ त्यो एकाउन्टमा भनेर चाहिँ उनीहरूले हेर्ने भए र त्यही अनुसार फेरि उनीहरूले विभिन्न किसिमको बाहना बनाएर त्यो एकाउन्टको पैसा चाहिँ सबै गर्ने। त्यसै गरी अर्को अनलाइन टिकटिङ, कोठा खोजिदिने नियममा सबै तपाईँको एडभान्स पेमेन्ट गर्न लगाएर ठगी गरेको, यस्ता यस्ता धेरै विभिन्न तरिकाबाट गरिरहेको छन्। ठ्याक्कै थाहा नहुने कारणले गर्दा चाहिँ धेरै सचेत मान्छेहरू पनि यसमा चाहिँ उभाएको छन्। तर पनि आफूले त्योसँग सम्बन्धमा कुनै थाहै नभएका लिङ्कहरूमा क्लिक नगर्यो भने बचिहालिन्छ।
1: अब त्यस्तोमा नागरिकहरू फस्नु भयो अथवा पर्नु भयो भने चाहिँ त्यति बेला के गर्नुपर्छ? उहाँहरूले
0: गर्न नहुने कुरा गरियो र गर्ने साथ आफूलाई चाहिँ त्यो कुरा चेत आयो भने तपाईँ के गर्नुपर्छ यसमा भन्दाखेरि, तत्काल आफूले आफ्नो ब्याङ्क त्यो खाता होल्ड गरिदिनु पर्यो भनेर रिक्वेस्ट पनि गर्न सकिने भयो, होइन भने चाहिँ नजिकको प्रहरी कार्यालयमा तुरन्त जानकारी गराउनु पर्यो र अर्को साइबर ब्युरोको चाहिँ हटलाइन नम्बरहरू छ, त्यो नम्बरहरूमा तत्काल जानकारी गरायो भने हामीले कहिलेकाहीँ पत्राचार नगरिकन पनि त्यो ब्याङ्कलाई रिक्वेस्ट गरेर पनि हाम्रो उसको ब्याङ्क एकाउन्ट चाहिँ होल्ड गर्न सक्छौँ।
1: अन्तिममा नागरिकहरूलाई अथवा डिजिटल माध्यम प्रयोग गर्ने सेवाग्राहीहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ?
0: मेरो सबैभन्दा सुझाव भने शङ्कास्पद लिङ्कहरू कसैले पनि क्लिक नगर्नु होला, इमेलको पासवर्डहरू अलिक बलियो राख्नु पर्यो, सजिलै सबैले थाहा पाउने अथवा अनुमान गर्न सक्ने पासवर्डहरू राख्नु भएन। त्यसै गरी फेसबुक इमेल ब्याङ्किङ एपहरूमा चाहिँ टु फ्याक्टर अथेन्टिकेसन भन्छ नि, ओटिपी ब्याङ्क डिटेल आफ्नो पिन नम्बरहरू कुनै पनि हातमा कसैसँग पनि सेयर गर्नु हुँदैन। त्यसै गरी अपरिचित व्यक्तिबाट आएको वाट्सएप कलहरू कुनै पनि हातमा इन्टरटेन नगर्नु होला। त्यसै गरी सामाजिक सञ्जाल चलाउँदाखेरि गोपनीयता कायम राख्नु पर्यो, प्रोफाइल फोटोहरूलाई आफ्नो प्राइभेटाइज गर्नु पर्यो, अनलाइन सपिङ गर्दाखेरि एकदमै सचेत हुनु पर्यो। त्यसै गरी सबैभन्दा ठुलो कुरो प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो, विभिन्न जिल्ला प्रहरी कार्यालय तथा ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट जारी भएका सचेतनामूलक सन्देश हेर्नु पर्यो, सुन्नु पर्यो, आत्मसात गर्नु पर्यो र सबैमा सेयर पनि गर्नु पर्यो। सजिलै प्राप्त हुने पैसा अथवा सामानहरूको लोभमा नफस्नु हुन अनुरोध गर्छु।
2: उहाँ हुनुहुन्थ्यो साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी। नेपाल दर्पणमा खबरकै सिलसिला वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिक्लाजुङ गाउँपालिका पाँचका 36 वर्षका सुभाष लावती पक्राउ परेका छन्। एनसीबी आबुधाबीको संयुक्त अरब इमिरेट्स यूएईबाट पक्राउ परेका उनलाई आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोज तलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको वर्षको साउन 26 गते रेड नोटिस जारी भएको थियो।
3: सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण नगरेसम्म घर भाड़ाका लागि महिनाको 15,000 रूपियाँ उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी अधिकारीहरूले घर भाड़ा दिन स्रोतको सुनिश्चित भइसकेको जानकारी गराएका समितिका सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरमा पहिचानको प्रक्रियामा रहेका भूमिहीनहरूलाई पहिचानको प्रक्रिया सकिए लगत्तै फास्ट ट्र्याकबाट लालपूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीले सुकुम्बासी व्यवस्थापनको अहिलेसम्मको प्रगति विवरण पेश गरेका छन्। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाको लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणको लागि उचित व्यवस्था मिलाएको सरकारी पक्षको दावी छ।
2: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले देशभरका अस्पताल तथा प्रतिष्ठानलाई पत्रचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको हो। अस्पतालको स्वामित्वमा रहेका जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तीन बुधे निर्देशन दिएको छ। पहिलो जग्गाको साँच सिमाना एकिन गर्न भनेको छ, दोस्रो अस्पतालको स्वामित्वमा रहेको जग्गामा भएको अतिक्रमण हटाउन भनेको छ भने त्यसै गरी अतिक्रमण मुक्त गरेको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउण्ड वाल लगाउन र आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ।
3: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.07 अंकले घटेर 2,730.17 बिन्दुमा झरेको हो। आज जीवन बीमा, म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक 2% ओह्रालो लागेको छ। आज 174 कम्पनीको शेयर घटेकोमा 80 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2,80,00,00,000 बराबरको कारोबार भएको भएकोमा आज 337 कम्पनीको 79,58,000 कित्ता शेयर 3,29,00,00,000 रूपैयाँमा किनबेच भएको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
6: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
5: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
5: हाम्रा सेवाहरू
7: ओपीडी सेवा
5: विशेषज्ञ ओपीडी सेवा
7: निशुल्क औषधि वितरण
5: सशुल्क फार्मेसी सेवा
7: फिजियोथेरापी सेवा
5: अकुपंचर सेवा
7: योग परामर्श सेवा
5: क्रियाकल्प सेवा
7: पूर्व कर्म पञ्चकर्म सेवा
5: छार सूत्र सेवा
7: जलौका सेवा
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
5: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर जलवायु परिवर्तनको कारण हिन्दूकुश हिमालय क्षेत्रमा प्राकृतिक विपदका घटनाहरू निरन्तर बढ़दै गएका अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले जनाएको छ। इसिमोडका अनुसार हिमालय क्षेत्रका 8 देशमध्ये भारत नेपाल बंगलादेश र भूटानले मात्र सन् 2025 10 भन्दा बढ़ी ठूला विपदका घटना सामना गर्नु पर्यो। म्यानमार पाकिस्तान र चीनमा पनि सन् 2025 मनसून जन्य बाढ़ीको श्रृंखला देखियो जसले पूर्वाधार र जनजीविकामा व्यापक क्षति पुर्याएको छ। हिन्दूकुश हिमालय क्षेत्रका देशहरूले सन् 2024 मात्रै 6 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको आर्थिक क्षति बेहोरेका थिए। यो क्रम 2025 पनि उस्तै रहयो। सन् 2025 बाढ़ी पहिरो र हिमताल विस्फोट जस्ता विपदका कारण यस क्षेत्रमा झण्डै 12,00,000 नागरिक विस्थापित भएका इसिमोडको तथ्याङ्क छ। इसिमोडका महानिर्देशक पेमा क्याटसोपका अनुसार पर्वतीय क्षेत्रमा बाढ़ी र पहिरोका घटना बढ़दो क्रममा छन् जसले घर पूर्वाधार र आवश्यक सेवामा क्षति झन बढ़ाइरहेको छ। विज्ञहरूले जलवायु परिवर्तनले चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ़ाउँदै जाने भएकोले आउँदा वर्षहरूमा बहुविपद जोखिम अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
2: विश्व बैंकले देशको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड स्लेनले शैक्षिक विकासमा सक्दो सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा बारेमा छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार कार्यक्रममा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास फाउण्डेशन लर्निङ सुदृढीकरण र शिक्षा डिजिटल तथा प्रविधि विस्तारलाई सरकारको प्रमुख एजेण्डाका रूपमा अघि बढ़ाएको बताउनुभयो।
3: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको अध्यक्षमा पुण्य प्रसाद सिटौला सरोज विजयी हुनुभएको छ। पोखरामा सम्पन्न 7 राष्ट्रिय महाधिवेशनबाट सिटौला अध्यक्ष बन्नुभएको हो। गएको वैशाख 27 गतेदेखि शुरू भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानमा सिटौलाले 1030 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी हरिशरण केसीले 464 मत प्राप्त गर्नुभयो।
2: नेपाल चीन उत्तरी कोरिया नेपाल नाका जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोरोला सड़क आयोजना अन्तर्गत बारागुङ मुक्ति क्षेत्र तीन छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड दुईमा रहेको घमी सड़क आयोजनालाई अर्थ मन्त्रालयले 3 अर्ब 15 करोड़ रूपियाँ बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गएको सोमबारको पत्र अनुसार कोरोला नाका जोड्ने छुसाङ घमी 40.20 किलोमिटर सड़क स्तरोन्नति तथा कालोपत्रका लागि अर्थ मन्त्रालयबाट बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित भएको हो। यसरी कालीगण्डकी करिडोर बेनी जोमसोम कोरोला सड़क आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयमा गएको वैशाख 7 गते नेपाल चीन जोड्ने कोरोला सड़क अन्तर्गत छुसाङ घमी सड़क आयोजनाका लागि 3 अर्ब 15 करोड़ रूपियाँ बजेटको स्रोत सहमतिका लागि सिफारिश गरेको थियो। यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको 9.8 किलोमिटर सड़क कालोपत्र तथा सड़क स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। चीनिया राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुल्ला रहनुपर्छ भन्ने कुरामा सहमत भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका व्हाइट हाउसलाई उद्धृत गरी अरब न्यूजले जनाएको छ। शी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको हो। बेजिङमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चीनिया राष्ट्रपति शीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले उल्लेख गरेको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलेको वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। ट्रम्पले शीलाई महान नेता भनेर प्रशंसा गर्नुभएको छ। यसअघि झण्डै 2 घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार, तेल र इरान युद्धको विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। यसैबीच चीनिया राष्ट्रपति शीले ताइवानको विषयलाई लिएर अमेरिकासँग द्वन्द हुन सक्ने चेतावनी दिनुभएको छ। शीले ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द हुन सक्ने चेतावनी दिनुभएको हो।
2: भारतको उत्तर प्रदेशमा हिजो तीव्र गतिमा आएको हावाहुरी र पानीका कारण ज्यान गुमाउनेको संख्या 104 जना पुगेको छ। तीव्र हावाहुरी र वर्षाका कारण उत्तर प्रदेशका विभिन्न जिल्लामा पर्खाल भत्किने, रूख भाँसिने र कच्ची घरहरू भत्किने घटनामा मानिसहरूको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन्। बनारस, प्रयागराज र कानपुरमा धेरै क्षति भएको छ। भारतको मौसम विभागले पश्चिमी वायु र स्थानीय मौसम प्रणालीको असर रहेको भन्दै आउँदो 24 घण्टा मौसमको अवस्था खराब रहने चेतावनी दिएको छ।
3: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखला अन्तर्गत स्कटल्याण्डले आज भएको खेलमा अमेरिकालाई डीएसएल नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सक्यो। अमेरिकाका साईतेजा मुक्का मल्लले शतक बनाए। उनी 75 बलमा 104 रन बनाएर आउट भए। यसअघि किर्तिपुरको तिर्वी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाएको थियो। स्कटल्याण्डका खेलाड़ीले आजको खेलमा 3 जना खेलाड़ीले अर्धशतक बनाए। जीतसँगै स्कटल्याण्ड 30 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका 25 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो।
2: र आईपीएल क्रिकेटमा आज राति पंजाब किंग्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल धर्मशालामा पाउने 8 बजे शुरू हुनेछ। प्रतियोगितामा पंजाब 11 खेलमा 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। लगातार 8 खेलसम्म अभिजित रहेको पंजाबले त्यसपछि लगातार 4 खेलमा हार बेहोरेको छ। प्लेअफमा पुग्ने सम्भावना बाहिरिएको मुम्बई 11 खेलमा 6 अंकसहित 9 स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 35 पटक भेट भएकोमा पंजाब 18 र मुम्बई 17 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल चल्दै संविधान कार्यान्वयन र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा सांसदहरूको जोड।
2: जेठ महिनाका लागि बैंकको ब्याज दर घट्यो। व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। मूल्य वृद्धि दर भन्दा बैंकको ब्याज कम भएकाले अर्थतन्त्रमा समस्या आउन सक्ने।
3: डिजिटल ठगी र बैंकिङ असुरक्षा बढ़्दो। सचेतना नै सबैभन्दा ठूलो सुरक्षा रहेको साइबर ब्यूरोको भनाई।
2: इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज खुल्ला रहनुपर्ने अमेरिका र चीनिया राष्ट्रपति सहमत। चीन अमेरिका बीच व्यापार, तेल र इरान युद्धको विषयमा छलफल।
3: र आईसीसी विश्वकप क्रिकेट लीग टूमा अमेरिका स्कटल्याण्डसँग 2 रनले पराजित। अंक तालिकामा स्कटल्याण्ड शीर्ष स्थानमा। आईपीएल क्रिकेटमा आज राति पंजाब र मुम्बई खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
10: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
6: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
13: पापा मम्मी के लिए बेस्ट गिफ्ट, सारेगामा कारवा।
14: हेलो,
15: कहाँ बने रहुआ?
14: बस तोहरा दिल में।
15: घर आवे पता कि ना हो?
14: अरे आ जाए तो, कहता आसमान चीर के आ जाए का।
15: आके दिखाए तो तनी।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
8: विशेषताहरू,
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधि को शक्ति 8 दमको साथमा।
10: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही जित 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9867861887।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तो पूरा जवार में करे जैसे पिटौर लैका नाम
1: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
2: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
3: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
4: सम्पर्क मोबाइल 9857065119 र 9864597056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
5: कता हिँडेको आइफोन हातमा लिएर
1: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
5: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
1: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843823811
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
6: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
2: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6, फोन नम्बर 0965702439, मोबाइल 9850633636।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

मन्त्री परिषद हेरफेर, प्रधानमन्त्री शाहलाई रक्षा, गृह र नवप्रवर्धन मन्त्रालयको जिम्मेवारी, प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी, नीति तथा कार्यक्रममाथिको छलफल छ घण्टामा खुम्च्याउनु, संसदको अपमान भएको कांग्रेस सांसद केसीको टिप्पणी, ई बिडिङ प्रकरणमा कम्प्युटर अपरेटर नासु थुनामा पूर्व मन्त्री विक्रम पाण्डेसहित 11 जनालाई धरोटीमा छाड्न आदेश, वर्तमान सरकारले संविधान र कानूनको सीमा मिचेर शासन चलाउन खोजेको कांग्रेस सभापति थापाको आरोप, बन्दीपुर अस्पताललाई विभिन्न संघ संस्था तथा व्यवसायीद्वारा करिब 40 लाख बराबरको आधुनिक स्वास्थ्य उपकरण सहयोग, पोखरामा 500 रोपनी क्षेत्रफलमा तरबुजा खेती, ट्रम्प र सी इरानसँग आणविक हतियार हुनुहुँदैन, हर्मुज खुला रहनुपर्छ भन्ने विषयमा सहमत भएको दावी, र 10 रारा पोखरा स्पोर्ट्स अवार्डमा एथलेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद हेरफेर गर्नुभएको छ। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा मन्त्री परिषद हेरफेर गर्नुभएको हो, जस अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालयको जिम्मेवारी लिनुभएको छ। अर्थमा डाक्टर सोनी वाग्दी र परराष्ट्र मन्त्रालयमा शिशिर खनाल यथावत रहनु भएको छ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई 6 घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनु भएको छ। प्रतिनिधि सभामा आज भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले विगतमा न्यूनतम 3 दिनदेखि 1 सातासम्म गम्भीर छलफल हुने गरेको परम्परा स्मरण गराउनुभयो। उहाँले बहुमतको दम्भ देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजिएको आरोप समेत लगाउनुभयो। सांसद केसीले नीति तथा कार्यक्रमले राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा समेट्ने भएकाले यसमा संसदभित्र गम्भीर बहस आवश्यक हुने उल्लेख गर्नुभयो। उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थितिप्रति कडा असन्तुष्टि जनाउनुभयो। एमाले सांसद राजेन्द्र राईले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई व्यङ्ग्य गर्नुभएको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएको विषयमा राईले खिसी ट्युटी गर्नुभयो। प्रधानमन्त्री डाक्न सक्नु भएन, तपाईँहरू कमजोर हो, यसमा दुविधा छैन, जुन जुन वाहना बनाए पनि प्रधानमन्त्रीले टेरेन राईले भन्नुभयो। त्यो त क्लियर हो, यसमा दुविधा छैन, राईले राष्ट्रपति सांसदहरूलाई पार्टी व्यवस्थित गर्नकै लागि भए पनि प्रधानमन्त्रीलाई संसदीय मूल्य मान्यता सिकाउन आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभएको छ। आजको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उहाँले यो कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशंका व्यक्त गर्नुभयो। सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलको लागि पर्याप्त समय उपलब्ध नगराएको प्रति समेत असन्तुष्टि व्यक्त गर्नुभयो। विगतमा कम्तीमा 5 दिनसम्म छलफल हुने र त्यसपछि प्री बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय असाध्यै न्यून पारिएको उहाँको भनाइ थियो। ई बिडिङ प्रकरणमा मुद्दा चलाइएका मध्ये एक सरकारी कर्मचारी तथा कम्प्युटर अपरेटर नासु दिवाकर देउजा पूर्वचेकका लागि कारागार चलान हुनुभएको छ। राप्रपा नेत्र विक्रम पाण्डे सहित 11 जनालाई भने धरोटीमा छाड्न आदेश भएको छ। सीआईडीले यो प्रकरणमा 22 जनालाई मुद्दा चलाएकोमा 10 जना फरार थिए। कालिका कन्स्ट्रक्सनका संचालक तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष पूर्व मन्त्री विक्रम पाण्डेलाई 4 लाख धरोटीमा छाड्न आदेश भएको छ। त्यस्तै प्रकाश ढुङ्गानालाई 4 लाख, सञ्जय भट्टलाई 10 लाख, जीवन कुमार दासलाई 5 लाख, अमृत बोहरालाई 4 लाख धरोटीमा छाड्न आदेश भएको छ। सागर कटुवालाई 5 लाख, अनिल श्रेष्ठलाई 4 लाख, भास्कर राज अरियालाई 10 लाख, टंक कुमार श्रेष्ठलाई 4 लाख, स्वदेश पोखरेललाई 4 लाख र ऋषिकेश गौलीलाई 4 लाख धरोटीमा छाड्न आदेश भएको छ। सरोज दाहाल, शान्त कुमार श्रेष्ठ, कृष्ण बहादुर खत्री, निरञ्जन खनाल, इन्द्रबहादुर बोहरा, ज्योति सुवेदी, सुजन अधिकारी, भरत धामी, राहुल जंकार्की, नारायण प्रसाद सिटीकुलाई प्रतिवादी बनाइएको थियो। उहाँहरू भने फरार रहेको जनाइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ई गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाइटीमा उजुरी परेको थियो।
ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने गरेको बताइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा यो ठूलो संगठित अपराध रहेको खुलेपछि यसको अनुसन्धान साइबर ब्यूरो भन्दा माथिल्लो निकाय सीआईबीले शुरू गरेको थियो। कर्मचारी देउजाले बोलपत्रको अन्तिम समय सकिएपछि अनधिकृत रूपमा पहुँच पुर्याएर सबैको विवरण हेर्ने र आफ्नो बोलपत्र प्रस्ताव स्वीकृत गर्न संशोधन गरी सबभन्दा कम मूल्य राख्ने र टेण्डर हात पार्ने गरेको अनुसन्धानबाट देखिएको एक अधिकारीले बताएका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले संविधान र कानूनको सीमा मिचेर शासन चलाउन खोजेको आरोप लगाउनु भएको छ। पोखरमा आज आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको लहट र सनकका आधारमा मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री ईश्वर नभएको र उहाँ पनि नियम कानूनमा बाँधिनुपर्ने बताउनुभयो। पछिल्लो समय सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहार र सीमानामा सर्वसाधारणलाई दिएको शास्तिप्रति लक्षित गर्दै थापाले सरकारले संविधानलाई तलमाथि गर्न खोजे कांग्रेसले त्यसलाई रोक्ने चेतावनी दिनुभयो। उहाँले राज्य संचालनमा देखिएका विसंगति र पार्टी संगठनको भावी दिशाका बारेमा लामो चर्चा गर्नुभयो। थापाले सरकारले निजी क्षेत्रका व्यक्तिलाई प्रक्रिया र कानून मिचेर प्रहरी लगाएर उठाउने गरेको भन्दै आपत्ति समेत जनाउनु भएको छ। सरकारको एक सय बुधी शासकीय सुधार कार्यक्रममा समेटिएको फेवातालको जलाधार क्षेत्र संरक्षण योजना कार्यान्वयनका लागि सम्बन्धित निकायले सक्रियता अगाडि बढ़ाएका छन्। शासकीय सुधार कार्यक्रममा फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाउने, पहिलो व्यवस्थापन मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम संचालन गरी जलाधार क्षेत्रको संरक्षण गर्ने उल्लेख छ। आर्थिक वर्ष 78-79 बनाएको फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनका लागि वन तथा भू संरक्षण विभाग, वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी र कास्कीस्थित जिल्ला भू तथा जलाधार संरक्षण समितिले पहल थालेका हुन्। जिल्ला भू तथा जलाधार संरक्षण समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेले फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजनालाई अध्यावधिक र परिमार्जनसहित कार्यान्वयन गर्ने गरी वन तथा भू संरक्षण विभागलाई सुझाव दिएको बताउनुभयो। विभागबाट योजना स्वीकृत भएर आएपछि कार्यान्वयनमा जाने उहाँको भनाइ छ। सन् 2022 देखि 2031 सम्मको कार्यान्वयन अवधि तोकेर उक्त योजना निर्माण गरिएको छ। फेवातालको जलाधार क्षेत्र संरक्षणलाई उच्च महत्व दिएर सरकारले शासकीय सुधारका 100 बुदामा समेटेकाले यसको कार्यान्वयन गर्नु सम्बद्ध सबैपछिको जिम्मेवारी रहेको प्रमुख पौडेलले बताउनुभयो। समितिको बैठकले उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय समेत गरेको उहाँको भनाइ छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले आज धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ। मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरंग र अन्तरंग सेवा, बच्चा वार्ड र डायलिसिस सेवाको निरीक्षण गर्नुभयो। सोक्रममा अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ गरिएका बिरामीलाई अस्पतालको सेवाबारे मन्त्री पाण्डेले जिज्ञासा राख्नु भएको थियो।

0: र जनशक्तिको क्षेत्रमा सहयोग गर्ने पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो। तनहुँको बन्दीपुर गाउँपालिका चार स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघ संस्था तथा व्यवसायीले करिब 40 लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्। लायन्स क्लब अफ चितवन चौतारी लोयल ट्रेडर्सले अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर अनिल गिरीका अनुसार लायन्स क्लब चितवन चौतारीले करिब 20 लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको हो, जसमा क्लिया मेसिन र पीटीआईएनआर मेसिन रहेका छन्। क्लिया मेसिन मार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी 12, पाठेघारको क्यान्सर, सीए 125, प्रोस्टेटको क्यान्सर, पीएसए लगायत विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डाक्टर गिरीले जानकारी दिनुभयो। त्यसै गरी पीटीआईएनआर मेसिनले रगत जम्ने सम्बन्धी र मुटु रोगी तथा सर्प वा अरिङ्गाले टोकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोग हुने बताइएको छ। त्यसै गरी भरतपुर चितवन स्थित लोयल ट्रेडर्सले करिब 20 लाख मूल्यका उपकरण उपलब्ध गराएको छ, जस अन्तर्गत पूर्ण रूपमा स्वचालित जैविक रसायन बायोमेट्रिक परीक्षण मेसिन र हेमोटोलोजी एनालाइजर मेसिन रहेको अस्पतालले जनाएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्, एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
7: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
8: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
7: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 0965702439, मोबाइल 9856063636।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9856620630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हाम्रो मोबाइल पसल दुलेगौडामा।
15: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल

0: अनलकको व्यवस्था
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ प्रोपाइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 98560 56996
2: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
4: सम्पर्क 0564142221 मोबाइल 98560353921
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
6: भाउजू होइन भाउजू किन निराश भएर बस्नु भएको
7: हेर्नु न बाबु मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो उता छोरोले पनि ल्यापटप बिगारेको छ आज बनाउन लैजाने भनेको अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है
6: ल भाउजू पनि हाम्रै दुलेगौंडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ ल है भाउजू समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला
7: हजुर हामी कहाँ आइफोन सामसुङ रेडमी भिभो ओप्पो रियलमी किप्याड मोबाइल रेडियो लाइट ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ
2: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 दुलेगौंडा सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको प्रोपाइटर शिव बहादुर श्रेष्ठ सुनिव श्रेष्ठ सम्पर्क 0565907707 मोबाइल 98171 45234 98560708
8: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आत आउँदैन मलाई त
6: किन आमा के भएर
8: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
6: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
8: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
2: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्ब
8: मोबाइल 98560043952 र 98066656586
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz
10: बाँकी समाचार कास्कीको माछापुछ्री गाउँपालिका 9 स्थित मर्दी पदयात्रा क्षेत्रमा एक पर्यटक हराएपछि स्थानीय व्यवसाय र सरकारवालाले खोजी कार्य तीव्र बनाएका छन् वैशाख 30 गते बुधबार बिहान करिब 30 बजेदेखि मर्दी भ्यू पोइन्ट क्षेत्रबाट एक व्यक्ति हराएको सूचना प्राप्त भएको मर्दी ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समितिले जनाएको छ हराएका व्यक्ति नेपाली भाषा बोल्ने भएकाले नेपाली नै हुन सक्ने स्थानीय व्यवसायको भनाइ छ मर्दी ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समिति अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा खोजी टोली परिचालित छ बिहिबार बिहान हाइक्याम्प क्षेत्रका 14 व्यवसायी तामाङको संयोजकत्वमा सम्बन्धित क्षेत्रमा खोजतालका लागि पठाइएको जनाइएको छ कास्कीभर संचालमा रहेका एम्बुलेन्सहरूले अबदेखि अनिवार्य रूपमा ग्लोबल पोजिशनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित पारदर्शी र व्यवस्थित बनाउनका लागि सो व्यवस्था गरेको हो। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभित्र संचालमा रहेका सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थान र स्थानको जानकारी दिनका लागि प्रयोग गरिने उपकरण जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्लाधिकारी रूद्रा देवी शर्माले बताउनुभयो। उहाँका अनुसार जीपीएस जडान नगरेका र संचालन अनुमति नलिई चलिरहेका सरकारी तथा निजी दुवै प्रकृतिका एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न प्रशासनले पत्रचार गर्नेछ। यसैगरी ख वर्गमा स्तरोन्नति हुन नसकेका एम्बुलेन्सहरूलाई निर्देशिक अनुसार ग वर्गको बिरामी ओसार प्रसार गर्ने सवारीका रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी एम्बुलेन्सभित्रै सबैले देख्ने गरी तोकिएको भारदार अनिवार्य टाँच्नुपर्ने निर्णय प्रशासनले गरेको छ। पोखरा महानगरपालिकामा यस वर्ष 500 रोपनी क्षेत्रफल जमीनमा तरबुजा खेती गरिएको छ। तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढ़ाएसँगै यसतर्फको आकर्षण बढ़दै गएको हो। महानगरपालिकाका 13, 14, 16, 21, 22, 23, 26, 30 र 33 वडामा तरबुजा खेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो। उहाँका अनुसार महानगरपालिकाले यस वर्ष कृषकलाई 50% अनुदानमा बिउका साथै मल्चिङ प्लास्टिक वितरण गरेको थियो। यस वर्ष महानगरपालिकामा तरबुजा खेतीको आरबार 5 करोड़ बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातारको वर्षाले केही असर पनि पुर्याएको उहाँले बताउनुभयो। स्थानीय उत्पादनको प्रवर्धनको लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको साथै ब्रान्डिङका लागि स्टिकर उपलब्ध गराउन लागिएको छ। उहाँले भन्नुभयो, कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रवर्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहेको तरबुजा खेतीको प्रवर्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढ़ाउन जेठ 5 गते पोखरा तरबुजा मेला 2083 गर्ने भएको छ। नवलपुरको विनय त्रिवेणी गाउँपालिका 6 रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापीठ र गजेन्द्र मोक्ष दिव्यधाम बचाउन नारायणी नदी किनारमा तटबन्ध निर्माण कामलाई तीव्रता दिएको छ। विद्यालय र सार्वजनिक सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएकाले नदी नियन्त्रण तथा व्यवस्थापन कार्य अन्तर्गत तटबन्ध निर्माण काम भइरहेको सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभयो। नारायणी बगिरहेको ठाउँ निकै साँगुरो भएकाले अत्यन्तै असुरक्षित र जोखिमयुक्त ठाउँ भएकोले तटबन्ध र पर्खा लगाएर विद्यालय र धामलाई जोगाउँदै पर्यटकीय सुन्दरता दिन खोजिएको सुवेदीले बताउनुभयो। मनासु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोशियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8163 मिटर अग्लो मनासलोमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। सन् 1973 अप्रेल 22 पहिलो पटक नेपाली आरोही उर्कियन छिरिङ शेर्पाले मनासलोको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। मनासलो हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपाल पर्वतारोहण संघ मनासलो समरसेन क्षेत्र आयोजना संघको सहकारीमा चुनमुरी गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनासलुका प्रथम आरोही जापानी नागरिक तोशियो इमा निशी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण गरिएको जनाइएको छ। शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी 10.07 अंकले घटेर 2730.17 बिन्दुमा झरेको छ। आज जीवन बीमा म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक 2% ओह्रालो लागेको छ। आज 174 कम्पनीको शेयर घटेकोमा 80 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर घटबड़ भएको छैन। आज एसियन हाइड्रो पार्कको शेयर झण्डै 10% घटेको छ। समग्रमा बजार घटेको दिन युनियन हाइड्रो पावरको शेयर 11.25% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.80 अर्ब कारोबार भएकोमा आज 337 कम्पनीका 79,58,000 कित्ता शेयर 3.29 अर्ब रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। चीनी राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्छ भन्ने कुरामा सहमत हुनु भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएको व्हाइट हाउसलाई उद्धृत गर्दै अरब न्यूजले जनाएको छ। यसबीच सी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको छ। बेजिङमा अमेरिकी समकक्ष डोनाल्ड ट्रम्पको सम्मानमा राजकीय भोज आयोजन गर्दै चीनी राष्ट्रपति सीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले जनाएको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश बीचको पहिलेको वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। ट्रम्पले सीलाई महान नेता भनेर प्रशंसा गर्नुभएको छ। खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा दुई रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्र बनाउन सक्यो। अमेरिकाका साइतेजा मुक्का मल्लाले शतक बनाउनु भयो। उहाँ 75 बलमा 104 रन बनाएर आउट हुनुभयो। यस्तै स्मिथ पटेलले 72 रन बनाउनु भयो। स्कटल्याण्डका ब्राड करी, ब्रान्डन म्याकमुलिन र सफ यान शरीफले दुई दुई विकेट लिनुभयो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनाएको थियो। स्कटल्याण्डका तीनजना खेलाड़ीले अर्ध शतक बनाउनु भयो। उसका फिनले म्याक क्रियटले 77, ब्रान्डन म्याकमुलिनले 55, म्याथ्यू क्रसले 58 रन बनाएको जनाइएको छ। अमेरिकाका सौरभ नेत्र भालकर र जसदीप सिंहले दुई दुई विकेट लिनुभएको छ। यो जीतसँगै स्कटल्याण्ड 30 खेलमा 38 अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दशौं रारा पोखरा स्पोर्ट्स अवार्डमा एथलेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा भएको कार्यक्रममा अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक बन्नुभयो। वर्ष उत्कृष्ट प्रशिक्षकमा अधिकारीसँगै टेनिसका कुमार अधिकारी र टेक्वान्डोका रेखमाया गुरूङ मनोनयनमा पर्नु भएको थियो। वर्ष उत्कृष्ट प्रशिक्षक अधिकारीलाई नगद 35,007 अवार्ड र प्रमाणपत्र प्रदान गरियो। उहाँलाई नेपाल भलिबल संघका सल्लाहकार तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्मा, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जीशीले अवार्ड नगद र प्रमाणपत्र अर्पण गर्नुभएको थियो। पोखराका 36 वर्षीय सिद्धान्त अधिकारी लामो समयदेखि खेलकुदमा होमिनु भएको थियो र खेलाड़ी र प्रशिक्षक दुवै भूमिकामा आफूलाई अब्बल साबित गर्नुभएको छ। पोखरा 26 बुढी बजारका अधिकारी 5 र 6 राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर आफ्नो खेल जीवनको बलियो जग बसाल्नु भएको थियो। नेपालमा सफलता पाएपछि अध्ययन र खेललाई निरन्तरता दिन उहाँ भारत गएर आर्मी स्पोर्ट्स इन्स्टिच्यूट एएसआईबाट स्पोर्ट्स साइन्समा डिप्लोमा गर्नुभएको थियो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: मन्त्री परिषद हेरफेर, प्रधानमन्त्री शाहलाई रक्षा, गृह र नवप्रवर्धन मन्त्रालयको जिम्मेवारी, प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी, नीति तथा कार्यक्रममाथिको छलफल छ घण्टामा खुम्च्याउनु, संसदको अपमान भएको कांग्रेस सांसद केसीको टिप्पणी, ई बिडिङ प्रकरणमा कम्प्युटर अपरेटर नासु थुनामा पूर्व मन्त्री पाण्डे सहित 11 जनालाई धरोटीमा छाड्न आदेश, वर्तमान सरकारले संविधान र कानूनको सीमा मिचेर शासन चलाउन खोजेको कांग्रेस सभापति थापाको आरोप, बन्दीपुर अस्पताललाई विभिन्न संघ संस्था तथा व्यवसायद्वारा करिब 40 लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग, ट्रम्प र सी इरानसँग आणविक हतियार हुनुहुँदैन, हर्मुज खुला रहनुपर्छ भन्ने विषयमा सहमत, 10 रारा पोखरा स्पोर्ट्स अवार्डमा एथलेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहु। थप जानकारीको लागि सम्पर्क 0064141184, 98562210 र 98562345।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0065905511।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
6: ओइ वर्षा, ए त सुन्न, के आ टेन्सन भइराछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही एल्मुनियम अब युपिभीसी को साथमा।
13: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0965414411, मोबाइल 98562938 र 98028922938।
15: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562068452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है? ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
16: मोबाइल 98560055770।
18: आज पनि खाना काँचे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
19: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
18: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्न कहाँ जाने?
19: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
20: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
18: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
16: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: राजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
1: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
1: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्थ्यो हुने रहेछ अरू टेलर जस्तो हो र भने
0: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्लागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
3: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460829 दमौली शाखाको लागि सम्पर्क 98067-13425
4: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
5: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
4: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ गोमगोबु बसबार पछाडिपट्टि
5: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
6: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
4: होटल टाइटेनिक गोमगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461-16878 98235-52763

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा
6: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
4: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो
4: बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाई धुवाई करेल अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदलेको पनि उक्तु यसकी फेरेको पनि उक्तु अथवा हाम्रो आर्कन थर भनी अझ राम्रो कि
6: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुता मार्टिना कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरेनीटार।
2: ज्यू, म मार्टिना कुमार, मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचानका नि मूल नाराका साथ मै पनि बोलेन मराहन मातृभाषा कार्यक्रम लिएर आज पनि आइसकेका बाटो। यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्लकण्डक एफएम 97.6 मेगाहर्जमा प्रसन्न होला। रेडियो ध्वनि तरंगसित शुक्लकण्डक एफएम .com हाम्रो पात्र नेपाली पात्र एप्समा गएर पनि हामीले विश्वभरबाट सुनि सकेन। सँगै रेडियो अधिकारी फेसबुक पेज र शुक्लकण्डक एफएम 97.6 र शुक्लकण्डक टीवी लेखलाको युट्युब च्यानलमा पनि तोरीले चाहिएको जतिसुकै पनि यो कार्यक्रम सुने सकेला। र म यो कार्यक्रमकै प्रायोजन गरेर मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोपाइटरबाट कुलकुमार कुमार र म यो कार्यक्रमको समन्वय कार्यबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी र यसको संयोजकबाट विष्णु श्रेष्ठ म यो कार्यक्रम र कि मकै प्रायोजन गर्ने र संयोजक गर्ने दुवैजनाकै मै मस्ती मस्ती बास गरेन र म आजको श्रृंखलामा पनि मै आजको यो विभागको श्रृंखलामा पनि मै आइसकबाट यो कार्यक्रम सुनेर अन्तिमसम्म सुनेर साथ दिएको भने मैले सम्पूर्ण के हृदयदेखि नै आभार गरिजानु र मै आजको श्रृंखलामा पनि मै तोरेकी अस्तिको हप्तामा पनि मै तोरेको चण्डी पूर्णिमाको विषयमा जानकारी दिनु पनि मै आजको श्रृंखलामा त्योभन्दा पहिला नैदेखि नै विगत एक दुई महिना अगाडिदेखि नै मैले हाम्रो घर आएपछि कुरामा सामान्य कुरा घरभित्र बोलेर कसरी सिकेला कन्ने विषयमा म जानकारी पाएला कन्ने विषयमा जानकारी दिए आइराख्दैन कनी आज पनि फेरि पूर्ण मै ती विषयहरूमा फेरि पनि तोरेको जानकारी दिँदै बाटौ र तोरेले मकै कसंकै बुझेल र तोरेर कसंकै बुझिसकेला कन्ने विषयमा तर जसंकै बुझिसकेला जसंकै सुनिसकेला र सुनेर कसंकै बुझिसकेला त्यो अवस्थामा तोरेले आफ्नै तरिकाले सुनिसकेला र बुझिसकेला र आजको कन्मी तोरेको फेरि पनि पूर्ण पहिलाको जस्तै पहिला एक दुई महिना अगाडिको को जस्तै घरेलु कुराको विषयमा जानकारी दिनु जस्तै अब हामीले दुईजना बीचमा अब सँगैसँगै भेट भएको बेलामा कुराकानी गर्ने बेलामा हाम्रो कुराकानी कसरी गरेला गफगाफ कसरी गर्ने विषयमा मै आज तोरेको विषयमा र संवाद जस्तै विषयमा कुरा जानकारी दैलागा बाटौँ र दिँदै बाटौँ र तोरेले पनि सुनेर र यसको यो भाषामा हाम्रो बोल्नको भाषामा कतिको सहज भइरहेबाट तोरेकी र यो विषयमा पनि जानकारी दिएकी पनि मै अनुरोध तोरेको प्रतिक्रिया हरेक हप्तामै यसको विषयमा प्रतिक्रियाहरू मागिरहेन तोरेकी र आज पनि मै सुरुमै माग्दै बाटो हुँदो रहेछ त र जस्तै अब हाम्रै कनी मै कनी अब मै त एक त पालपाली चेली हो होइन म त अनि पाल्पामा चाहिँ हाम्रो दुईजना तिनजना सँगै रहली जस्तै एउटा सबैले चिन्ने उषा कुमार कनी अनि एउटा चाहिँ चन्द्र कुमारी कुमार कनी र ऊ चाहिँ अब बिहाबाट टाढै गइसक्यो बिच कनी अब उषा कुमार त अब पाल्पामै बिचै अनि ऊ चाहिँ अब अहिलेसम्म थाई टिचर भएर चाहिँ अब शिक्षक भएर चाहिँ अब स्कुलमा पालपा चाहिँ पढाइराख्थे नि र अर्को चाहिँ अब विवाहित भएर बिहा भएर उतै झापाले नै आफ्नो करियर बनाइराख्थे उसले चाहिँ अब जाहिर गर्थे बिटै हामीले एकदमै मिल्ने साथी सँगै रहने र हामीले अब जहिले पनि कहीँ जाइ परेर कने पनि एकदमै सरसल्लाह गरेर पहिले एकदमै कहाँ जाने कने विषयमा गरेर हिँड्दा कने र यो विषयमा हामीले कसरी कुरा गरेला कने र आज म ती विषयमा तर के हामीले सँगसँगै कुरा गर्ने विषयमा तोरेको छुट आज चाहिँ एकदमै जानकारी दिँदै बाटौँ अनि हामीले चाहिँ सुरुमै अनि घुमाइ जस्तै दुई तिन हामी तिनजनाको सम्वादमा चाहिँ कसंका कुरा गर्ने आज घुमाइ जाए कहिले कहिले अनि एउटाले होइन कहाँ जाने घुमै कहिले अनि अर्कोले होइन अनि अर्को सधैँ गइलेको ठाउँ त नजाइ र नयाँ नयाँ ठाउँमा जाइन कहिले हामीले चाहिँ प्रायः जस्तो हाम्रो तिनजना भइलेको चाहिँ हामीले जहिले पनि तानसिन घुमाइ जाइ तर तानसिन त अब सधैँ हामीले पढ्लकै पढ्ने पढाइ स्कुल पनि हाम्रो तान्सिन्छ रे र पनि हामीले जति पनि तान्सिन दिनको तिनचोटि गइने पनि हामीले नथाक्ने कि त्यो तान्सिनको गल्ली गल्ली कुना कुना सबै हामीले थाहा हुने र कुन कुन ठाउँमा कसम पाएला खानेकुरा र कसम लुगा कहाँ नाबाट पाएला गर्ने हाम्रो के सबै थाहा हुने त्यो बेलामा चाहिँ तर अहिले चाहिँ अब नयाँ भएर परिवर्तन भइसकेको बाटो तर पनि अहिले चाहिँ खासै नजाने अब त मैले त्यो ठाउँमा ननौलो भइसक्नु र पनि म के नयाँ नौलो ठाउँमा गइ नौलो भइने पनि उषाको त उषा त अझै पनि मै बित्ने त उषाले त सबै चिनिसकबाट चिनिरहेकोबाट छ उसले त्यसकेस गरेर लिएर जानु अनि उसले चाहिँ सबै कहिले यहाँ बुझाइ यहाँ चाहिँ उसले चाहिँ अहिले धेरै परिवर्तन भइसकेको एकदमै सरेर सबै ठाउँ नयाँ नयाँ ठाउँहरू भइरहेको खुला बाटे घुम्ने ठाउँहरू धेरै बाटे मनोरञ्जन गर्ने ठाउँ पनि धेरै खुला बाटे र सँगै अनि अब उता शिक्षकको अब शिक्षक उसको त धेरै पढ्ने अनि एकदमै धेरै एकदम व्यस्त बिजी भएको व्यस्त भएको अहिले के अरे पढाइ पढाइमा नै ध्यान दिने अनि कहिले कहिले अब हाम्रो कहिले बेलामा चाहिँ एकदमै समय चाहिँ निकाल्दै अनि निकालेर समय निकालेर हामीलाई चाहिँ त्यो हाम्रो गहिलोको बेलामा चाहिँ हामीलाई एकदमै हामीले जति दिन बस्ने पनि उसले चाहिँ हामीलाई फुल टाइममै सपोर्ट र साथ दिने र अनि हाम्रो चाहिँ प्रायः जसो घुमि तान्छिन् जहिले अनि तान्छिन् जै कहिले उस एउटा भयो नजाने धेरै हामी त्यहाँ मात्रै गइरहेको भए थिएँ अनि अर्को ठाउँमा जाइने त्यो गर अनि कुरा कुरा गर्दै हिँडिला अनि अनि हाम्रो पनि बालापनको कुराहरू गर्दै हिँडिला बच्चापनको कुरा गरिला अनि रमाइलो कुरा गर्दै हिँडिला अझै यहाँ चाहिँ म साथमा चाहिँ उनीहरू भैला भल बहिनी अझै रमाइलो हुने रहेछ कि कुरा गरिरहँदाखेरि अनि अनि उसले एउटा चाहिँ एक ठाउँ मनपर्ने अनि मकै एक ठाउँ मनपर्ने अनि तिनैजनाको चाहिँ एकै ठाउँ चाहिँ मन नपर्ने हाम्रो प्राय जस्तो र तर पनि हामीले चाहिँ जहाँ पनि सबै ठाउँमा चाहिँ पुर्ने जसकै मन पराबाट नि जाँदा जाँदा मलाई अनि हामीले चाहिँ तान्सिङ गएपछि मेन कुरा चाहिँ हामीले टुरिहल जाने अनि टुरिहल भई गोलाघाट जाने गोलाघाट भए अनि यत्तिकै अनि दरबार जाने अनि दरबार चाहिँ हामी सधैँ पहिला पहिला त अब मतलबै नोक्दै त्यो बेलामा अब दरबार गोलाघाट टुरिहल गर्ने अहिले यो जुन सामाजिक सञ्जालमा एकदमै चर्चा परिचर्चा भएको हाम्रो त्यो ठाउँको अनि टिकटकहरू भए अनि हाम्रो के चाहिँ त्यहाँ चाहिँ हाम्रो पहिला पहिला हेल जुन ठाउँमा जाइकै हिचकिचाउने अनि झ्याउ लाग्ने अनि त्यो ठाउँमा चाहिँ सबैजना सँगैहरू मिलेर जाँदाखेरि अनि अहिले चाहिँ त्यहाँ जाइकै चाहिँ हामीले एकदमै पर्यटन भएर जाइ पर्ने कि हामीले ती जन्म लक ती हुर्केलक भने पनि हामी सँगै सँगै भेट भइहाल्क नि हामी त्यहाँ त्यहाँ जाइला अनि नबल्कने श्रीनगरको त्यो भरिङ साइडतिर त्यो जाइला त्यो आँखा हस्पिटलबाट त्यहाँ आँखा शिविर भएर त्यतै एकदमै जाने अनि श्रीनगरको टावर जाने अब श्रीनगर बच्चापनमा त हामी बेसकै अब पिकनिक जाइ त नि त्यो बेलामा पनि पिकनिक जाँदा वाक्क झ्याउ लाग्ने वाक्क लाल्कने अनि जाइ मन नलाग्दै अनि अहिले जाँदा चाहिँ अब श्रीनगर जाइ मन टिकट काटेर चाहिँ हामी श्रीनगर जाइला त्यो मात्रै नभएर टिकट पहिला पहिला त्यत्तिकै जाँदा पनि झ्याउ लाग्दै अहिले टिकट काटेर जाइ म एकदमै ऊ जाने गर हामी भेट भइहाल्कन चाहिँ तिनजना सँगसँग भेट भइहाल्कन चाहिँ टिकटै काटेर भने पनि हाम्रो चाहिँ श्रीनगर पुग्ने नबल्कन रानी महल पहिला चाहिँ हाम्रो रानीघाट कदली त्यसकै अहिले चाहिँ रानी महलमा परिवर्तन भएर चाहिँ हामी त्यो रानीघाट गर्ने हाम्रो चाहिँ रानीघाट जाने गरे हिन्तलिक नि अहिले त रानी महल गरेर एकदम पर्छ नयाँ पर त्यसको मोडिफाई जस्तो अब अङ्ग्रेजी मोडिफाईको नामै मोडिफाई गर्दैनन् अनि हाम्रो त त्यहाँ पनि अझै कन्याको नि यो वर्ष तपाईँ चाहिँ दुईपटक नै गइसक्नु त्यो ठाउँमा एक महिनाको अन्तरालमा दुईचोटि गइनु त्यो ठाउँमा एकचोटि स्कुलसँगै पढ्ला कमर्ससँगै स्थित गइनु कहिले एकचोटि मैले आफ्नै काम गर्ने सङ्घ संस्थाको समितिको सञ्चालक समितिहरूसित गइनु कहिले सँगै फेरि जहाँ जहाँ गएँ जति बेला गएँ पनि मैले जुन बेला मैले पाल्पामा जानु नि त्यति बेला जति धेर सकेँ पनि मैले कहिले चाहिँ म आफै नै थकेँ म पहिला जस्तै जाँगरहरू जहाँ हिँड्नुमा तर पनि उसाकै चाहिँ कहिले पनि भेटेकै नछोड्दौँ र अहिले पनि म अभेलेबल नै तर पनि कन्ट्याक्टमा चाहिँ नरहनु यसमा भेटिन पैदा हो कि सोच्दै तर सम्भवले मकै चाहिँ एउटा किताब चाहिएको रे मकै भएको कता पनि हाम्रो अध्यक्ष अनि उहाँले चाहिँ कन्ट्याक्टमा भइलाको कतै अनि सँगै एकछिन एक दुई मिनट भयो पनि भेट चाहिँ भल र पनि आफ्नो बालापनको साथी के र स्कुलसँगै सँगैहरू के भेट्दा कसले रमाइलो नलागेको थियो र हामीले यस्तै बच्चापनको कुरा गर्ने अनि अझै मकै त एकदम धेरै समयमै नै बसेर हामीले त भेटेर बस्लिक नि त अझै पनि टाइमै दिन टाइमै नपुग त हाम्रो के बास हामीले तिनजना भेटो ओकै पर्ला कहिले पनि समय नभेट त्यतिबेर हाम्रो त यो विषयमा एकदमै रमाइलो लाग्ला र अझै पनि तर मकै चाहिँ हरेक कुरामा चाहिँ एकदमै सहज रूप नै एकदम सहयोग गरे त्यो मर्सँग उसले अनि मकै पनि के गर्ने एकदम शिक्षित मान्छे अर्को शिक्षित नै हो कहिले उनीहरूसित एकदमै ज्ञानहरू होइन एकदमै अब एउटा शिक्षक पनि त अनि शिक्षकमा ओकै पर्ने गुण एकदमै नाभरबाट मर्सङ्गीमा र सँगै म अर्को चन्द्रकुमार पनि भेटेँ उसकोमा पनि भटस त्यसकोमा पनि भटस तर उस मैले चाहिँ पहिलेदेखि नै एकदमै अलिक अल्छीपन टाइपको रहनु नि अनि कामै नग अनि एउटा चाहिँ एकदमै जाँगेर इन्टरनेट बाहिर काम गरेँ कि अनि एउटी चाहिँ उसले पकाएको एकदम मिठो मिठो पकाउने अनि म पनि यिनीहरूसित हिँड्नेपछि एउटा काम गरिदिने एउटा पकाएर खाने खाने हिँड्ने अनि जब अचार अहिलेको अवस्थामा बुझ्दाखेरि चाहिँ अझै पनि म यस्तै जहाँ गएन पनि मकै सहयोग गर्ने सङ्घीहरू भेटेँ जहाँबाट अझै यहाँ यो म यहाँ ब्याज गरेर अहिलेको यो ठाउँमा पनि म पनि जब म हिँडी पढाल काम पनि अझै पनि म आफैले कहिले पनि फुल प्रिपेयर भएर चाहिँ नहिँड्थ्यौँ सबै अर्काको जिम्मा हिँडेनौँ मैले आफ्नो सामान त्यो पनि जिम्मा नहेथ्यौँ कि किन अब म ढुक्कका साथ हिँडेन नि त अब मकै सबैले हेराइला माया गराइला कनी फिल होला मकै चाहिँ अनि त्यो भएर चाहिँ सबै चिज उहाँ जुन मसित हिँड्नु भएर उनीहरूको जिम्मा दिएन जहाँ सायद आजको दिनसम्म हो मकै सबै बालापनदेखिको सँगैहरूमा चाहिँ माया गराइला छ त्यसलाई गर्दै अनि हाम्रो अब यो विषयमा मकै एकदमै तिनजनासित हाम्रो तिनजनाको कुराकानी एकदमै लै मन लाग्ला है तर पनि आफै लै नसक्नु नसकेको

देखे पनि एकदमै एकदमै हार्दिक अनुरोध गरिनु र यो कार्यक्रम सुनेर अन्तिमसम्म सुनेर साथ दिएको विनम्र अनुरोध गर्दै र यो कार्यक्रमको प्रायोजन गरे मनिषा इलेक्ट्रोनिक्स र यसको प्रोपाइटर कुलकुमार कुमार के मस्ती मस्ती बास गर्दै र यो कार्यक्रममै समन्वय गर्ने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्लागण्डकी र यसको संयोजक विष्णुराज शेरस्यू के पनि मस्ती मस्ती बास गर्दै मै आजको यो वैशाख महिनाको अन्तिम दिन यो 31 गतेको श्रृंखला पनि म यो 83 सालको वैशाखी पनि बिटमार्दै गर्दै गर्दाखेरि म यो कार्यक्रमको पनि आजको यो श्रृंखला भए पनि म बिदा भएको मस्ती मस्ती बास गरेँ ज्यू।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
3: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
5: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौंडाको बनकेवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
3: ए हो र, जाउन त त्यसो भए।
5: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: प्रोपाइटर विवेश गुप्ता, शिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौंडा तनहुँ।
5: मोबाइल 9841119634 र 9008523058।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
5: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
4: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343.
10: होइन भाउजू, यस्तो फेसन नेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
11: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
12: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460814057 र 98136260. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
13: यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। डरा ढेर त्यस्तै, लोभर ढेर त्यस्तै, सोफा, पर्दा, कार्पेट ढेर सबै त्यस्तै।
10: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
14: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0635702025, मोबाइल 98560338, 98416056.
15: Where is that digital entertaining the nation?

0: मेरिया मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229,
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहु,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268,
4: 9857062068।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ। तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
10: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
11: शुक्ला गण्डकी FM 97.6

0: शुक्ला गण्डकी एफएम 97.6
1: मार्ले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रेटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति शी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। शीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनियाँ राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट दुई घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनियाँ पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनियाँ विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनियाँ जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनियाँ सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रुख ढलेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
2: सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
3: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन। हामीले उहाँलाई यो संसदमा चाहेका छौं। प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
2: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
4: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको मान्य मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
2: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
5: सभामुख महोदय, पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि माननीयको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र, जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ, यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
2: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
6: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुँदे कार्ययोजना र सही बुँदे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन।
2: नीति तथा कार्यक्रममाथि 35 सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
7: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौं कि आर्थिक वर्षको गर्दैनौं। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहारपछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखानाहरू बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2,00,000 मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
8: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
7: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यस कारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ, त्यो चाहिने ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यस कारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
8: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
7: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिँ नेपालको खपत करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ।
8: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
7: उत्पादन भयो र करिब चाहिँ 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेको छ।
8: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा?
7: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
8: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
7: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ, तर कुनै कस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ। हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला होइन, जुसेसलाई कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
8: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति
7: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा तीनजना मान्छेको हुन्छौँ जनरली थ्री पिपल इन वान होम एभरेजमा त्यो तीनजना मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको एक किलो भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी
8: वर्षको बाह्र किलो जति भयो
7: त्यो पनि तीनजनालाई चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ हेर्नुहोस् है त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ होइन 10-10, 20-20% त मतलब तुरन्त चाहिने प्राइस स्केलेसन हुन्छ जबकि चिनी यस्तो कमोडिटी छ तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 वर्षदेखि अहिलेसम्मको गर्यो भने प्राइसै नबढेको त म भन्दिनँ 15 वर्षमा चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी तेल 60 रुपियाँ थियो होला अहिले 90 रुपियाँ हो सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो
8: भनेपछि किलोमा 2-4 रुपियाँ बढ्न सक्ने अनुमान गर्न सकिन्छ
7: त्योभन्दा बढी त बढ्दैन होला अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ हेर्नुहोस् होइन चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ जस्तो क्रसिङ सिजन शुरू हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ फार्मरलाई पेमेन्ट गर्नुपर्छ दे सेल सुगर इन भेरी भेरी लो प्राइस दसैँ ताका आएर त्यो 8-10 महिना चिनी होल्ड गरेको हुन्छ त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन अपर्च्युनिटी कस्ट लाग्छ त्यसको इन्सुरेन्स कस्ट लाग्छ त्यो बेलामा अलिकति 4-5 रुपियाँ बढ्यो भने हामी बढ्यो भन्छौँ तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ 1-2 रुपियाँ भन्दा बढी तलमाथि पर्दैन
2: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल साथी गनी अन्सारीसँग कुरा गर्दै अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन् आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच दुई घण्टा चलेको बैठकमा व्यापार तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट
1: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन् व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन् व्हाइट हाउसले दुई पक्षबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ भेटमा चिनियाँ राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन् चिनियाँ राष्ट्रपतिले दुवै देशका 1 अर्ब 70 करोड़ नागरिकका लागि मात्रै नभएर विश्वका 8 अर्ब मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी
2: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ ए भाइ? कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333। मोबाइल 98678168।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0625905011।

0: राजकुमारी अधिकारी फोन 65-570-744
1: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
2: वनमा त आगो लागेछ, निभाउन जाउन।
3: हो त हो, एउटा सानो नपर्ने सिनो बनी सका पनि हो।
4: हाम्रो वन, हाम्रो धन, डरेलीबाट जोगाउन गरौँ जतन। वनमा जगेरा लगाउन कानुनी अपराध हो। डरेली लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
7: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार।
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार।
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
9: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98560-50834।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहि

0: बसिरहनु पर्ने झन्झट।
1: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
0: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
1: सम्पर्क मोबाइल 98575619 र 98694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
2: धूम्रपान भनेको के हो?
1: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
2: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
2: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
1: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
2: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
2: साथी भाइको लहलहाइमा नपरौ,
1: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
2: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
1: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
2: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
3: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गरिदिउँ कि क्या हो?
10: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सच्याउँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850-23128 र 9462-14726।
15: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
12: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, दन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
17: प्रोपराइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
19: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
19: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
20: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
24: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
25: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
26: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
17: रिमाल हार्डवेयर सम्पर्क 0654142445, 0654143445।
27: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
28: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
29: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
30: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
29: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
0: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
29: हो, अरू भन त।
1: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
2: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
29: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
0: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
29: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आमा,
6: ओइ,
5: खाना पाकेन?
6: भन्दा बित्तिकै पाक्छ
5: र? तिम्रो खाना तिमी पकाइराख। वहाँ तल कुलो खन्न सबैजना गइसके, ढिला भयो, म त गएँ।
6: गोदाम लगेर जा।
5: मैले लान्छ रे, त्यसैले हुन्छ रे।

0: उर्मिला एकछिन बसेर जाऊ न।
1: नै कहाँ बस्ने कुरा गरेको, साँझ पर्न लागिसक्यो, ध्यान नमिसेको मान्छे न त आमाले मार्छन्। बरु भोलि तरकारीमा भेटौँ।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारको सय बुँदे शासकीय सुधार कार्यक्रममा समेटिएको फेवातालको जलादा क्षेत्र संरक्षण योजना कार्यान्वयनका लागि सम्बन्धित निकायले सक्रियता अगाडि बढ़ाएका छन्। शासकीय सुधार कार्यक्रममा फेवा संरक्षित जलादा क्षेत्रको अतिक्रमण हटाउने, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलका कार्यक्रमहरू सञ्चालन गरी जलाधार क्षेत्रको संरक्षण गर्ने उल्लेख छ। आर्थिक वर्ष 2078-79 बनाइएको फेवा संरक्षित जलाधार व्यवस्थापिक योजना कार्यान्वयनका लागि वन तथा भू संरक्षण विभाग, वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी र कास्की स्थित जिल्ला र भू तथा जलाधार संरक्षण समितिले पहल थालेका हुन्। जिल्ला भू तथा जलाधार संरक्षण समितिको संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले फेवा संरक्षित जलाधार भू व्यवस्थापकीय योजनालाई अध्यावधिक र परिमार्जित सहित कार्यान्वयन गर्ने गरी वन तथा भू संरक्षण विभागलाई सुझाव दिएको बताउनुभयो। विभागबाट योजना स्वीकृत भएर आएपछि कार्यान्वयनमा जाने उहाँको भनाइ छ। सन् 2022 देखि 2031 सम्मको कार्यान्वयन अवधि तोकेर उक्त योजना निर्माण गरिएको छ। फेवातालको जलाधार क्षेत्र संरक्षणलाई उच्च महत्व दिएर सरकारले शासकीय सुधारका सय मुद्दामा समेटेकाले यसको कार्यान्वयन गर्नु सम्बद्ध सबै पक्षको जिम्मेवारी रहेको प्रमुख पौडेलले बताउनुभयो। समितिको बैठक उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय समेत गरेको उहाँको भनाइ छ। गण्डकी प्रदेशका मुख्यमन्त्री लक्ष्मण बहादुर पाण्डेले बिहिबार धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ। मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरंगी र अन्तरंगी सेवा, बच्चा वार्ड र डायलिसिस सेवाको निरीक्षण गर्नुभएको हो। सो क्रममा अस्पतालमा भर्ना भई स्वास्थ्यलाई गरिरहेका बिरामीहरूलाई अस्पतालको सेवा बारेमा मन्त्री पाण्डेले जिज्ञासा राख्नु भएको थियो। स्वास्थ्य मन्त्री बनेपछि पहिलो पटक बागलुङ आउनुभएका पाण्डेले अस्पतालको सेवा प्रवाह र जनशक्तिको अवस्थाबारे पनि जानकारी लिनुभएको छ। अस्पताल मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर किरण तिवारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रसाद शर्माले सेवा प्रवाह र जनशक्तिको बारेमा मन्त्री पाण्डेलाई सहजीकरण गर्नुभएको थियो। बन्दीपुर गाउँपालिका 4 बन्दीपुर अस्पताललाई विभिन्न संघ संस्था तथा व्यवसायीले करिब 40 लाख बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्। लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सको ले अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने अत्याधुनिक मेसिनहरू उपलब्ध गराएका हुन्। अस्पतालमा मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब 20 लाख मूल्यका 2 वटा मेसिन सहयोग गरेको छ, जसमा क्लिया मेसिन र पीटी आईएनआर मेसिन रहेका छन्। क्लिया मेसिन मार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी12, पाठेघरको क्यान्सर CA125, प्रोस्टेटको क्यान्सर PAS लगायतका विभिन्न प्रकारका हर्मोनजन्य समस्याहरू परीक्षण गर्न सकिने डाक्टर गिरी जानकारी दिनुभयो। त्यसै गरी PTINR मेसिनले रगत जम्ने सम्बन्धी र मुटु रोगी तथा सर्प बहरिङ्गाले टुकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताएको छ। कास्कीको माछापुछी गाउँपालिका नवस्थित मर्दी पदयात्रा क्षेत्रमा एक पर्यटक हराएपछि स्थानीय व्यवसायी र सरकारले खोजी कार्य तीव्र बनाएका छन्। गत 30 वैशाख बुधबार बिहान करिब 10 बजेदेखि मर्दी भ्युवा पोइन्ट क्षेत्रबाट एक व्यक्ति हराएको सूचना प्राप्त भएको मर्दी टेकिङ ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समितिले जनाएको छ। हराएको व्यक्ति नेपाली भाषा बोल्ने भएकाले नेपाली ल्याउन सक्ने स्थानीय व्यवसायीहरूको भनाइ छ। मर्दी ट्रेकिङ पर्यटन व्यवसाय तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा खोजी टोली परिचालन छ। बिहिबार बिहान हाई क्याम्प क्षेत्रका 14 जना व्यवसायीहरू तामाङको संयोजकत्वमा समन्वय क्षेत्रमा खोजतलासका लागि गएको जनाएको छ। कास्की फोर संचालनमा रहेका एम्बुलेन्सहरूले अबदेखि अनिवार्य रूपमा ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय एमले एम्बुलेन्सलाई मर्यादित तर पारदर्शी र व्यवस्थित बनाउनका लागि सो व्यवस्था गरेको हो। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठक जिल्लाभित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थानको जानकारी दिनका लागि प्रयोग गर्ने उपकरण जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्लाधिकारी रुद्रादेव शर्माले बताउनुभयो। उहाँका अनुसार जीपीएसँग जडान नगरेका र सञ्चालन अनुमति नलिइ चलिरहेका सरकारी तथा निजी दुवै प्रकृतिका एम्बुलेन्सहरूलाई तत्काल प्रक्रिया पूरा गर्न प्रशासनले पत्रचार गर्नेछ। पोखरा महानगरपालिकामा यस वर्ष 500 रोपनि क्षेत्रफलमा जमिनमा तर्भुजा खेती गरिएको छ। तर्भुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्ने महानगरपालिकाले अनुदान लगाए यताका कार्यक्रम अघि बढाएसँगै यस तर्फको आकर्षण बढ्दै गएको हो। महानगरका 13, 14, 16, 21, 22, 23, 26, 27, 32 र 33 नम्बर वडामा तर्भुजा खेती भइरहेको छ। महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। उहाँको अनुसार महानगरपालिकाले यस वर्ष कृषकलाई 50% अनुदानमा बिउ तथा मल्चिङ प्लास्टिक वितरण गरेको थियो। नवलपुरको विनय त्रिपुरी कपालिका छमा रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापीठ र गजेन्द्र मोक्ष दिव्यधाम बचाउन नारायणी नदी किन्नरमा तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ। विद्यालय र सार्वजनिक सम्पत्ति रक्षा गर्नेको लागि सरकारको दायित्व भएकाले नदी नियन्त्रण तथा व्यवस्थापन कार्य अन्तर्गत तटबन्ध निर्माणको काम भइरहेको सिंचाई तथा जल स्रोत व्यवस्थापन आयोजना चितवनका प्राध्यापक डाक्टर चितवनका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभयो। नारायणी बगिरहेको यो ठाउँ निकै साँगुरो भएकाले अत्यन्तै असुरक्षित र जोखिमयुक्त ठाउँ भएकाले तटबन्ड र पर्खाल लगाएर विद्यालय र धामलाई जोगाउँदै पर्यटकीय सुन्दरता दिन खोजिएको सुवेदीले बताउनुभयो। नवरत्न हिमालयको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 हिमाल यस अवधिमा 3,643 जना आरोहीहरूले आरोहण गरेका छन्। प्रथम वर्ष पटक सन् 1956 मेमा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक याल्जेन नोबु शेर्पाले 8,163 मिटर अग्रमना सोलोमा मानव स्पर्श गर्न सफल भएका थिए। सन् 1973 अप्रेल 22 पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनासोलो सफल आरोहण गर्नुभएको पर्यटन विभागले जनाएको छ। मनासलो हिमालय आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष आयोजना गरिएको छ। नेपाल पर्वत आरोहण संघ मनासलो संरक्षण क्षेत्र आयोजना संघको सहकार्यमा चुमा निम्ती गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनासलोका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण गरिएको हो। शेरसमका 10 र पोखरा स्पोर्ट अवार्डमा एथलेटिक्सका सिद्धान्त अधिकारी पर्सा उत्कृष्ट प्रशासक घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहिबार पोखरामा भएको कार्यक्रममा अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक बनेका हुन्। पर्सा उत्कृष्ट प्रशिक्षकमा अधिकारी सँगै टेनिसका कुमार अधिकारी र तेकन्दोका रेखामाया गुरूङ मनमा परेका थिए। सबै वर्ष उत्कृष्ट प्रशिक्षक अधिकारी र नगद 35,007 ट्रफी र साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको छ। उनलाई नेपाल भलिबल संघका सल्लाहकार तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्मा, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गंगोदार, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख वरिष्ठ प्रहरी उपरिषद जनार्दन जी सीले अवार्ड नगद र प्रमाणपत्र अर्पण गर्नुभएको थियो। हवस् कामलाई तिनीहरूसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनुहुन्छ। तिनीहरूसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पुरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्थान स्थिति तिनीहरूसम्मको लागि सपरिवार विदनी राम्रोसँग जालुकाको चुकुला गर्छु होला। औषधि खान बाँकी छ भने पनि औषधि खासु तर साथै श्रेमा गुरुमा लिएर राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्रि नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज फोन 065

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अंत्य हुन्छ। तपाईको बाकी समय शुभ रहोस्। शुभरात्रि।

97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँ हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस्, शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस्, बेउजनुहोस्।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय

0: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
1: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
0: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827103066 र 9860094530।
2: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार।
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
4: ओमकार।
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार।
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
3: विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
8: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856285587।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
12: शुक्ला गण्डकी एफएम 97.6।
13: घटना, दुर्घटना,
14: कला, संस्कृति,
13: स्थानीय, राष्ट्रीय, अन्तर्राष्ट्रिय, खेलकुद,
14: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
15: शुक्ला गण्डकी समाचार।
16: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्कसँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल जेठ महिनाको 1 गते शुक्रबार ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथि अंग्रेजी मिति अनुसार मे 15 तारीक सन् 2026 नेपाल सम्म 1146। आज अन्तर्राष्ट्रिय परिवार दिवस, ज्येष्ठ संक्रान्ति, सूर्योदय बिहान 5:16 भयो भने सूर्यास्त साँझ 6:46 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

मन्त्री परिषद हेरफेर प्रधानमन्त्री सहायता रक्षा गृह र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी नीति तथा कार्यक्रममाथिको छलफल छ घण्टामा खुम्च्याउनु संसदको अपमान भएको कांग्रेस सांसद केसीको टिप्पणी ई बिडिङ प्रकरणमा कम्प्युटर अपरेटर नासु थुनामा विक्रम पाण्डे सहित एघारजनालाई धरोटीमा छान आदेश वर्तमान सरकारले संविधान र कानूनको सीमा मिचेर शासन चलाउन खोजेको कांग्रेस सभापति थापाको आरोप बन्दीपुर अस्पताललाई विभिन्न संख्यामा संघ संस्था तथा व्यवसायीद्वारा करिब रू 40 लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ट्रम्प र सी इरानसँग आणविक हतियार हुनुहुँदैन हर्मुज खुल्ला रहनुपर्छ भन्ने विषयमा सहमत भएको दावी र दशौरा र पोखरा स्पोर्ट अवार्डमा एथलेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित

0: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद हेरफेर गरेका छन्। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालिनको सिफारिशमा मन्त्री परिषद हेरफेर गरेका हुन्। जस अनुसार प्रधानमन्त्री बालिनले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी लिनु भएको छ। अर्थमा डाक्टर सोनी वाग्ले र परराष्ट्र मन्त्रालयमा सुशील खनाल यथावत छन्। नेकपा एमालेका सांसद राजेन्द्र राईले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सांसदहरूलाई व्यङ्ग्य गरेका छन्। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएको विषयमा राईले खिसी ट्यूरी गरेका हुन्। प्रधानमन्त्री डाक्न सक्नु भएन, तपाईहरू कमजोर हो, यसमा सुविधा छैन, जुन जुन बहाना बनाए पनि प्रधानमन्त्रीले टेरेन, राईले भन्नुभयो त्यो त क्लियर हो, यसमा दुविधा छैन। राईले राज्यसभा सांसदहरूलाई पार्टी व्यवस्थित गर्नकै लागि भए पनि प्रधानमन्त्रीलाई संसदीय मूल्य मान्यता सिकाउन आग्रह गर्नुभयो। नेपाली कांग्रेसको सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई छ घण्टामा सीमित गरिनु सांसदको अपमान भएको बताउनु भएको छ। प्रतिनिधि सभामा बिहिबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले विगतमा न्यूनतम तीन दिनदेखि एक सप्ताहसम्म गम्भीर छलफल हुने गरेको परम्परा स्मरण गराउनुभयो। उहाँले बहुमतको दम्ब देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजेको आरोप समेत लगाएका हुन्। सांसद केसीले नीति तथा कार्यक्रमले राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा समेटिने भएकाले यसमा संसदभित्र गम्भीर बहस आवश्यक हुने उल्लेख गर्नुभयो। उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थितिप्रति कड़ा असन्तुष्टि जनाउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभएको छ। बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उहाँले यो कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशंका व्यक्त गरेका हुन्। सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराएको प्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। विगतमा कम्तीमा 5 दिनसम्म छलफल हुने र यसपछि फ्री बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटकको समय असाध्यै न्यून पाइएको उहाँको भनाई थियो। ई बिडिङ प्रकरणमा मुद्दा चलाइएका मध्ये एक सरकारी कर्मचारी तथा कम्प्युटर अपरेटर नासु दिवाकर देउजा पूर्वपक्षका लागि कारागार चलान भएका छन्। राप्रपा नेता विक्रम पाण्डे सहित 11 जनालाई भने धरोटीमा छाड्न आदेश भएको छ। सीआईबीले यो प्रकरणमा 22 जनालाई मुद्दा चलाएकोमा 10 जना फरार थिए। कालिका कन्स्ट्रक्सनका संचालक तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष पूर्व मन्त्री विक्रम पाण्डेलाई 4 लाख रूपियाँमा छाड्न आदेश भएको छ। त्यस्तै प्रकाश ढुङ्गानालाई 4 लाख, सञ्जय बुढालाई 10 लाख, जीवन कुमार दासलाई 5 लाख, अमृत बोहरालाई 4 लाख धरोटीमा छाड्न आदेश भएको छ। सागर कटुवाललाई 5 लाख, अनिल श्रेष्ठलाई 4 लाख, भास्कर राज अर्याललाई 10 लाख, टंक कुमार श्रेष्ठलाई 4 लाख, स्वदेश पोखरेललाई 4 लाख र ऋषिकेश गौलीलाई 4 लाख धरोटीमा छाड्न आदेश भएको छ। सरोज दाहाल, शान्त कुमार श्रेष्ठ, कृष्णबहादुर खत्री, निरञ्जन खनाल, इन्द्रबहादुर बोहरा, ज्योति सुवेदी, सुजन अधिकारी, भरत धामी, राहुल जङ कार्की, नारायण प्रसाद सिटी खुवालाई प्रतिवादी बनाइएको थियो। उनीहरू भने फरार छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयको ई गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनाधिकृत पहुँच पुर्याएर विभिन्न ठेकाको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटा हिटीमा उजुरी परेको थियो। ठेक्काहरूको आर्थिक वास्तव प्रस्ताव खोल्नुको अगावै डकुमेन्ट परिवर्तन हुने गरेको बताइएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा यो ठूलो संगठित अपराध भएको खुलेपछि यसको अनुसन्धान साइबर ब्यूरो भन्दा माथिल्लो निकाय सीआईबीले शुरू गरेको थियो। कर्मचारी देउजाले बोलपत्रको अन्तिम समय सकिएपछि अनाधिकृत रूपमा पहुँच पुर्याएर सबैको विवरण हेर्ने र आफ्नो बोलपत्र प्रस्ताव स्वीकृत गर्न संशोधन गरी सबैभन्दा कम मूल्य राख्ने र टेण्डर हात पार्ने गरेको अनुसन्धानबाट देखिएको एक अधिकारीले बताउनुभयो। नेपाली कांग्रेसका सभापति रहन कुमार थापाले वर्तमान सरकारले संविधान र कानूनको सीमा मिलेर शासन चलाउन खोजेको आरोप लगाउनु भएको छ। पोखरामा बिहिबार आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उहाँले सरकारको लहर र सनकका आधारमा मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री यस्तो नभएको र उनी पनि नियम कानूनमा बाँधिनुपर्ने बताउनुभयो। पछिल्लो समय सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहार र सीमानामा सर्वसाधारणहरूलाई दिएको शास्त्रप्रति लक्षित गर्दै थापाले सरकारले संविधानलाई तलमाथि गर्न खोजे कांग्रेसले त्यसलाई रोक्न चेतावनी दिनुभयो। उहाँले राज्य सञ्चालनमा देखिएका विसंगति र पार्टी संगठनको भावी दिशाका बारेमा लामो चर्चा गर्नुभयो। थापाले सरकारले निजी क्षेत्रका व्यक्तिहरूलाई प्रक्रिया र कानून मिचेर प्रहरी लगाएर उठाउने गरेको भन्दै आपत्ति जनाउनुभयो। सरकारको सय बुधे शासकीय सुधार कार्यक्रममा समेटिएको फेवातालको जलाधार क्षेत्र संरचना योजना कार्यान्वयनका लागि सम्बन्धित निकायले सफलता अगाडि बढ़ाएका छन्। शासकीय सुधार कार्यक्रममा फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाउने, पहिरो व्यवस्थापन मुहान संरक्षण र जलवायु क्षेत्रको अतिक्रमण हटाउने, पहिरो व्यवस्थापन मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलका कार्यक्रमहरू सञ्चालन गरी जलाधार क्षेत्रको संरक्षण गर्ने उल्लेख छ। आर्थिक वर्ष 2078 सीमा बनाइएको फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनका लागि वन तथा भू संरक्षण विभाग, वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी र कास्की स्थित जिल्ला भू तथा जलाधार संरक्षण समितिले पहल गरेका हुन्। जिल्ला भू तथा जलाधार संरक्षण समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख लीलाधार पाण्डेले फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजनालाई अध्यावधिक र परिमार्जन सहित कार्यान्वयन गर्ने गरी वन तथा भू संरक्षण विभागलाई सुझाव दिएको बताउनुभयो। विभागबाट योजना स्वीकृत भएर आएपछि कार्यान्वयनमा जाने उहाँको भनाइ छ। सन् 2022 2031 कार्यान्वयन अवधि तोकेर उक्त योजना निर्माण गरिएको हो। फेवातालको जलाधार क्षेत्र संरक्षण उच्च महत्व दिएर सरकारले शासकीय सुधारका सय बुदामा समेटिएकाले यसको कार्यान्वयन गर्नु सम्बद्ध सबै पक्षको जिम्मेवारी रहेको प्रमुख पौडेलले बताउनुभयो। समितिको बैठकले उक्त योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय समेत गरेको उहाँको भनाइ छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री रत्नमण बहादुर पाण्डेले बिहिबार धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ। मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरंगी र अन्तरंगी सेवा, बच्चा वार्ड र डायलिसिस सेवाको निरीक्षण गर्नुभयो। शोक्रममा अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ गरिरहेका बिरामीलाई अस्पतालको सेवाबारे मन्त्री पाण्डेले जिज्ञासा राख्नुभएको थियो। स्वास्थ्य मन्त्री बनेपछि पहिलो पटक बागलुङ आउनुभएका पाण्डेले अस्पतालको सेवा प्रभार र जनशक्तिको अवस्थाबारे पनि जानकारी लिनुभएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर किरण तिवारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रसाद शर्माले सेवा प्रवाह र जनशक्तिको बारेमा मन्त्री पाण्डेलाई सहजीकरण गर्नुभएको थियो। पूर्व स्वास्थ्य मन्त्री कृष्ण पाठक सहित निरीक्षणमा आउनुभएका मन्त्री पाण्डेलाई अस्पतालका डाक्टर, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो। निरीक्षणपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अस्पतालको सेवा प्रवाहको अवस्था उत्कृष्ट देखिएको भन्दै कामको प्रशंसा गर्नुभयो। धौलागिरी प्रादेशिक अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखेको भन्दै पूर्वाधारदेखि उपकरण र जनशक्तिको क्षेत्रमा सहयोग गर्ने पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो। तनहुँको बन्दीपुर गाउँपालिका 4 स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघ संस्था तथा व्यवसायले करिब 40 लाख रूपियाँ बराबरको आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेको छ। लायन्स क्लब अफ चितवन चौतारी र लोयलर ट्रेडर्सले अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने अत्याधुनिक मेसिनहरू उपलब्ध गराएका हुन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब 20 लाख मूल्यका 2 मेसिन सहयोग गरेको हो, जसमा या मेसिन द PTINR मेसिन रहेका छन्। क्रिया मेसिन मार्फत थाइराइड, भिटामिन डी, भिटामिन B12, पटेघरको क्यान्सर, CA125, प्रोस्टेटको क्यान्सर, PSA लगायतका विभिन्न प्रकारका हार्मोनजन्य समस्या परीक्षण गर्न सकिने डाक्टर गिरीले जानकारी दिनुभयो। त्यसै गरी PTINR मेसिनले रगत जम्ने सम्बन्धी र मुटु रोगी तथा सर्प वा अरिङ्गाले टोकेका बिरामीहरूको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताएको छ। त्यसै गरी भरतपुर चितवन स्थित लोयल ट्रेडर्सले करिब 20 लाख मूल्यका उपकरण उपलब्ध गराएको छ, जसमा अन्तर्गत पूर्ण रूपमा स्वचालित जैविक रसायन बायो केमेट्रिक परीक्षण मेसिन र हेमाटोलोजी एनालाइजर मेसिन रहेको अस्पतालले जनाएको छ। कास्कीको माछापुच्छे गाउँपालिका नवस्थित मर्दी पदयात्रा क्षेत्रमा एक पर्यटक हराएपछि स्थानीय व्यवसायी र सरकारवालाहरूले खोजी कार्य तीव्र बनाएका छन्। गत 30 वैशाख बुधबार बिहान करिब 10 बजेदेखि मर्दी भ्यू पोइन्ट क्षेत्रबाट एक व्यक्ति हराएको सूचना प्राप्त भएको मर्दी ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समितिले जनाएको छ। हराएका व्यक्ति नेपाली भाषा बोल्ने भएकाले नेपाली नै हुन सक्ने स्थानीय व्यवसायहरूको भनाइ छ। मर्दी ट्रेक पर्यटन व्यवसाय तथा व्यवस्थापन समिति अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा खोजी टोली परिचालित छ। बिहिबार बिहान हाई क्याम्प क्षेत्रका 14 जना व्यवसायी तामाङको संयोजकत्वमा सम्बन्धित क्षेत्रमा खोज तलाशका लागि गएको जनाएको छ। कास्की बस संचालनमा रहेको एम्बुलेन्सहरूले अबदेखि अनिवार्य रूपमा ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस धारण गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका लागि सो व्यवस्था गरेको हो। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभित्र संचालनमा रहेको सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थान र स्थानको जानकारी दिनका लागि प्रयोग गरिने उपकरण जीपीएस धारण गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार जीपीएस जडान नगरेका र सञ्चालन अनुमति नली चलाइरहेका सरकारी तथा निजी दुवै प्रकारका प्रकृतिका एम्बुलेन्सहरूलाई तत्काल प्रक्रिया पूरा गर्न प्रशासनले पत्रचार गर्नेछ। यसै गरी ख वर्गमा श्रोन्नति हुन नसकेका एम्बुलेन्सहरूलाई निर्देशिका अनुसार ग वर्गको बिरामी ओसार पुसार गर्ने सवारीका रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी एम्बुलेन्सभित्रै सबैले देखिने गरी तोकिएको भाँडादर अनिवार्य टाँच्नुपर्ने निर्णय प्रशासनले गरेको छ। यसका साथै एम्बुलेन्स आमदानी र खर्चको विवरण अवधि गरी नियमित रूपमा प्रादेशिक जनस्वास्थ्य कार्यालय पठाउनु पर्ने र केन्द्रले सोको प्रतिवेदन जिल्ला समितिमा पेश गर्नुपर्नेछ। पोखरा महानगरपालिकामा यस वर्ष 500 रोपनी क्षेत्र फल जमीनमा तरबुजा खेती गरिएको छ। तरबुजा खेती प्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रमहरू अगाडि बढ़ाएसँगै यसतर्फको आकर्षण बढ़दै गएको हो। महानगरपालिका 13, 14, 16, 21, 22, 23, 26, 30, 32 र 33 नम्बर वडामा तरबुजा खेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। उहाँका अनुसार महानगरपालिकाले यस वर्ष कृषकलाई 50% अनुदानमा बिउका साथै मल्चिङ प्लान्टिङ वितरण प्लास्टिक वितरण गरेको थियो। यस वर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार 5 करोड़ बराबर हुने अनुमान गरिएकोमा असिना तथा लगातारको वर्षाले केही असर भने पुर्याएको उहाँले बताउनुभयो। स्थानीय उत्पादनको प्रबन्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागि उहाँले भन्नुभयो। कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रबन्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहेको तरबुजा खेतीको प्रबन्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढ़ाउन यही जेठ 5 गते पोखरा तरबुजा मेला 2083 गर्ने भएको छ। नवलपुरको विनय त्रिवेणी गाउँपालिका 6 मा रहेको सरकारी विद्यालय मुक्तिनाथ वेद विद्यापीठ र राज गजेन्द्र मोक्ष दिव्यधाम बचाउन नारायणी नदी किनारमा तटबण्ड निर्माणको काम तीव्रता दिएको छ। विद्यालय र सार्वजनिक सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएकाले नदी निर्माण तथा व्यवस्थापन कार्य अन्तर्गत तटबन्ध निर्माणको काम भइरहेको सिंचाई तथा जलस्रोत समितिका आयोजना चितवनका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले बताउनुभयो। नारायणी बगी रहेको यो ठाउँ निकै साँगुरो भएकाले अत्यन्तै असुरक्षित र जोखिमयुक्त ठाउँ भएकाले तटबण्ड र बर्खाल लगाएर विद्यालय र धामलाई जोगाउँदै पर्यटकीय सुन्दरता दिन खोजिएको सुवेदीले बताउनुभयो। संघीय सरकारको 2,14,00,000 रूपियाँ लागतमा चैत्रदेखि शुरू भएको यो काम यही आर्थिक वर्षभित्र सक्ने योजना रहेको कार्यालयले जनाएको छ। मनासुली मालारोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमालय अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मेमा जापानी नागरिक तोसियो इमा निसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8,163 मिटर अग्लो मनासुलुमा नव स्पर्श गर्न सफल भएका थिए। सन् 1973 अप्रेल 22 पहिलो पटक नेपाली आरोही उर्गेन छिरिङ शेर्पाले मनासुलुको सफल आरोहण गरे। पर्यटन विभागले जनाएको छ। मनासुलु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। नेपाल पर्वतारोहण संघ मनासुलु संरक्षण क्षेत्र आयोजना संघको सहकार्यमा चुमनबिरी गाउँपालिकाले आयोजना गरेको सो समारोहमा मनासुलुका प्रथम आरोही जापानी नागरिक तोसियो इमा निसी र प्रथम नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण गरिएको हो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658-570-744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560077178।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू पोतली बजार नगरपालिकाका सब इन्जिनियर समेत जिरेलमाथि कार्यकक्षमा प्रवेश गरी कुटपिट भएको छ। उहाँलाई नगरपालिकाभित्रै प्रवेश गरी वडा नम्बर 3 का बाबुराम शर्माले कुटपिट तथा अभद्र व्यवहार गरेको नगरपालिकाले जनाएको छ। प्रदेश तथा संघमा योजना माग्ने क्रममा इन्जिन इस्टिमेट बनाउन आग्रह गर्न पुगेका शर्माले सोही विषयलाई लिएर कुटपिट गरेको नगरपालिकाले जनाएको छ। जिरेलमाथि कुटपिट गर्ने शर्मालाई उजुरीपछि प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढ़ाएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताउनुभयो। कुटपिट तथा अभद्र को घटनाप्रति पुतली बजार नगरपालिकाले गम्भीर आपत्ति जनाएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कानून अनुसार कड़ा कार्यवाहीको माग गरेको छ। विज्ञप्तिमा